0: नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकको पुर्याइएको थियो। प्रहरी स्रोतका अनुसार जबरालाई हिरासतमै राख्नुपर्ने दबाव प्रधानमन्त्री सचिवालयको थियो। कुनै उजुरी नै नभएको र त्यसमा पनि प्रधान न्यायाधीश जस्ता व्यक्तिलाई हिरासतमा राख्नु घातक हुने देखिएपछि जबरामाथि सुरक्षा चुनौती निम्तिएकाले गृहमन्त्रीसँगको परामर्शमै उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याइएको देखाएर आइतबार दिउँसो परिवारको जिम्मा लगाइयो। प्रहरीले जेएनजी समूहबाट जिस्कटमा जबरामाथि घरमै आक्रमण गर्ने योजना बनाएको सूचनाका आधारमा सुरक्षित स्थानमा सारिएको दावी गरे पनि गृह मन्त्रालयले यसबारे कुनै प्रश्न जवाफ दिएको छैन। मन्त्री परिषदको मंगलबार बसेको बैठकको निर्णय सुनाउने क्रममा पनि सरकारका प्रवक्ता सस्मित पोखरेलले जबरालाई सुरक्षाकै कारण सुरक्षित स्थानमा लगिएको दावी गरे, तर ती चुनौती दिने समूहमाथि अनुसन्धान भइरहेको छ कि छैन, पूर्व प्रधान न्यायाधीशलाई धम्की दिने समूह को हो, उनीहरूलाई कार्यवाहीको दायरामा ल्याउन सरकारले प्रहरीसँगलाई कस्तो निर्देशन दिएको छ, यी र यस्ता प्रश्नको जवाफ दिन भने उनले सकेनन्। बेरितका आदेशले सधैं अप्ठ्यारोमा प्रहरी, आजको नागरिक दैनिकमा मुख्य खबर छापिएको छ।
1: नेपालमा मर्निङ वाकबाट फर्कदा तरकारी ल्याउनेदेखि घरासी सामान किन्नसम्म प्लास्टिकको झोला प्रयोग गर्ने बानी अधिकांशको दैनिकी बनेको छ। सरकारले वर्षौंदेखि प्लास्टिक नियन्त्रणका लागि प्रतिबन्ध र विभिन्न नीति ल्याउँदै आए पनि बजारमा यसको प्रयोग भने घट्न सकेको छैन। प्लास्टिकको अत्याधिक प्रयोगले वातावरणसँगै मानव स्वास्थ्यमा समेत माइक्रो प्लास्टिकको जोखिम बढ़ाउँदैछ। काठमाण्डुमा पनि उस्तै समस्या। काठमाण्डु महानगरपालिकाले पनि प्लास्टिक नियन्त्रणलाई नीतिगत प्राथमिकतामा राखेको थियो। 2080 असार 7 गते सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा तत्कालीन प्रमुख बालेन्द्र शाहले 1 साउन 2080 महानगर क्षेत्रमा एक पटक प्रयोग हुने प्लास्टिक निषेध गर्ने घोषणा गरेका थिए। महानगरले प्लास्टिकका फूल गुच्छाको उत्पादन बिक्री वितरण र आयात तथा 40 माइक्रोन भन्दा पातलो प्लास्टिक झोलाको प्रयोगमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको थियो, तर राजधानीमै प्लास्टिक जन्य पदार्थको उस्तै बिगबिगी छ। बजारमा घटेन प्लास्टिक पटक पटक प्रतिबन्ध शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
0: आजको गोर्खापत्र दैनिकमा कर तिर्दैमा सार्वजनिक जग्गा व्यक्तिको हुँदैन शीर्षकमा समाचार छापिएको छ। सर्वोच्च अदालतले कर वा दस्तुर बुझाएको आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिमा व्यक्तिको निजी स्वामित्व प्राप्त नहुने व्याख्या गरेको छ। संविधान र कानूनले निर्धारण गरेको प्रक्रियाबाट जग्गा धनी पूर्जा प्राप्त गरेकोमा बाहेक दस्तुर तिरेकै आधारमा स्वामित्व प्राप्त नहुने अदालतको व्यवस्था छ। बृजनन्द ठाकुर बहडी विरूद्ध महोत्तरीको गौशाला नगरपालिका समेत भएको मुद्दामा सर्वोच्चमा स्वामित्व हस्तान्तरण वैध हुनुपर्ने व्याख्या गरिएको हो।

0: access to all. आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। लुम्बिनी प्रदेशमा चार दिनको अवधिमा भएका विपदका घटनाबाट 1280 जना विस्थापित भएका छन्। चार दिनका घटनामा प्रदेशका विभिन्न जिल्लामा भएका 78 विपदका घटनाबाट 6 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। प्रदेश आपतकालीन कार्य संचालन केन्द्रका अनुसार विपदका कारण प्रदेशभर 27 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 56 घरमा आंशिक क्षति पुगेको छ।
2: भोटेकोशी त्रिशुली बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ लगायतका जिल्लाका मन्दिर गुम्बा मस्जिद चैत्य धर्मशाला पार्टी संग्रहालय तथा अन्य ऐतिहासिक एवं पुरातात्विक संरचनामा पनि क्षति पुगेको छ। पुरातत्व विभागले गरेको प्रारम्भिक स्थलगत अध्ययन अनुसार बाढ़ीबाट 48 ऐतिहासिक तथा पुरातात्विक संरचनाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
1: चीन जोड्ने प्रमुख तीन व्यापारिक नाका बन्द भएपछि दशैं लक्षित ल्याउने क्रममा रहेका लत्ता कपड़ा विद्युतीय सवारी सीमा पार नै रोकिएका छन्। पछिल्ला केही दिन निरन्तर परेको वर्षाका कारण चीन जोड्ने एक मात्र विकल्प बनेको मुस्ताङ स्थित कोरला नाका पनि बन्द भएपछि दशैंका सामान चीनतिरै अड्किएका हुन्।
2: सुनचाँदी तथा पुराना गरगहना बिक्री गर्न चाहने ग्राहकका लागि अब पहिचान खुल्ने परिचय पत्र अनिवार्य गरिने भएको छ। आन्तरिक राजस्व विभागले सुनचाँदी तथा यसका गरगहना बिक्री गर्न परिचय खुल्ने, नागरिकता, राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र लगायतका कागजात अनिवार्य हुने गरी कार्यविधि बनाएको हो।
1: हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको नाम लेटर हेड छाप तथा कम्पनी सचिव

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक इट्स 6 AM
2: अहिले बिहानको 6 बज्यो
3: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल असोज 14 गते बुधबार सन् 2026 सेप्टेम्बर 30 तारीक असोज कृष्ण पक्षको चतुर्थी तिथि।
5: काया कैरन का साथमा
4: किसान पाइप प्रोडक्ट्स प्राली
5: राष्ट्रको शान किसान
4: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
3: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: निजामती सेवा विधेयक संसदमा लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव।
3: बीपी राजमार्ग एकतर्फी सञ्चालनमा अवरूद्ध कालीगण्डकी करिडोर खुलाउन समय लाग्ने तातोपानी

0: आका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थाले।
1: हिउँ चितुवाको वासस्थान बारे बुझाउन मुस्ताङका चारवटा विद्यालयमा शिविर सम्पन्न। प्रकृतिमा अवलोकन गरेको सिकाइ प्रभावकारी हुने।
2: बाहिर लगाएर त्यसलाई देखाएर अनुभूति गराउँदाखेरि चाहिँ अझ उत्सुक भएर सोध्ने। हिउँ चितुवा चाहिँ किताबमा देख्नु र साथै बाहिर चाहिँ देख्नुमा त धेरै ठूलो अन्तर हुन्छ नि।
0: यूएनएससीआरमा बजेट संकट, 83 लाख विस्थापित प्रभावित हुने जोखिम। बजेट संकटका कारण 5,000 कर्मचारीको पद कटौती।
1: र 20 एसियाली खेलकुदमा नेपाली धावक पालको राष्ट्रिय कीर्तिमान, आर्चरीको टोली पदक विहीन।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गीन छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अवकाशमा पठाउने प्रावधान राखिएको विधेयक संसद पठाउने निर्णय गरेको छ। संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय हिजोको मन्त्री परिषद बैठकले गरेको हो। 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेर अवकाशमा पठाइने कर्मचारीको पेन्सन सुविधा भने नघटाउने प्रावधान विधेयकमा राखिएको छ। यो व्यवस्था शुरूको मस्यौदामा थिएन। प्रचलित कानूनले कर्मचारीको सेवा शर्त संरक्षण गरेको भन्दै लोकसेवा आयोगले दिएको परामर्शको आधारमा विधेयकका केही विषय परिमार्जन गरिएको हो। सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार विधेयक संसद लाने निर्णय भएको हो। मन्त्रालयका सचिव मदन भुजेलले लोकसेवा आयोगबाट प्राप्त भएका अधिकांश परामर्श लाई ध्यानमा राखेर विधेयकमा परिमार्जन गरिएको बताउनुभयो। उहाँका अनुसार 30 वर्ष सेवा अवधि पूरा भएको तर उमेर 51 वर्ष मात्रै पुगेको भए पेन्सन प्रयोजनका लागि सम्बन्धित कर्मचारीको सेवा अवधिमा 7 वर्ष जोडिनेछ। यसैबीच सरकारका प्रवक्ता पोखरेलले सरकारले पछिल्लो 6 महिनाको अवधिमा सुशासनको जग बसाल्ने प्रयास गरेको समेत दावी गर्नुभएको छ। निजामती सेवा विधेयक संसद लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव शीर्षकको खबर आजका पत्र पत्रिकाले प्राथमिकताका साथ छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौ।
6: पृथ्वी राजमार्ग भएर चल्ने सबै गाड़ी आज दिउँसो 1 बजेदेखि संचालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले जनाए अनुसार धादिङको कृष्णवीर, परेवाभीर, बांगे मोड क्षेत्रका पहिरो लगायतका अवरोधहरू हटाएर सड़क संचालनमा ल्याउन लागेको हो। यो सँगै काठमाडौँ भित्र नै कान्ति लोकपथ बाहेका सबै सड़क संचालनमा आउने भएका छन्। मुगली नारायणगढ़ सड़क खण्डको सिमेलटालमा सड़कको करिब 70 मिटर लम्बाई भाँसिएर आवागमन एकतर्फी भएको छ। यो सड़क भए आवागमन एकतर्फी भएको हुँदा यात्रा गर्दा सावधानी अपनाई लेन अनुशासन पालना गर्न भरतपुर सड़क डिभिजन कार्यालयले आग्रह गरेको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्ग पनि एकतर्फी रूपमा खुलेको छ। बाढ़ी पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध बीपी राजमार्ग संचालनमा आएको हो। सड़क डिभिजन भक्तपुरले गएको शुक्रबारदेखि बन्द रहेको बीपी राजमार्गमा अस्थायी डाइभर्सन निर्माण तथा पहिरो हटाएपछि हिजोदेखि यातायात संचालनमा आएको छ। डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बीपी राजमार्ग अन्तर्गत चौकी डाँडा, कर्टुन्जे, मामती र पिप्लेमा डाइभर्सन निर्माण तथा पहिरो हटाएपछि राजमार्ग संचालनमा ल्याइएको बताउनुभयो। बाढ़ीका कारण डाइभर्सन बगाएको चौकी डाँडामा विद्युतको ट्रान्सफर्मर हटाउन सम्भव नभएको तथा खानेपानीको पम्प हाउस नभत्काई ट्र्याक बनाइएकोले तत्कालका लागि यो ठाउँमा एकतर्फी रूपमा मात्रै गाड़ी सञ्चालन गर्न सकिएको उहाँले बताउनुभयो।
5: यसैबीच कालीगण्डकी करिडोर अवरूद्ध छ। करिडोर अवरूद्ध हुँदा सर्वसाधारण यात्रु प्रभावित भएका छन्। गुल्मीको कालीगण्डकी गाउँपालिका हर्मीचौरदेखि पूर्तिघाट सड़क खण्डका विभिन्न ठाउँमा खसेको पहिरोका कारण सड़क अवरूद्ध हुँदा दैनिक रूपमा आवत जावत गर्नमा समस्या हुनुका साथै दैनिकीमा पनि प्रभाव परेको छ। कालीगण्डकी करिडोर खुलाउन अझै केही दिन लाग्ने भएको छ। यसैबीच गएको असार 31 ठप्प रहेको तातोपानी नाका खुलाउन चिनिया अधिकारीसहित नेपालको तर्फबाट पनि पहल थालिएको छ। हिजो नेपाल स्थित चिनिया दूतावासका उपनियोग प्रमुख चाउ फान सहित नेपालको तर्फबाट परराष्ट्र अर्थ र वाणिज्य मन्त्रालय तथा भन्सार र सड़क विभागका अधिकारीले सीमा क्षेत्रसम्मै पुगेर स्थलगत निरीक्षण समेत गरेका छन्। चीनसँगको सबैभन्दा छोटो दूरीको तातोपानी नाका सञ्चालनमा ल्याउन सके आउँदो मुख्य पर्व दशैं तिहारका लागि आवश्यक सामग्री संघीय राजधानी काठमाडौँ ल्याउन पुर्याउन सहज हुने सरकारी टोलीको भनाइ छ। परराष्ट्र मन्त्रालयका सहसचिव रवकाजी खड्का नेतृत्वको टोलीले चिनिया दूतावासका उपनियोग प्रमुख फानलाई तातोपानीसम्म जाने बाटोको अवस्था सीमा क्षेत्र लिपिङ र भन्सार यार्डको वर्तमान अवस्थाबारे जानकारी गराएको थियो। तातोपानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले थाले पहल शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
6: जब जब बजारमा ग्यासको अभाव हुन्छ तब घराइसी र व्यावसायिक ग्यासको रंग अनि तौल छुट्टा छुट्टै संचालनमा ल्याउने चर्चा हुन्छ। पछिल्लो पटक भोटेकोशीको बाढ़ीको प्रभावले राजधानीमा लामो समय ग्यासको अभाव भयो। उपभोक्ता घण्टौं लाइनमा बस्नु पर्यो। व्यवसायीले ग्यास धेरै मौजदात गरेको आलोचना पनि खेपे। पटक पटक दोहोरी रहने ग्यास आपूर्ति समस्याको दीर्घकालीन समाधान खोज्न भन्दै अहिले फेरि सरकारले घराइसी र व्यावसायिक प्रयोजनका लागि छुट्टै तौलमा ग्यास प्रयोगमा ल्याउने तयारी थालेको छ। 13 वर्ष अघि असफल भएको ग्यास वर्गीकरण फेरि गर्ने तयारी शीर्षकको खबर आज कान्तिपुरमा छ।
5: फेरि पनि ग्यासकै खबर। नेपाल आयल निगमले आउँदा दिनमा कतै पनि सड़क अवरोध नभए एक हप्ताभित्र काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज हुने दावी गरेको छ। 3-4 दिनको विगतको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग सहित राजमार्ग अवरूद्ध हुँदा ग्यासको ढुवानी प्रभावित बनेको थियो। अहिले बुलेट आउने क्रम शुरू भएको र काठमाडौँ उपत्यकामा असहज भएको ग्यास आपूर्ति अब सहज बन्दै जाने निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले बताउनु भएको छ। अहिले बाटोमा 1,50,000 सिलिण्डर ग्यास आइरहेका छन्। 4 दिनसम्म सड़क रोकिँदा उपभोक्ता ग्यास अभाव हुने त्रासमा थिए। निरन्तर आपूर्ति हुँदा एक हप्ताभित्र ग्यासको समस्या नहुने शाहको दावी छ। अरू गाड़ीभन्दा ग्यास बुलेटलाई प्राथमिकतामा दिएको हुँदा बजारमा समस्या लामो समयसम्म नरहने उहाँले बताउनु भएको छ। एक हप्ताभित्र ग्यास आपूर्ति सहज हुने दावी शीर्षकको खबर कारोबार दैनिकले छापेको छ। काया कैरनमा हिउँ चितुवाबारे बुझाउन मुस्ताङका विद्यालयमा शिविर बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। निम्न बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
8: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले निजामती सेवा विधेयक संसदमा लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव, पृथ्वी राजमार्ग भएर चल्ने सबै गाड़ी आज दिउँसोदेखि संचालनमा आउने, बीपी राजमार्ग एकतर्फी संचालनमा अवरूद्ध, कालीगण्डकी कोरिडोर खुलाउन समय लाग्ने, तातो पानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थाले, खाना पकाउने ग्यासको अभाव हट्न अझै एक हप्ता लाग्ने निगमको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। भदौ महिनाको पहिलो र दोस्रो हप्ता गरी मुस्ताङका चारवटा विद्यालयहरूले आफ्ना विद्यार्थीलाई हिउँ चितुवाको वासस्थान देखाउन स्नो लेपर्ड्स स्काउट्स मनिटरिङ क्याम्पमा लगेका छन्। विद्यार्थीहरू माझ वन्यजन्तु संरक्षण र वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएका यी शिविरहरूमा विभिन्न विद्यालयका विद्यार्थी तथा संरक्षणमा सरोकार राख्ने व्यक्तिहरूको सहभागिता थियो। हिउँ चितुवाको वासस्थान रहेको आसपासमा रहेका बस्तीका विद्यार्थीलाई हिउँ चितुवाको महत्वबारे जानकारी गराउँदै त्यसको वासस्थानबारे जानकारी गराई संरक्षणमा प्रोत्साहित गर्नु कार्यक्रमको उद्देश्य थियो। थप जानकारी साथी भोजेन्द्र बस्नेतबाट।
3: हामीले हिउँ चितुवा सहित उक्त स्थानीय क्षेत्रको पनि विभिन्न चारैतिर प्रचार प्रसार गर्न सक्छौ, जसका कारण विभिन्न पर्यटकहरूको आगमन हुन्छ। विभिन्न पर्यटकहरूको आगमन सहित आर्थिक रकमहरू त आइहाल्छ, त्यसैले हामीले स्थानीय व्यक्तिहरू तथा पर्यटकहरूलाई पनि यस्ता लोभ हुन लागेका वन्य जन्तुहरूको बारेमा चेतना र जानकारी पनि फैलाउन सक्छौ।
4: उहाँ हुनुहुन्थ्यो मुस्ताङको घरबजोङ गाउँपालिकामा रहेको जनकल्याण आधारभूत विद्यालयको कक्षा 8 अध्ययनरत छात्रा अरोडा देवकोटा। उहाँले स्नो लेपर्स स्काउट्स मोनिटरिङ क्याम्पका क्रममा यस्तो बताउनु भएको हो। बारागोङ मुक्ति क्षेत्र गाउँपालिकामा रहेको जनशान्ति माध्यमिक विद्यालयबाट 31 जना, घरबजोङ गाउँपालिकामा रहेको जनबल माध्यमिक विद्यालयबाट 27 जना, धौलागिरी बोर्डिङ स्कूलका 27 जना र जनकल्याण आधारभूत विद्यालयका 25 जना विद्यार्थी शिविरमा गएका थिए भने अभिभावक संरक्षण कर्मी लगायतको पनि सहभागिता थियो। शिविरमा विद्यार्थीले के सिके त शिविरका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमका प्रमुख
5: क्याम्पमा जाँदाखेरि वासस्थानमै गएर उनीहरूले चाहिँ अवस्थाहरू बुझ्छन्। त्यसमा हुने चाहिँ वनस्पतिहरूको अवस्थाहरू, जस्तो 3000 मिटरभन्दा माथि जो भुट्यानहरू हुन्छन् त्यहाँ चौरीहरू चरिचरणहरू पनि हुन्छन्। त्यही नजिकै हिउँ चितुवाको आहाराहरू पनि चरिरहेको हुन्छ, जस्तो नाउरहरू। त्यसपछि आएर बाइनोकुलर होइन क्यामेरामा चाहिँ बच्चाहरूले नाउरको चाहिँ बच्चा सुधै प्राकृतिक वासस्थानमा हेरे, क्यामेरा ट्याप कस्तो औजार हो, जीपीएसले चाहिँ कसरी उचाइहरू लोकेसनहरू चाहिँ रेकर्ड गर्छ भन्ने कुरा पनि, त्यसको महत्व पनि उनीहरूले बुझे। गोठालाहरूसँग पनि अन्तर्क्रियाहरू गरे होइन।
4: विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा कोठाबाट बाहिर निकालेर प्रकृतिमा पुर्याउँदा उनीहरूले धेरै कुरा महसुस गर्छन्। यसबाट वन्यजन्तु संरक्षण सहित जैविक विविधताबारे दिगो सिकाइ हुने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकारी अधिकृत डाक्टर राजन प्रसाद पौडेल बताउनुहुन्छ।
6: एकै ठाउँ उहाँहरूमा चाहिँ जुन विद्यार्थीहरू हुन्थ्यो उहाँहरूले चाहिँ ती कुराहरूमा अझ उत्सुक गएर सोध्ने होइन। हिउँ चितुवा चाहिँ किताबमा देख्नु र साथै बाहिर चाहिँ देख्नुमा त धेरै ठुलो अन्तर हुन्छ नि।
4: मुस्ताङका विद्यालयहरूले गरेको प्रयास अरू विद्यालयका लागि पनि सिकाइ हो। कक्षा कोठाको सिद्धान्त सँगसँगै प्रकृतिमै पुगेर दिइने यस्ता व्यावहारिक सिकाइले नै विद्यार्थीहरूलाई भोलिका दिनमा जैविक विविधता र वन्यजन्तु संरक्षणका मुख्य संवाहक बनाउन मदत पुर्याउँछ।
1: हिउँ चितुवाको महत्व बुझाउन मुस्ताङका विद्यालयमा शिविर तथा हिउँ चितुवा बारेका थप विवरण तपाईँले अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला। भोटेकोसी बाढ़ीको 1 महिना बितिसकेको छ। बाढ़ीबाट ज्यान जोगिएका धेरै परिवार अहिले रसुवा नुवाकोटका विभिन्न अस्थायी शिविरमा छन्। कतिपय काठमाडौँको येल्लो गुम्बा लगायत ठाउँमा आश्रय लिएर बसिरहेका छन्। बाढ़ीको 1 महिना बितिसक्दा उनीहरूको चिन्ता अब तत्कालको सुरक्षित आश्रयबाट भविष्य बसेको जीविकोपार्जनतर्फ सरेको छ। उनीहरू आफैले गरिखाने वातावरण बन्नुपर्ने बताउँछन्। त्यसका लागि उनीहरूको पहिलो माग हो सड़क र पुल। सरकारले रसुवा, नुवाकोट र धादिङका आफ्नो बन्दोबस्ती आफै गर्न सक्ने बाढ़ी पीड़ित परिवारलाई 6 महिनासम्म मासिक रकम दिने निर्णय समेत गरेको छ। 4 जनासम्मको परिवारलाई मासिक 15,000 रूपियाँ र त्यसभन्दा बढ़ी सदस्य भएको परिवारलाई थप 2,000 रूपियाँ दिने निर्णय कार्यान्वयनका लागि पालिकामा पठाएको सरकारले जनाएको छ। मासिक रकम पाउने परिवारलाई खाद्यान्न लगायत अन्य राहत वितरणमा प्राथमिकतामा नराखिएको राष्ट्रपति विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताउनु भएको छ। भोटेकोशी बाढ़ीबाट विस्थापित भन्छन् महिना बित्यो राहतको भरमा कहिलेसम्म शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: भोटेकोशी त्रिशुली हिम बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका मन्दिर, गुम्बा, मस्जिद, चैत्य, धर्मशाला, पार्टी संग्रहालय तथा अन्य ऐतिहासिक एवं पुरातात्विक संरचनामा क्षति पुगेको छ। पुरातत्व विभागले गरेको प्रारम्भिक स्थलगत अध्ययन अनुसार बाढ़ीबाट 48 ऐतिहासिक तथा पुरातात्विक संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ती संरचनामा करिब 1,11,00,000,000 रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान विभागले गरेको छ। पुरातत्व विभागका प्रवक्ता सन्दीप खन्नालले बाढ़ीपछि स्थानीय तह तथा विभागका कर्मचारीबाट संकलन गरिएको विवरणका आधारमा क्षतिको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभएको छ। नेपाल र तिब्बत बीच विक्रम सम्बत 1849 नुवाकोट र रसुवाको सीमा क्षेत्रमा पर्ने बेत्रावतीमा भएको बेत्रावती सन्धिको सम्झना स्वरूप राखिएको ऐतिहासिक ढुंगा समेत बाढ़ीले बगाएको प्रवक्ता खनालले जानकारी दिनुभयो। बेत्रावती क्षेत्रमा शिव मन्दिर सहित 3 मन्दिर तथा 5 चैत्य लगायतका संरचनामा क्षति पुगेको विभागले जनाएको खबर गोर्खा पत्रमा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बाढी र डुबानबाट बच्न के गर्ने?
8: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
7: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
8: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
7: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
8: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। इन्जिनियरिङमा ओभरसियर पढेर विभिन्न पेशा तथा व्यवसायमा संलग्न जनशक्तिका लागि लाइसेन्स अनिवार्य हुने भएको छ। सरकारले इन्जिनियरिङमा डिप्लोमा ओभरसियरले पनि लाइसेन्स लिएर मात्रै पेशा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गर्न लागेको हो। यस क्षेत्रलाई नियमन गर्ने भन्दै सरकारले छुट्टै परिषद गठन गर्ने प्रस्ताव सहितको विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ। विधेयक पारित भएर ऐन बनेमा निश्चित अवधिपछि परिषदमा नाम दर्ता नगरी डिप्लो इन्जिनियरिङ सम्बन्धी पेशा व्यवसाय सञ्चालन गर्न पाइने छैन। पूर्वाधार विकास मन्त्रालयले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रतिनिधि सभामा असोज 5 दर्ता गरेको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीबीटी र शिक्षा विभागबाट विभिन्न विषयमा डिप्लोमा इन्जिनियरिङको पढ़ाई हुँदै आएको छ। यो पढ़ाई पूरा गरेका जनशक्ति सीधै पेशा व्यवसायमा संलग्न हुँदै आएकोमा सरकारले परीक्षा लिएर उत्तीर्णलाई मात्रै लाइसेन्स प्रदान गर्ने तयारी गरेको छ। मन्त्रालयले ओभरसियर पेशालाई व्यवस्थित वैज्ञानिक गुणस्तरीय र मर्यादित बनाउन छुट्टै डिप्लोमा इन्जिनियरिङ परिषद स्थापना गर्न लागि दावी गरेको छ। नेपाल इन्जिनियरिङ परिषदले स्नातक र स्नातक भन्दा माथिल्लो शैक्षिक योग्यता प्राप्त जनशक्तिलाई परीक्षा लिएर लाइसेन्स प्रदान गर्दै आएको छ। सिटीबीटीबाट मात्रै 2082 अन्तिमसम्म डिप्लोमा इन्जिनियरिङ पूरा गर्नेको संख्या 44,749 पुगेको छ। विधेयक पारित भए डिप्लोमा इन्जिनियरिङ पढ़ेकाले पनि लाइसेन्स परीक्षा अनिवार्य उत्तीर्ण हुनुपर्नेछ। ओभरसियरलाई पनि लाइसेन्स अनिवार्य शीर्षकको खबर कान्तिपुरमा छ।
4: अब विदेशको खबर। संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले बजेट अभावको कारण विश्वभरका झण्डै 83,00,000 शरणार्थी तथा अन्य विस्थापित व्यक्ति अत्यावश्यक सहायता र संरक्षण सेवाबाट वञ्चित हुन सक्ने चेतावनी दिएको छ। यूएनएचसीआरका अनुसार यस वर्ष शरणार्थी तथा विस्थापितको संरक्षणका लागि 8,50,00,000,000 अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएकोमा जुलाईको अन्त्यसम्म 2,70,00,000,000 डलर अर्थात 32% मात्र प्राप्त भएको समाचार संस्था एएफपीले जनाएको छ। बजेट अभावको कारण चाड, इथियोपिया र सुडान लगायत देशमा बाल संरक्षण, शरणार्थी दर्ता तथा यौन हिंसाबाट प्रभावित व्यक्तिका लागि आवश्यक सेवामा असर पर्न थालेको यूएनएचसीआरले जनाएको छ। संस्थाका अनुसार इराकमा 3,50,000 जना शरणार्थी तथा शरण खोजिरहेका व्यक्ति आर्थिक समावेशीकरणको अवसरबाट वञ्चित हुन सक्ने अवस्थामा छन्। त्यस्तै सिरियामा 1,62,500 जना कमजोर अवस्थामा रहेका आन्तरिक रूपमा विस्थापित तथा स्वदेश फर्किएका व्यक्तिले तत्काल आर्थिक सहायता नपाउने जोखिम रहेको छ। संस्थाका अनुसार सन् 2025 बजेट संकटको कारण झण्डै 5,000 कर्मचारीको पद कटौती गरिएको थियो। यूएनएचसीआरले अमेरिका लगायत प्रमुख दात्री देशबाट प्राप्त हुने वैदेशिक सहायता घट्दै जाँदा विश्वव्यापी शरणार्थी तथा मानवीय सहायता प्रणालीमा थप जोखिम परेको जनाएको छ।
3: अब खेल खबर। जापानमा चलिरहेको 20 एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको पुरूषतर्फको 5,000 मीटर दौड़मा नेपाली धावक मुकेश बहादुर पालले राष्ट्रिय कीर्तिमान बनाएका छन्। पालले 5,000 मीटर दूरी 14:03.61 पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोडेका राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ। भण्डारीले सन् 2004 एथेक्स ओलम्पिक्समा 14:04.89 राष्ट्रिय कीर्तिमान कायम गरेका थिए। जापानमा चलिरहेको एसियाली खेलकुद प्रतियोगितामा सहभागी 18 धावक मध्ये पालले 9 स्थान हासिल गरेका हुन्। यसैबीच 20 एसियाली खेलकुदमा सहभागिता जनाएको नेपाली आर्चरी टोली पदक विहीन हुँदै प्रतिस्पर्धाबाट बाहिरिएको छ। हिजो कतारसँगको खेल हारेसँगै नेपाल प्रतिस्पर्धाबाट बाहिरिएको हो।
4: अब केही खबर संक्षेपमा। देशका धेरै ठाउँमा आजको मौसम सफा छ। अस्ति सोमबार बिहानदेखि सबैजसो ठाउँमा मौसम खुलेको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुल्दै गएको हो। अस्ति रातिदेखि छिटफुट बाहेक कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जानकारी दिएको छ। पानी पर्न रोकिएसँगै बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी हुन थालेको छ। कोशी र बागमतीको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
3: सर्वोच्च अदालतले कर वा दस्तुर बुझाएको आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिको व्यक्तिको निजी स्वामित्व प्राप्त नहुने व्याख्या गरेको छ। संविधान र कानूनले निर्धारण गरेको प्रक्रियाबाट जग्गा धनी पूर्जा प्राप्त गरेकोमा बाहेक दस्तुर तिरेकै आधारमा स्वामित्व प्राप्त नहुने अदालतको व्याख्या छ। ब्रिज नन्दन ठाकुर बडही विरूद्ध महोत्तरीको गौशाला नगरपालिका समेत भएको मुद्दामा सर्वोच्चमा स्वामित्व हस्तान्तरण वैध हुनुपर्ने व्याख्या गरेको हो। फरक विषय भएको फैसलामा उल्लेख गरेको छ। सार्वजनिक जग्गामा लामो समयसम्म कसैले भोग चलन गर्दै आए पनि त्यसैको आधारमा कानूनी भोगाधिकार स्वत सृजना नहुने अदालतको व्याख्या छ।
4: र आउँदो आइतबार शुरू हुने कांग्रेसको 15 महाधिवेशनमा झण्डै 7,000 महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्। 14 महाधिवेशनको तुलनामा झण्डै 3,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि हुने भएकाले बन्द सत्र समेत खुला मंचमै गर्ने तयारी हुँदैछ। निर्वाचन समितिले हिजो सार्वजनिक गरेको नयाँ तालिका अनुसार आउँदो शुक्रबार र शनिबार प्रतिनिधिहरूको दर्ता र आइतबार 2 बजे खुला मंचमा महाधिवेशन उद्घाटन गरिनेछ। काया कैरनमा अब पालो उखानको।
3: बालुवा निचोडीले तेल आउन।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: सेवा विधेयक संसदमा लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव।
4: बीपी राजमार्ग एकतर्फी संचालनमा अवरूद्ध कालीगण्डकी करिडोर खुलाउन समय लाग्ने, तातो पानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थाले।
3: यू चितुवाको वासस्थान बारे बुझाउन मुस्ताङका 4 विद्यालयमा शिविर सम्पन्न, प्रकृतिमा अवलोकन गरेको सिकाई प्रभावकारी हुने।
4: यूएनएचसीआरमा बजेट संकट, 80 लाख विस्थापित प्रभावित हुने जोखिम, बजेट संकटका कारण 5,000 कर्मचारीको पद कटौती।
3: र 20 एसियाली खेलकुदमा नेपाली धावक पालको राष्ट्रिय कीर्तिमान, आर्चरीको टोली पदक विहीन।
4: र अन्त्यमा आजको कार्टुन, रविन सामीले बनाउनु भएको पुरानो कार्टुन। कार्टुन सरकारले बढ़दो बजार भाव नियन्त्रण गर्न नसकेको विषयमा केन्द्रित छ। यहाँ दुईजना गृहिणी बजार पुगेर फर्किरहेका छन्। उनीहरू तरकारीको अचाक्ली भाव सुनेको विषय र भएको विषयबारे कुराकानी गर्दैछन्। त्यसै क्रममा अर्की एक महिलाले भन्दैछन्, सरकार तरकारी बजारमा भन्दा बढ़ी शेयर बजारमा पो देखियो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। यात्रामा निस्कनु अघि सड़कको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: अरू 97.6 MHz हरपल तपाईं सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना।

0: चरण सभामा पेश हुने प्रस्तावहरू सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
1: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा,
0: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा,
1: सञ्चालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 सेयर लाभांश तथा संरक्षित पूँजीको फिर्ता सम्बन्धमा,
1: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा,
0: सेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा,
1: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा,
0: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा,
1: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
0: र विविध
1: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति, एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11, मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे, स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा,
0: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5, मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे, स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा,
1: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा,
0: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा,
1: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा, सम्बन्धित ओडाहरूका सेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525-3191, 99570-191, 98420-92388 र 98520-51354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा।

0: सेवा है तत्मैवा।
1: औ लाउरेहरू हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह बेगर के प्वाक्क बोलेको, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त, 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ। लु सुनौँ त,
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98123742 र व्हाट्सएप नम्बर 97054532। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
6: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर डुलाउनु पर्ने, डुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
5: ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
6: टप टप त्यहीबाट हुन्छ त।
5: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
7: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
8: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका 4, ओखरगोटे, सङ्खुवा सभा, मोबाइल 98421993181 र 98698633।
6: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।

0: विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, सङ्खुवा सभा। प्रोप्राइटर आशिष साख्य। टेलिफोन नम्बर 029570128। मोबाइल नम्बर 9852445741।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ जुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह बेगर के प्वाक्क बोलेको? कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852514994, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 7 AM
3: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश
4: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
3: सागर घायल कुलुङ साल्फा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
4: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया
3: सानुमाया शेर्पा पाँचखाप नगरपालिका 8 सुङखुरुङ सङ्खुवा सभा हाल कुवेत
4: मीडिया प्रेमी निमु शेर्पा पाँचखाप नगरपालिका 8 सुङखुरुङ सङ्खुवा सभा
3: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
4: सपना सासङखर माधी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा
3: जीवन भावेन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया
4: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर
3: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई सङ्खुवा सभा हाल मोरङ
4: लिम्बु विजय पाँचखबन नगरपालिका 1 कुसुवा सङ्खुवा सभा हाल मलेसिया
3: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोको सङ्खुवा सभा
4: सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
3: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
4: बिरबल तामाङ साल्पा

0: गाउँपालिका चार भोजपुर,
1: रवि पहाडी, मकवानपुर गाउँपालिका दुई राई गाउँ हेटौडा, हाल मलेसिया,
0: गजेन्द्र राई सालपासिलिसो गाउँपालिका चार भोजपुर,
1: अर्जुन यखा धर्मदेवी नगरपालिका दुई तामाफोक संखुवा सभा,
0: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर
1: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ।

हाई गुड मर्निङ अनि नमस्ते. कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाजे आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु. तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर हामीलाई संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ. त्यसै गरी हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ. विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको सातै दिन सातै बाढे यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म तपाईँले सुन्दै आउनु भएको छ. विशेष गरी व्यवसायलाई तपाईँले सुन्दै आउनु भएको छ. बिहान 7 बजेदेखि 8 बजेसम्म म तपाईँहरूकै साथमा रहन्छु. यो व्यवसाय तपाईँकै विशेष शुभकामना सङ्गल्ने व्यवसाय हो र विशेष गरी यस कार्यक्रमलाई चाहिँ मिडिया प्रेमी मनहरूले प्रायोजन गर्नुभएको छ. प्रायोजनमा जोडिएर साथ दिनुभएको छ. विशेष गरी व्यवसायमा म सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु. एकदमै बिहानीको बसाइ छ साथीहरू. यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, होइन तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु. एकदमै बिहानीको बसाइ छ. यो बिहानीको बसाइ त चैनपुरतिर मजाले घाम लागिरहेको छ. बिहानैबाट एकदम रमाइलो छ, घमाइलो छ. तपाईँहरूकोतिर मौसम के कस्तो छ त्यो पनि जानकारी गराउनुहोला. बिहानीको बसाइ यति बेला कतिपय साथीहरू त घाँस दाउरा गर्नको लागि बाहिर जंगलतिर बारीतिर पुगिसक्नुभयो होला. कतिपय साथीहरू ओछ्यानतिरै हुनुहुन्छ होला. कतिपय साथीहरू यति बेला घरेसी काममा खाना बनाउन व्यस्त हुनुहुन्छ होला भने कतिपय साथीहरू यति बेला बाटोतिर यात्रा गरिराख्नु भयो होला. तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु. विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाइ तपाईँले आएर व्यवसायमा चाहिँ साथीहरू सम्झनु पाउनु हुने छैन. विशेष गरी तपाईँकै शुभकामना सङ्गल्ने व्यवसाय र अब भने चाहिँ तपाईँहरूले फोन गर्नुपर्ने हुन्छ. हाम्रो स्टुडियोको मोबाइल नम्बर 9840668623 लाइन खुल्ला छ. यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु. र आज भने चाहिँ हामी बिहिबारे व्यवसायमा छौँ. यो व्यवसायमा हामी जहाँ चाहिँ प्रवासमा हुनुहुन्छ साथीहरू, प्रवासी मनहरूसँग पनि जोडिने गर्छौँ यो व्यवसायमा. र आज भने हामी बुधबारे व्यवसाय. यो व्यवसायमा चाहिँ प्रवासी मात्र नभइकन हामी नेपाली साथीहरूसँग पनि व्हाट्सएप नम्बरमा जोडिन्छौँ. जहाँ चाहिँ तपाईँ फ्रिक्वेन्सीभन्दा धेरै टाढा हुनुहुन्छ, तपाईँले अनलाइनको माध्यमबाट सुन्नुहुन्छ, त्यस भूभाग त्यो ठाउँबाट चाहिँ हामीलाई तपाईँले व्हाट्सएपमा पनि फोन गर्नुपर्ने हुन्छ. व्हाट्सएप नम्बर पनि यही छ, 9840668623 लाइन खुल्ला छ. प्रवासी मनहरूको लागि पनि यही हो. तपाईँ फटाफट व्हाट्सएप नम्बर अनि स्टुडियोको मोबाइल नम्बरमा सहभागिता जनाउँदै गर्नुहोला. र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई शुभकामना सन्देश व्यक्त गर्नुभन्दा पहिला चाहिँ तपाईँले यदि फोन लागेन भने फोन लगाउन सक्नु भएन भने तपाईँको कमेन्ट पनि म रिड आउट गर्नेछु. तपाईँले कमेन्ट पनि छोडिराख्नु होला. फेसबुक अडियो लाइभको कमेन्ट बक्स खुल्ला छ. तपाईँले आफ्ना शुभकामना सन्देश भन्नै पर्ने लेख्नै पर्ने छन् भने पनि छोटोमा लेखेर पठाउनुहोला. म तपाईँहरूको ती कमेन्टलाई पनि व्यवसायमा स्थान दिँदै नै छु. र अब मैले चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीले विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज मिति 2083 साल असोज महिनाको 13 गते जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु. त्यसै गरी बिरामी हुनुहुन्छ तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना. त्यसै गरी यात्रामा हुनुहुन्छ, यात्रा सफलताको लागि विशेष शुभकामना. त्यसै गरी वैवाहिक जीवनमा बाधित हुनुहुन्छ भने दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना. नयाँ कामको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छु. त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना. र तपाईँ जो जति साथी जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, तपाईँ सम्पूर्ण साथीलाई यति बेला आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरुणको तर्फबाट. र अब पनि तपाईँहरू फटाफट सहभागिता जनाउँदै गर्नुहोला. यो बिहानीको बसाई हामी तपाईँसँग हप्ताको सातै दिन सातैबार यही समय बिहान 7 बजेदेखि 8 बजेसम्म तपाईँहरूकै साथमा रहन्छौँ, होइन तपाईँकै विशेष शुभकामना सन्देशहरूलाई सङ्गल्नेछौँ. र तपाईँले यति बेला नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले प्रत्यक्ष लाइभ मार्फत सुनिराख्नु भएको छ. र अब पनि म ढिला गर्दिनँ. कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राख्नेछु तपाईँहरूमा. पहिलो सांगीतिक कोशेली सुन्दर नेपाल बोलको गीत तपाईँहरू माच राख्दैछु. गीतपछि म फर्केर आउने नै छु. कार्यक्रम शुभ सन्देशको व्यवसाय तपाईँ सुन्दै रहनुहोला.

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थिएँ मैले, अनु चौधरी त्यसै गरी राहुल श्रेष्ठको आवाजमा रहेको सुन्दर नेपाल, यो एकदमै मिठो गीत पश्चात पूर्ण स्वागत छ। र अब पनि चाहिँ म ढिला गर्दिनँ व्यवसायमा, तपाईँहरूलाई मैले व्यवसायमा धेरैजना साथीहरूलाई समेट्नुपर्ने हुन्छ, धेरैजना साथीहरूको शुभकामना सन्देशहरूलाई मैले समेट्नुपर्ने हुन्छ व्यवसायमा, र अब पनि म ढिला गर्दिनँ। आजको लागि फर्स्ट टेन लगेको नर साथी फोन लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्धेर गर्छु, कहाँबाट को हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सानो सरगम राई उदयपुरबाट बोल्दै हुनुहुन्छ है? हजुर, ल हुन्छ, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न। हजुर, मेरो पनि खबर खबर एकदम ठिकठाक छ, राम्रै छ भन्नुपर्छ। अनि कस्तो छ अहिले उदयपुरतिरको मौसम? हजुर, मन नभन्दा घाम लागिरहेछ है? हजुर, ल हुन्छ, तपाईँको साइडमा धेरै हल्ला पनि छ यो व्यवसायमा, तपाईँको शुभकामना सन्देश तर्फ लागौँ न त।
1: अन्त्यै गरी आजको दिनमा यात्रामा हुनुहुन्छ भोजपुरी जोडीसम्म घटमै, अनि मामा अनि दिदीभन्दा पनि शुभयात्रा राम्रोसँग आउनु होला भन्नुहोस् है। अनि छोरी यहीँ छ, चाहनालाई पनि सोधेँ, अनि भोजपुरी रङ्ग बाबा मम्मी भाइ भाउ भन्दा मौसम भाउजू नि त सिर्जना भाइ गर्दै पनि सुन भन्दै जान्छ बाबा।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सानो सरगम राई उदयपुरबाट, उहाँसँग म छुटे यति बेला वाट्सएप नम्बरतिर लाग्छु, कोही मित्र हुनुहुन्छ लाइनमा, म उहाँले अन्यर गर्छु, कहाँबाट को हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते। हजुर, नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर, म कालोबाट हाल अहिले क्षितिज पारी हुनुहुन्छ, तपाईँको शुभ नाम भनिदिनुहोस् न। हजुर, बेबी कुलुङ राई बोल्दै हुनुहुन्छ, तपाईँ अहिले कुन ठाउँ हुनुहुन्छ, मलेसिया हुनुहुन्छ कि? हजुर, बेबी कुलुङ राई हुनुहुन्छ शङ्खासँग, म कालो घर भइहाल मलेसियाबाट। अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्। हजुर, भनेपछि अब एकदम ड्युटीतिर हुनुहुन्छ, जो हामीलाई पनि अलिअलि सुन्दै हुनुहुन्छ है? हजुर, टाइम मिलेसम्म त सुन्न पाइन्छ, टाइम नमिल्ने खण्डमा त के गर्ने होइन र। हजुर, ल हुन्छ, अनि आउनु भयो बेबीजी। म लगायत हामी रेडियो होल इन्टरटिङ सबै आरामै छौँ, राम्रै छौँ, र मात्रै नभइकन हामी भनौँ शङ्खुवासभा जिल्लातिर ठिकै छ, राम्रै छ भनौँ न। अहिले अब मजाले घाम लागिरहेको छ, लगभग हप्ता दिन हुन लाग्यो घाम लागेको पनि, ठिकै छ, राम्रै छ भन्नुपर्छ है त। हजुर, ल हुन्छ, अनि आउनुभयो यो व्यवसायमा, तपाईँको शुभकामना सन्देशतर्फै लागौँ है। हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला बिबी कुलुङ राई शङ्खुवासभा मगालु घरबै हाल मलेसियाबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नुभयो। यति बेला फोन लाइनतर्फ लाग्छु, कोही मित्र हुनुहुन्छ लाइनमा, म उहाँलाई अन्डर गरिहाल्छु। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो?
2: पूर्वेली आकाश राई बोलिराछु धरानबाट।
0: हजुर, पूर्वेली आकाश राई धरानबाट बोल्दै हुनुहुन्छ, के छ हाम्रो पूर्वेली आकाशको खबर खबर?
2: खबर एकदम ठिकठाक छ, घाम लागिरहेछ, दुई तिन दिन भयो है, आज पनि बिहानबाटै घाम लागिरहेछ, त्यही नै हो। आज त समग्रमा सबै ठिकै छ, रमाइलो छ, घमाइलो छ, बरू तिनीहरूको के छ खबर?
0: हजुर, यता पनि खबर खबर सबै ठिकै छ, राम्रै छ, यता पनि रमाइलो छ, घमाइलो छ, एकदमै दसैँ नजिकै गरेको अवस्था पनि होइन, एकदमै दसैँ आएको हो कि जस्तो पनि लागिरहेछ मलाई चाहिँ।
2: हजुर,
0: हजुर, ल हुन्छ, अनि सन्चै आरामै हुनुहुन्छ आकाशजी?
2: हजुर,
0: ल सधैँभरि, हजुर, ल सधैँभरि यस्तै राम्रै खबरहरू सुनिराख्नु पाऊ है त। हजुर हुन्छ आकाशजी, अनि आइपुग्नु भएको छ कार्यक्रम शुभ सन्देशको अवसरमा, तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
2: हुन्छ, फर्स्टमा हजुर लगायत हाम्रो अरुण एफएम इन्डिया टिमलाई नै शुभ दिनको कामना गरे। अनि आज जन्मदिन मनाउनु हुने हाम्रो इलामतिर हुन्छ कमला मुखियाको छोरा निर्पल मुखिया बाबुलाई जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना। अनि केही शुभकामना राख्नुपर्छ हाम्रो दिन भूमिका राई, कमला मुखिया, नयन हाम्रो भाइ निमा शेर्पा, भगी सुनिता गुरुङ, हाम्रो वरुण चन्दले, प्रवीण मगर हुनुहुन्छ। अनि धेरै धेरै साथीहरूले प्रोग्राम सुनिराख्नु भएको छ, हाम्रो हरपल रोशनी हुनुहुन्छ, हाम्रो ढाका जन्मराज, सानु कमला, राई निराजकला,
0: सामी
2: निर्मला, बाँकी यो टाइममा प्रोग्राम सुनेर बस्ने धेरै साथीहरू हुन्छ, सबै सबै साथीहरूलाई शुभ दिन भन्दै छुट्टिन्छु ल, बाई बाई।
0: हजुर नमस्ते, टेक योर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पूर्वेली आकाश राई धरानबाट। म उहाँसँग छुटेँ, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते।
3: हेलो गुड मर्निङ नमस्ते नमस्कार।
0: हजुर गुड मर्निङ नमस्ते नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर अरुण पारी भोजपुरबाट वरुण चञ्चलले बोल्दै हुनुहुन्छ। अनि के छ हाम्रो वरुणको खबर यति बेला के गर्दै हुनुहुन्छ नि?
3: मेरो ठिकै छ, अब समग्रमा राम्रै छ। अब तपाईँको चाहिँ के छ?
0: हजुर मेरो पनि समग्रमा एकदम ठिकठाक छ, राम्रै छ भन्नुपर्छ। अब मौसम त्यस्तै हो, मजाले घाम लागिरहेको छ भन्नुपर्छ है त।
3: आज यता पनि एकदम घाम लागिरहेको छ, बिहानै भएको
0: छ। हजुर अब पानी लगभग पर्दैन जस्तो लाग्छ यसो मौसम हेर्दाखेरि त, होइन? एकदम मजाले घाम लाग्छ बिहानै भएको है।
3: हजुर
0: हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा यो व्यवसायमा, तपाईँको शुभकामना सन्देशतर्फ लागौ न त।
3: विशेष गरी अब तपाईँलाई नै आजको दिन एकदम शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसै गरी आज जन्मदिन मनाउने हाम्रो इलामको साथी कमला मुखियाको छोराको जन्मदिन परेको छ, उहाँलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना भन्छ भन्न चाहन्छु। अनि त्यसै गरी आज भोजपुरबाट यता घरसम्म यात्रा हुनुहुन्छ बुवा दाईहरू, उहाँहरूलाई एकदम शुभयात्रा ह्याप्पी सेफ जर्नी राम्रोसँग आउनु होला भन्न चाहन्छु। अनि हाम्रो चामली निर्मला र सुनु सुनितालाई चाहिँ एकदम गाठ हुन्छन् भन्न चाहन्छु। अनि त्यसै गरी हाम्रो आशिष नयन बस्नेत, अनि त्यसै ढकाल धर्मराज, सुमी लिम्बू, अनि त्यसै गरी हाम्रो सानु कमला, अनि सुनिता कुरुङ लगायत धेरै साथीहरू हुन्छ, ईश्वरी म्याङ, अनि हाम्रो पूर्वेली आकाश राई, कृष्ण तामाङ, राजु रे काइला लगायत सबै सबै आजको दिन एकदमै शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना भन्दै छुट्टिन्छु है, बाई बाई।
0: हजुर नमस्ते, टेक योर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पूर्व भनौँ वरुण चञ्चलले हुनुहुन्थ्यो, वरुणजीसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर इलामबाट दिलसा राई बोल्दै हुनुहुन्छ, के छ दिलसाको खबर खबर सुनाउनुहोस् न। मेरो पनि खबर खबर सबै समग्रमा ठिकै छ, राम्रै छ भन्नुपर्छ। अनि यति बेला बिहानीको बसाइ के गर्दै हुनुहुन्छ नि? अब के गर्दै भनेपछि के के चाहिँ गर्नु भएको छ त यति बेला? घरै सुखामा व्यस्त हुनुहुन्छ कि हजुर? हजुर ए ल त्यसो भन्नु त अनि के गर्दै भन्नुहुन्छ? अनि नाम पनि छैन, के पनि छैन, तपाईँ पनि एकदम जोगिङ गर्नुहुन्छ कहिले काहीँ त? मैले मिलाएर बुझ्नुहुन्छ, म मिलाएर नै बुझ्छु, मिलाइ मिलाइ है छेउकुना भित्ता सबै मिलाएर बुझ्छु नि त। हजुर हजुर ल हुन्छ, अनि आइपुग्नु भयो कार्यक्रममा यो व्यवसायमा, तपाईँको शुभकामना सन्देश तर्फ लागौ न त।
4: अब सर्वप्रथम शुभकामना हजुरको लागि विशेष शुभ दिन, कार्य सफलता पनि धेरै शुभकामना दिन चाहन्छु। अनि त्यसै गरी मलाई साथीले हुनुहुन्छ पार्टी मित्रलाई विशेष शुभ दिन, कार्य सफलता पनि धेरै धेरै शुभकामना। अनि भोलिको दिनमा जन्मदिन मनाउने एकदमै प्यारी साथी हुनुहुन्छ पिता कि रेनिसालाई, उसलाई जन्मदिनको धेरै धेरै शुभकामना अग्रिम रूपै भन्न चाहन्छु। अनि मन चाहिँ जान्छु फुलमा राई, म टेरिसिया प्यारी सरस्वता, अनि प्यारी नाना हाम्रो कल्पनालाई चाहिँ अलिक बिरामी नै हुनुहुँदो रहेछ, नानालाई शीघ्र स्वास्थ्य लाभको कामना, चाँचो ठिक हुनुलाई नाना, आफ्नो राम्रो केयर गर्नु होला, टन्सिल भएको रहेछ उहाँलाई, अनि औषधीहरू पनि लिनु होला भन्न चाहन्छु। अनि आदरणीय दादाहरूलाई किसान बस्ने जीवन छ भने कृष्ण तामाङ, नाना जुनिता अनि नाना भावना, अनि मेरो प्यारी भन्दा प्यारी साथीहरू अस्मि प्लस जुनिता तामाङलाई विशेष गरी शुभ दिन भन्दैछु। सुनाउनुहोस् ठिक भाइ।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला इलामबाट दिलसा राई, दिलसाजीसँग म छुट्टै, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। कोही मित्र हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्कार। कहाँबाट को बोल्नुभयो? हजुर भोजपुरबाट बोल्दै हुनुहुन्छ कल्पना राई। के छ अनि कल्पना, तपाईँको त आज त भोइस पनि मैले त निकै फाल्टै पो सुने त हो। हजुर ल, एकदमै अब यो मौसममा तपाईँले आफ्नो ख्याल गर्नुपर्ने हुन्छ, औषधिहरू लिनुहोला समयमै, होइन? अब अहिले त ठिकै बोलिन्छ, राम्रै बोलिन्छ, अहिले भरेको दिनमा एकैछिनमा भेट्छ क्या यो रुगामर्गी। अहिलेको रुगामर्गी चाहिँ बडा बिजोक नै हो क्या यो। अब पहिला त सुरु सुरुमा यो भन्दा निकै वर्ष अगाडि त सुरु सुरुमा अलिअलि अलिअलि केही न्यू हुँदै आउँथ्यो, अहिलेको रुगामर्गीले त झट्टै भेट्छ होइन, एकदमै गाह्रै बनाउँछ नि त, होइन र? हजुर ल, एकदमै हजुरलाई शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्न चाहे, चाँडै ठिक हुनु होला है त। हजुर ठ्याक्कै लागोस् भन्छु म चाहिँ, किनभने अब चाडपर्वको मुखमा बिरामी हुँदा त सबैले नराम्रै लाग्छ होइन, कसले पो राम्रो लाग्छ र? एकदमै तपाईँले फेरि पनि शुभकामना व्यक्त गरे, चाँडो निको हुनु होला है त। हजुर ल हुन्छ, र अब पनि तपाईँको शुभकामना सन्देश तर्फ लागौँ न त, कसको लागि?
5: अनि मेरो फेरि करिना गाठीलाई शुभ दिन, अनि मेरो भाइर लास्टबाट बिगारा छ उनीहरूलाई एकदम कार्यसफललाई शुभकामना, एकदम शुभ दिन चाहिँ दुबैजनालाई राम्रो गरोस् भन्न चाहन्छु। अनि भोलिको दिनमा जन्मदिन मनाउने हाम्रो परिमिशालाई अघि रूपमा जन्मदिनको शुभकामना, भोलि कल लाग्छ लाग्दैन, आज नै एकदम धेरै शुभकामना व्यक्त गर्छु। अनि भर्खरै कल गर्ने बहिनी दिशा हाम्रो फिल्ममा, अनि कुबेरतिर हुन्छ प्राय साथी अनु, सबैजनालाई शुभ दिन भन्दै गएँ ल, नमस्कार।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो भोजपुरबाट कल्पना राई, उहाँसँग म छुटे, उहाँले आफ्नो विशेष शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। विशेष गरी आज चाहिँ म झुकिरहेको रहेछु साथीहरू, यसमा म क्षमा चाहन्छु। आज चाहिँ 14 गते रहेछ, मैले त 13 गते थानिरहेको थिएँ, मैले अघि सुरुवातमा 13 गते भनेको थिएँ, जे होस् आज 14 गते रहेछ। साथीहरू कति झुकिनु भयो होला तपाईँहरू पनि, होइन? अब कहिलेकाहीँ यसो हेर्दा हेर्दै पनि, बोल्दा बोल्दै पनि कुनै कुनै बेला चाहिँ के बोलिन्छ क्या, अब यो गते बार होइन, कुनै कुनै बेला बिर्सिरहेको हुन्छु। जे होस् आज 14 गते रहेछ, हिजो 13 गते थियो र आज 14 गते रहेछ। र यति बेला म फेसबुक गऱ्यो लाइभको कमेन्टतर्फ लाग्छु, यति बेला साथीको कमेन्ट हेर्दैछु म। रामजी घिमिरेले गुड मर्निङ अल भन्नुभएको छ, त्यसै गरी कल्पना तामाङले शुभ दिन सबैमा भन्नुभएको छ। बिबी कुलुङ हुनुहुन्छ, हाई गुड मर्निङ, नमस्ते, म मकालु हाल यति बेला क्षितिज पारीबाट हो, सबैमा माया सम्झना छ है भन्नुभएको छ। त्यसै गरी सविता शेर्पा हुनुहुन्छ, हेभ अ ग्रेट डे अल भन्नुभएको छ। सञ्जीव राई हुनुहुन्छ, मिस यु अल। सञ्जीव राई माक्पा घरवै हाल यति बेला युएबाट सुन्दैछु, सबैमा मिठो माया सम्झना भन्नुभएको छ। नानु प्रीति हुनुहुन्छ, उहाँले हाई गुड मर्निङ नमस्ते हजुर सेवाहरू, म धनकुटाबाट नानु प्रीति लिम्बू, आजको दिनमा जन्मदिन मनाउनु हुने सोल्टी दीप राईलाई जन्मदिनको धेरै धेरै शुभकामना। त्यसै गरी हेप्पी बर्थडे टु यु, अनि सुभाष भुजेल दाई, मनोज राई लगायत सबैमा शुभ दिन भन्नुभएको छ। एल्सना कुलुङले हेभ अ ग्रेट डे अल भन्नुभएको छ। पवित्र राई हुनुहुन्छ, गुड मर्निङ भन्नुभएको छ उहाँले। मनकुमारी कान्छे कुलुङले शुभ दिन अल, शङ्खुवा सभा तामकोबाट सुन्दैछु भन्नुभएको छ। निशान योङहाङ हुनुहुन्छ, हाई गुड मर्निङ नमस्ते सुमिता सिस, हेभ अ नाइस डे कमल अवानेम। त्यसै गरी सुस्मिता फागो, चामलिङ पूजा राणा लगायत सबै साथीहरूमा भन्नुभएको छ। त्यसै गरी रञ्जना बाहिङ राई हुनुहुन्छ, उहाँले यति बेला हेलो हाई गुड मर्निङ नमस्ते, म पनि सुन्दैछु रञ्जना बाहिङ राई मकालोबाट भन्नुभएको छ। धान काट्न बिजी छु आजकल त भन्नुभएको रहेछ, र आज अनि आज यात्रामा हुनुहुन्छ खाँदबारीदेखि मकालुसम्म माई हस्बेन्डलाई शुभ यात्रा भन्नुभएको छ उहाँले। सन्तोष काफेले नि शुभ दिन अल भन्नुभएको छ। चन्द्रमा तामाङ हुनुहुन्छ उहाँले गुड मर्निङ अल सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी यति बेला सुजन धमलाले मिस यु अल भन्नुभएको छ। सुरेश राणा मगर हुनुहुन्छ उहाँले गुड मर्निङ नमस्ते नमस्कार म सुन्दैछु सभा पोखरी एक दुपोबाट सुरेश राणा मगर हो। आजको दिन शुभ दिन भन्नुपर्दा हजुर दिदीलाई शुभ दिन भन्न चाहन्छु भनेको छ। हस् धन्यवाद छ। अनि मेरो प्यारो साथी मिडिया प्रेमी निमु शेर्पालाई आजको दिन शुभ रहोस् भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ वाट्सएप नम्बरमा। हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते नमस्कार कहाँबाट को बोल्नुभयो? हजुर हजुर मेरो खबर सबै ठिकै छ। म मात्र नभएकन हामी रेडियो होल इन्टरटेन्ट सबैजना ठिकै छौँ आरामै छौँ भन्नुपर्छ। अनि यति बेला तपाईँ ड्युटी गर्दै हामीलाई पनि सुन्दै हुनुहुन्छ है राई पिकेजी? हजुर मौसम ठिकै छ राम्रै छ। बिहानैबाट मजाले घाम लागिरहेको छ भन्नुपर्छ है त। हजुर ल हुन्छ राई पिकेजी तपाईँ सधैँभरि यस्तै राम्रै रहनुहोला। सधैँभरि यस्तै राम्रै खबरहरू सुनिराख्नु पाऊ है त। हजुर ल हुन्छ। अनि कार्यक्रम पनि आइपुग्नु भएको छ। तपाईँ जहाँ प्रवासमा हुनुहुन्छ तपाईँका आफ्ना विशेष शुभकामना सन्देशहरू को कसको लागि राख्नुहुन्छ व्यवसायमा?
6: आजको दिनमा शुभकामना सन्देश राख्नुपर्दा फर्स्ट अफ अल त एकदमै शुभकामना सन्देश प्रोग्राम गराउनुहुन्छ सुनिता श्रीलाई। आज दिन मात्र नभएर आउने बाटोहरू स्पष्ट नभएको भन्न चाहन्छु। साथै हाम्रो अरू एकदम मिलादेखि शुभकामना गर्न चाहन्छु र त्यसलाई शुभकामना। अनि मेरा केही साथीहरूको नाम लिनु पर्दाखेरि साथीहरू त सबैजना हुनुहुन्छ भोजपुरतिर हुनुहुन्छ कुटुम्बीका जुडाहरू छ दुर्गा प्रसाद उमेश चामलिङ सातदिनतिर हुनुहुन्छ सविता चेत्र सम्पतपति हुनुहुन्छ सुनिता ठुलो रञ्जन भाइ अनि थुप्रैतिर हुनुहुन्छ अनु शेर्पा सुनिता चामलिङ निका प्रेम राजेश राई अनि राजले मगर सिम्पल रिना गुरुङ भाना चामलिङ मिना यतातिर हुनुहुन्छ बहिनी स्मारिका कालीतिर हुनुहुन्छ सुन भाइ लगत अहिलेको समयमा जसले फेसबुक अनलाइनबाट प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण मेरा राई पिके राईसँग
0: हजुर नमस्ते टेक युर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला मोरङ खेराबारी घर भई हाल मलेसियाबाट राई पिके राई उहाँसँग म छुटेँ। उहाँले पनि शुभकामना सन्देश राखेर छुट्नुभयो। कोही मित्र हुनुहुन्छ फोन लाइनमा? हेलो गुड मर्निङ नमस्ते।
7: हजुर गुड मर्निङ नमस्ते इटहरीबाट युवराज पोखरेल।
0: हजुर गुड मर्निङ नमस्ते इटहरीबाट युवराज पोखरेल बोल्दै हुनुहुन्छ। के छ हाम्रो युवराजको खबर खबर?
7: हजुर सबै खबर खबर राम्रै छ। अब चाहिँ बिहान बिहान चाहिँ अलिक शीतल शीतल हुन थाल्यो।
0: हजुर भनेपछि खबर खबर सबै ठिकै छ राम्रै छ। बिहान बिहान शीतल हुन थाल्यो है?
7: हजुर हजुर
0: हजुर ल
7: चार दिन पनि भइसक्यो।
0: हजुर अब यस्तो नि त अब जति जाडो बढ्दै गयो त्यति बिहान शीतल हुन्छ होइन। दिउँसो एकछिन चाहिँ अब त्यो मध्याहको घामले अलिअलि पोल्ने हो त्यहाँबाट त फेरि चिसै हुन थालिहाल्छ नि त। हजुर हजुर ल अनि आरामै हुनुहुन्छ हाम्रो युवराजी?
7: हजुर सबै आराम कुशलै छ त म्याडम।
0: हजुर हजुर ल सधैँभरि यस्तै राम्रै खबरहरू सुनिराख्नु पाऊ। अनि आउनु भयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देश को कसको लागि?
7: शुभकामना सन्देश गर्दा हजुर लगायत टेक्निसियनमा म्याडम या सरको हुनुहुन्छ उहाँलाई कति कति नमस्कार। त्यसै गरी मेरो घर परिवार श्रीमती छोरा बुहारी नातिलाई शुभकामना। मेरो भोलि बुहारीको रोजिना पोखरेलको शुभ जन्म स्थप हुँदैछ। उनको आँटेको पाँटेको शिक्षा छ दीर्घायु कामना होस् भन्ने पनि मङ्गलमय शुभकामना व्यक्त गर्दै राजु कटवाल सीता भण्डारी अनि रोजिना मेघवाने अनि रत्नाधर थापा र शङ्कर ढकाल जति पनि मलाई युवराज पोखरेल भन्ने चिनिन्छ उहाँलाई जय होस् भन्न चाहन्छु। नमस्कार।
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला इटहरीबाट युवराज पोखरेल हुनुहुन्थ्यो, उहाँसँग म छुट्टै, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ। र अब पनि कार्यक्रम शुभ सन्देशको बसाइमा म दोस्रो सांकेतिक कोसेली, एकदम मिठो गीत छ हामीको हिमालको चिनो, यो गीत तपाईँहरूमा आज

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826339 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
2: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
1: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माथि ओखरभट्टेमा सबै इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
2: तप तोप त्यहीबाट हुन्छ त।
1: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
3: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
4: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधि नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 9821993181 र 9869608333।
2: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
5: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
6: होइन के साह्रो हो त, चाहिँ बजार जान्छु भन्थी, एक्लै गनगनाएर बसिरहेछ त।
5: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
6: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका

0: पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
0: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार सिरक डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड एन्ड सप्लायर्स चैनपुर पोखरी बजार सङ्खुवा सभा प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 98415600।
1: खराङ सम्पर्क सञ्जीव कटवाल 98165448।
0: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 98400069742।

0: हजुर, कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको यो छोटो विश्राम पश्चात पुनः स्वागत छ तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बैसेको धुन रेडियो अरुण शान्त 90.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले यति बेला हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाई हप्ताको सातै दिन साथीभाइ तपाईँले यही समय बिहान 7 बजेदेखि 8 बजीसम्म सुन्दै आउनुभएको छ र आउनुहोला। तपाईँको लागि फोन लाइन खुल्ला छ, व्हाट्सएप नम्बर खुल्ला छ 9840668623 को लाइन। सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नु र अब भने म फेरि यति बेला ढिला गर्दैन, म फोन लाइन तर्फै लाग्छु। कोही मित्र लाइनमा हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते। नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर बोल्दैछु यता भन्दा नि त्यता बास्कभनबाट सपना तामाङ बोल्दै हुनुहुन्छ है। हजुर के छ नि सपना, तपाईँको खबर सुनाउनुहोस् न यति बेला के गर्दै हुनुहुन्छ?
1: मेरो खबरहरू ठिकै छ हो, मजाले घाम लागिरहेछ अहिले, त्यतिकै प्रोग्रामहरू सुन्दै घरतिर यताउता गर्दै त्यस्तै छ भनौँ न।
0: हजुर भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, कार्यक्रम सुन्दै गराएपछि काममै व्यस्त हुनुहुन्छ है?
1: हजुर
0: हजुर, आउनुभयो कार्यक्रममा। यो चाहिँमा तपाईँको शुभकामना सन्देश तपाईँ लागौ न त।
1: हुन्छ, मेरो शुभकामना राख्नुपर्छ अब फर्स्टमा त हजुरहरूलाई नै आजको दिन शुभ रहोस् भन्न
0: चाहे।
1: हुन्छ, अनि अब साथीहरू धेरै हुनुहुन्छ मलाई सपना भनेर चिन्नुहुने, अनि अहिलेको समयमा प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णमा शुभ दिन भन्ने गएर नमस्ते, टेक केयर, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सपना तामाङ, सङ्खुवा सभा पाँच भवनको साथी, उहाँसँग छुटे यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ नमस्ते। हजुर नमस्ते नमस्ते, कहाँबाट को बोल्नुभयो? अञ्जना राई धनकुटाबाट। कता कुद्दै हुनुहुन्छ अञ्जनाजी? कता कुद्दै हुनुहुन्छ? कता भाग्दै हुनुहुन्थ्यो जस्तो लाग्यो मलाई त? भनेपछि फोन लाएर पनि गोजीतिर राख्नु भएको थियो? ए हो र होला, ठिक छ, कहिले काहीँ अब गाह्रो गाह्रो पर्छ होइन, फोन लाग्छ लाग्दैन भनेर अब हात खाली हुँदैन होइन। हजुर हजुर, ल जे होस् आउनुभयो, खुसी लाग्यो। हाम्रो अञ्जनाजी, अनि यो व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि?
1: फोन लाग्ला कि नलाग्ला अब एडभान्स रेन्टलाई यति बजे पर्न पाएँ, अनि त्यसपछि यात्रामा हुनुहुन्छ दिशान भाइले विशेष गरी रामेश्वर यादवलाई चाहे, अनि दिवसीय प्रोग्रामतिर बस्नु सम्पूर्ण साथीले शुभ दिनलाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला अञ्जना राई धनकुटाबाट, उहाँसँग छुट्यो, उहाँले पनि शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ। यति बेला किराती रवि हुनुहुन्छ, उहाँले गुड मर्निङ भन्नुभएको छ। त्यसै गरी यति बेला अभागिनी राई नि युनिसा हुनुहुन्छ, हेभ अ ग्रेट डे अल युनिसा फ्रम उदयपुरबाट भन्नुभएको छ। त्यसै गरी सुशीला विश्वकर्माले हेभ अ गुड डे अल भन्नुभएको छ। कमल बुढा छेत्री हुनुहुन्छ, गुड मर्निङ भन्नुभएको छ उहाँले। कोही मित्र हुनुहुन्छ लाइनमा, गुड मर्निङ नमस्ते। हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बोल्दैछु भोजपुरबाट, अनुष्का बस्नेत। के छ हाम्रो अनुष्काजीको खबर खबर? मेरो पनि खबर समग्रमा एकदम ठिक ठाक छ, राम्रै छ भन्नुपर्छ, म पनि सन्चित छु, आरामै छु भन्नुपर्छ है त। हजुर हस् हुन्छ, आराम कुशाललाई रहने म कोसिस गर्नेछु। अनि आइपुग्नु भएको छ भोजपुरबाट, तपाईँको शुभ नाम पो मैले बिर्सिहालेँ, फेरि एकचोटि भन्न मिल्छ? अनुष्का बस्ने बोल्दै हुनुहुन्छ, अनुष्का ल हुन्छ। यता मैले कपी पनि टिप्नु बिर्सेँ, यता हात पनि खाली थिएन मेरो। हुन्छ, तपाईँले गेट वेल्सन, अनि त्यहीँबाट तपाईँको शुभकामना सन्देश र फेरि लागौँ है।
1: हस्त सर्वप्रथम हजुरलाई एकदम सुमाया सम्झना सत्य दिन कार्यक्रम धेरै धेरै शुभकामना माथि दिन पनि शुभ रहोस् भन्न चाहन्छु। त्यसै गरी दिदी अरू मेथिम अलिम्पिकको लागि नै एकदम सुमाया सम्झना भन्न चाहन्छु। त्यसै गरी मेरो घर सम्झिनु भने मम्मी बुवा दिदीलाई धेरै सम्झना मिसुमाया सक्ने शुभ दिन भन्न चाहिँ त्यही भएर ब्याङ्गलोरबाट नेपालसम्मको यात्रामा हुनुहुन्छ दाइर अङ्कल दुवैजनालाई शुभ राम्रोसँग आउने होला गाडी सफलता धेरै धेरै शुभकामना आफ्नो फाइद गर्नु होला भन्न चाहन्छु। यही हुनुहुन्छ मेरो हस्बेन्ड पत्नी बस्ने छोरी निस्मा बस्ने छोरी पनि बिरामी बिरामी छौँ दुई तिन साह्रै ठिक हुने नानी भन्न चाहेँ। जति पनि साथीहरू मलाई अनुष्का भनेर चिन्नुहुन्छ मेरो नेम आवाजसँग परिचित कसैलाई पनि मिलेको छैन सबैमा गएर भने माया सम्झना नाम लिएन भनेर नरिसाउनु होला म बिरामी भएको कारणले गर्दा त्यति पनि नाम लिन सक्दिनँ सबैलाई सम्झिरहेछु भन्ने छुट्टीलाई। नमस्ते टेक्योर बाई बाई।
0: हजुर नमस्ते टेक्योर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट अनुष्का बस्नेत उहाँसँग म छुट्टै उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला म अर्कोजना साथीलाई लिइहाल्छु कहाँबाट को हुनुहुन्छ। हेलो गुड मर्निङ नमस्ते।
2: हजुर नमस्ते गुड मर्निङ।
0: हजुर नमस्ते गुड मर्निङ कहाँबाट को बोल्नुभयो?
2: म माडीबाट बोलेको हजुर।
0: माडीबाट तपाईँको शुभ नाम?
2: मेरो नाम त बुद्धि नारायण अधिकारी हो।
0: हजुर बुद्धि नारायण अधिकारी माडीबाट।
2: हजुर
0: अनि के छ हाम्रो बुद्धि नारायणजीको खबर खबर?
2: खबर खबर ठिकै छ हजुर।
0: हजुर ठिकै छ राम्रै छ। हामीलाई सुन्दै हुनुहुन्छ नि?
2: होइन आज त सुन्दैछु हिजो अस्ति रेडियो बज्दैन हजुर।
0: हजुर रेडियो त बजिरहेको छ त एकदम मजाले कि तपाईँले कता रेडियोकै अब त्यो घुमाउनु भयो भने मात्रै रेडियो त मजाले बजिरहेको छ साथ यति बेला त मतलब धेरै समय नै भयो पहिला अस्ति अस्ति त धेरै समस्या थियो अहिले समस्याको समाधान भइसक्यो त।
2: ए हजुर अनि आज चाहिँ खोलेको अनि
0: हजुर ल हजुर साँझ खोल्नुभयो सुन्नुभयो ठिक छ खुसी लाग्यो। अनि व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि?
2: मेरो शुभकामना सन्देश भन्नु त इटरी पेरोनी दिदी अनि साउदीमा हुने छोरो छ एउटा मेरो छोरोलाई शुभ सन्देश छोरीलाई शुभ सन्देश रेडियो अरुणलाई शुभ सन्देश माथि नगरपालिका भरिको सबैलाई शुभ सन्देश भन्छु तपाईँ।
0: हजुर ल हुन्छ हामी छोड्छौँ है।
2: हजुर
0: नमस्ते टेक योर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला माडीबाट बुद्धिनारायण अधिकारी उहाँसँग म छुट्टे अब भने म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ। सूर्य तामाङले यति बेला नमस्ते हजुर म पनि सुन्दैछु यता अहिले चाहिँ इन्डियाबाट भन्नुभएको छ। रामकुमार तामाङ हुनुहुन्छ हेलो गुड मर्निङ सेवा र म तेह्रथुमबाट सुन्दैछु सबै सबैमा शुभ दिन भन्नुभएको छ। सपना तामाङले पनि यति बेला शङ्खुवा सभा पाँच कमनबाट सुन्दैछु भन्नुभएको छ। प्रदीप थालिङ हुनुहुन्छ हेलो नमस्ते म चैनपुर नगरपालिका दस खडाङ माक्पा गर्वैहाल यति बेला सात समुद्र पारीबाट मजाले कार्यक्रम सुन्दैछु भन्नुभएको छ। विनोद चेमजुङले पनि शुभ दिन अल भन्नुभएको छ। त्यसै गरी बिहानी अनुष्का हुनुहुन्छ उहाँले सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी चामलिङ राई हिर्से हुनुहुन्छ उहाँले पनि हेभ अ नाइस डे अल भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँ सम्पूर्ण साथीले कमेन्टको लागि कमेन्ट एकदमै धेरै छ मैले आज रिड आउट गर्न सकिनँ र मैले यो कमेन्टलाई कमेन्ट गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र आज चाहिँ अलिकति म व्यस्तै भएको कारणले गर्दाखेरि म यो भनौँ कार्यक्रमलाई चाहिँ पुरा तपाईँहरूमा पुरा समय दिन सकिनँ त्यसको लागि क्षमा चाहन्छु। र यति भन्दै भन्दै आजको बसाई कार्यक्रम शुभ सन्देशले तपाईँले जहाँबाट जुन जुन अवस्थाबाट जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी तिनजनासम्म सुनेर साथ दिनुहुने कार्यक्रममा फोन गर्नुहुने फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन निराश नहुनुहोला भोलिको दिनमा अवश्य लाग्नेछ। र यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रो जम्मा 20 मिडिया प्रेमी मनहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम शुभ सन्देशबाट भोलिको बसाईमा आउने वाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमित याखा बिदा हुन्छु। हवस् त नमस्ते तपाईँको बाँकी पल शुभ रहोस्।

0: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको चेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
1: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
0: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
1: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
0: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को सेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
0: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
1: सेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
0: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
1: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
0: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
1: र विविध
0: एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8-9-10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
1: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1-2-3-4-5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
0: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
1: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
0: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका चेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525-191-029-570-191 98422-93-88 र 98525-51-354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा
2: भाइको लागि प्यान्ट मेरो लागि कुर्ता सलवार अनि घरको लागि अरू कता पनि किन्नु छ
3: के साह्रो त चाहिँ बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछ त हेर्नु

0: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
1: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
0: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
1: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
0: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
1: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
0: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
2: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
0: टेलिफोन नम्बर 0295701123,
1: मोबाइल नम्बर 9841067622।
3: कहाँमा हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है,
4: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
5: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कस्तो?
4: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
5: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
6: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
7: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
6: सुनचाँदी पसल चैनपुर छ, शङ्खुवा सभा, त्रिचोकबाट हिटटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
8: भालुमा बसको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बसको

0: छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
1: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
0: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
1: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
0: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गते सम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजीको स्थिरता सम्बन्धमा
0: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
1: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
0: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
1: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
0: एकाई प्रतिनिधि छनौट सम्बन्धमा
1: र विविध
0: एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाई नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुन्थान चैनपुर नगरपालिका 8 संखुवा सभा
1: एकाई नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
0: एकाई नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
1: एकाई नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
0: एकाई प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98 520 35 191 099 570 191 98 420 92 388 र 98 520 51 354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा
2: के कान्छ तेरो दाजुले विदेशबाट आइएलीमा पैसा पठाएछ झिक्न जा
3: ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे
2: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है
3: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी
4: ल ल आमा म तु गए तु आए
3: होइन आजै आइपुग्छस् र
4: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्रादी चैनपुर 6 संखुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 0295701128 मोबाइल नम्बर 9852045741

0: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
1: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
0: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
1: ए लु जचाउन जानु पर्छ काका।
0: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
2: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
3: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नसा, नाक कान घाँटी, दम पिना, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाघोपनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
4: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
3: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
4: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
2: प्रवास मेडिकल हल चैनपुर 7.13 लाइन, सम्पर्क नम्बर 0295702992, फोन नम्बर 98423-4549।
5: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
6: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
5: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
6: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
5: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
6: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
5: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
7: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
8: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 98 62 13 67 44, 98 15 38 77 75।

मामलालाई तेस्रो देशमा आप्रवासी पठाउन सर्वोच्च अदालतद्वारा अनुमति, तल्लो अदालतको आदेश कार्यान्वयनमा रोक र आर्थिक नियम उल्लंघनको आरोपमा दोषी ठहर भएको म्यान्चेस्टर सिटी अपीलमा जाने। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार धादिङको कृष्णभीर, टिंगानखानी, परेवाभीर र बांगेमोड क्षेत्रमा पहिरो लगायतका अवरोध हटाएर दिउँसो एक बजेदेखि सड़क सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ। यो सँगै संघीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सबैजसो सड़क सञ्चालनमा आउने भएका छन्। यससँगै मुगलिन नारायणगढ़ सड़क खण्डको सिमलतालमा सड़कको झण्डै 70 मिटर लम्बाई भाँसिएपछि आवागमन एकतर्फी छ। यो सड़क भई आवागमन तर्फी भएको हुँदा यात्रा गर्दा सावधानी अप्नाउन र लेन अनुशासनको पूर्ण पालना गर्न भरतपुर सड़क डिभिजन कार्यालय चितवनले आग्रह गरेको छ। बाढ़ी पहिरोका कारण चार दिनदेखि अवरूद्ध बीपी राजमार्ग पनि हिजोदेखि नै एकतर्फी खोलेको छ। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन बगाएका ठाउँमा अस्थायी डाइभर्सन र पहिरो पन्छाएपछि हिजोदेखि गाड़ी एकतर्फी चल्न थालेका हुन्। सड़क डिभिजन कार्यालय भक्तपुरका अनुसार चौकी डाँडामा रोशी खोलाको बहाव अझै उच्च रहेकोले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकिएपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाड़ीहरू सञ्चालन गरिएको छ। अहिले बीपी राजमार्गका जोखिमयुक्त केही ठाउँमा एकतर्फी रूपमा मात्रै गाड़ी चलेका छन्। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। अरनीको राजमार्गको धोलीखेल खावा खण्डमा पहिरो हटाएर गाड़ी चल्न थालिसकेका छन्। यस्तै हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथ एकतर्फी सञ्चालनमा आएको छ। कान्ति लोकपथमा अहिले एकतर्फी गाड़ी सञ्चालन भइरहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मकवानपुर तर्फको सड़कमा कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। कान्ति लोकपथ हिजो एकैछिन खुले पनि ललितपुर तर्फ बागमती गाउँपालिका 3 तारकुचे भट्टे डाँडा नजिकैमा सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। सुक्खा पहिरो हटाएपछि सड़क एकतर्फी खुलेको हो, दुईतर्फी खुलाउने गरी प्रयास भइरहेको अस्थायी ट्राफिक पोस्ट भट्टे डाँडाले जनाएको छ। हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने छोटो दूरीको हेटौँडा कोलेखानी सिस्नेरी फाकेलका सड़क अस्ति सोमबार बिहानदेखि नै सञ्चालनमा आइसकेका छन्। यसैबीच गएको असोज 8 गतेदेखि देशका विभिन्न ठाउँमा आएको बाढ़ी पहिरो लगायत विपदजन्य घटनामा अहिलेसम्म 35 जनाको ज्यान गएको छ। केन्द्रीय प्रहरीका अनुसार विपदबाट बागलुङमा सबैभन्दा धेरै 12 जनाले ज्यान गुमाएका छन्। त्यस्तै म्याग्दीमा 7, पाल्पामा 5, मनाङमा 4, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रूकुम पश्चिममा 1-1 जनाको ज्यान गएको छ। विपदका घटनामा 15 जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार 1082 परिवार प्रभावित भएका छन्। 227 घर पूर्ण अनि 182 घरमा आंशिक क्षति छ। 10 वटा पुल, 31 वटा गोठ र 114 पशु चौपायामा क्षति भएका प्राधिकरणको तथ्याङ्क छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रका झण्डै 2000 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो। कालीगण्डकी नदीको बाढ़ीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गाको पुलमा क्षति पुगेपछि सड़क सञ्जाल विच्छेद भएको छ। पुलको पर्वततर्फको जगमा क्षति पुगेपछि मरमतको काम पनि थालिएको छ। बागलुङ खण्डमा रहेको कालीगण्डकी करिडोर र मध्य पहाड़ी लोकमार्गमा गुड्ने गाड़ीले समेत यो पुल प्रयोग गर्दै आएका थिए। पुलमा क्षति पुगेपछि लामो दूरीका गाड़ी चलाउन समस्या भएको छ। अत्यावश्यक कामका लागि यात्रा गर्ने यात्रु, बिरामीको लागि वैकल्पिक सड़कको पहुँच नहुँदा समस्या थपिएको हो। पोखरा तथा अन्य जिल्लाबाट बागलुङ आउजाउ गर्ने यात्रुले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। दैनिक उपभोग्य सामग्रीको ढुवानीदेखि निर्माण सामग्री तथा अन्य व्यापारिक वस्तु असार पसारमा पनि प्रभाव परेको छ। मालडुङ्गाको पुल मरमतको काम शुरू गरिएको सड़क डिभिजन पोखराका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो। मूल संरचनामा बाढ़ीले क्षति नपुर्याए पनि पुलसँगै जोड़िएको पर्खाल कटान गरेकोले तत्कालको लागि ग्याबिन जाली लगाउने तयारी थालिएको हो। एक हप्ताभित्र यो पुल सञ्चालनमा ल्याउने गरी काम थालिएको उहाँले बताउनुभयो। देशका धेरै ठाउँमा आजको मौसम सफा छ। अस्ति सोमबार बिहानदेखि सबैजसो ठाउँमा मौसम खुलेको हो। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएसँगै मौसम खुलेको हो। अस्ति रातिदेखि छिटफुट बाहेक कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब तत्काल ठूलो र लगातार झरी पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ। पानी पर्न रोकिएसँगै बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी बढ़न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि नै तराई का सबैजसो भागमा गर्मी बढ़ेको छ। आज कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा मात्रै हल्का वर्षा र हिमपातको सम्भावना छ। यसैबीच अहिले सामाजिक सञ्जालमा फेरि यही असोज 17 देखि लगातार 3 दिन ठूलो वर्षा हुने चर्चा र हल्ला

फैलिएको छ। गएको बुधबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा झरी परेको थियो। लगत्तै अर्को मुसलधारी वर्षाबारे हल्ला फैलिएको हो। तर यस्ता हल्लाको पछि नलाग्न र मौसम सम्बन्धी अत्यावधिक सूचना तथा बुलेटिन हेर्न जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। अबको मौसमबारे चासो र खोजी बढ़ेपछि आधिकारिक निकायले अहिले आइरहेको हल्ला निराधार रहेको भन्दै खण्डन समेत गरेको छ। महाशाखाले तत्काल त्यस्तो कुनै पनि ठूलो वर्षाको पूर्वानुमान नरहेको र तथ्यहीन खबरको पछि नलाग्न आग्रह सहित यस्तो अफवाह नफैलाउन पनि अनुरोध गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्झाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। गएको भदौ 10 आएको भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र सड़क सम्पर्क पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीच छलफल भएको छ। मनसून प्रतिकार्य कमाण्ड पोस्टमा बसेको बैठकमा भोटेकोशी बाढ़ी तथा यही असोज 8-11 गतेसम्मको अविरल वर्षाका कारण आएको बाढ़ी, पहिरो र डुबानबाट भएको क्षति, खोज तथा उद्धार, राहत व्यवस्थापन र अवरूद्ध सड़क पुनर्स्थापनाको लागि भइरहेका प्रयासबारे छलफल भएको हो। बैठकमा प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने, क्षतिको विवरण अध्यावधि गर्ने तथा सड़क सम्पर्क पुनर्स्थापनाको लागि भइरहेका कामको समीक्षा गरिएको थियो। केन्द्रीय मनसून प्रतिकार्य कमाण्ड पोस्टका संयोजक डाक्टर धर्मराज उप्रेती सहितको टोलीले रसुवा, नुवाकोट र धादिङ जिल्लाको मनसून प्रतिकार्य कमाण्ड पोस्टसँग समन्वय गर्ने निर्णय पनि गरेको छ। संयोजक डाक्टर उप्रेतीले अस्थायी आवासको लाभ गराई पहिचान, सम्पर्कविहीन व्यक्तिको विवरण रुजु तथा प्रमाणीकरण र त्यसैको आधारमा मृतकका परिवारलाई राहत उपलब्ध गराउने विषयमा छलफल भएको बताउनुभयो। बैठकले प्रभावित परिवारलाई राहत तथा अस्थायी आवासको व्यवस्था गर्न आवश्यक विवरण यथाशीघ्र अध्यावधिक तथा प्रमाणीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ। आज विश्व स्कूल दूध दिवस मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने यो दिवस विद्यालयमा दूधको महत्वबारे जनचेतना अभिवृद्धि तथा विद्यालय दूध कार्यक्रम प्रवर्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सहित मनाउने गरिन्छ। यो वर्ष बलियो हड्डी, बलियो शरीर, खेलकुद र विकासका लागि दूध अमूल्य आधार भन्ने मूल नाराका साथ दिवस मनाउन लागि हो। नेपाल डेयरी एसोसिएशनले बाल बालिकाको पोषण सुधारसँगै किसानको दूधको बजार विस्तार र स्वदेशी दूध क्षेत्रको दिगो विकासको लागि राष्ट्रिय विद्यालय दूध कार्यक्रम चालन गर्न आवश्यक रहेको बताएको छ। विश्व स्कूल दूध दिवस 2083 को अवसरमा एसोसिएशनले विद्यालय दूध कार्यक्रमलाई बाल बालिकालाई दूध सेवन गराउने कार्यक्रमका रूपमा मात्र नभई पोषण, शिक्षा, स्वास्थ्य, खानपान, किसानको उत्पादनको बजार र दुग्ध उद्योगको विकासमा जोड़ दिनुपर्ने बताएको छ। अब विदेशको खबर। अमेरिकी सर्वोच्च अदालतले आप्रवासीहरूलाई तेस्रो देशमा समेत निर्वासन गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई बाटो खोलिदिएको छ। सर्वोच्चले आप्रवासीहरूलाई उनीहरूकै देश बाहेक अन्य पनि पठाउन सक्ने गरी ट्रम्प प्रशासनलाई अनुमति दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। सर्वोच्च अदालतले ट्रम्प प्रशासनको आपतकालीन निवेदन स्वीकार गर्दै तल्लो अदालतको यसअघिको आदेश कार्यान्वयनमा रोक लगाएको हो। बोस्टनको जिल्ला अदालतले यस्तो नीति गैर कानूनी ठहर गरेपछि त्यस विरूद्ध अमेरिकी न्याय मन्त्रालयले सर्वोच्च अदालतमा अपील गरेको थियो। सर्वोच्च अदालतले तल्लो अदालतको आदेश रोक्दै निर्वासन प्रक्रिया पुनः शुरू गर्न अनुमति दिएको हो। यस विषयमा सर्वोच्च अदालतले आउँदो डिसेम्बरमा विस्तृत सुनवाई गर्ने भएको छ। मानवाधिकार समूहका अनुसार अहिलेसम्म 25,000 भन्दा बढ़ी आप्रवासीलाई 29 तेस्रो देशमा पठाइसकिएको छ। अब खेल खबर। प्रिमियर लीगको स्वतन्त्र आयोगले आर्थिक नियम उल्लंघन सम्बन्धी आरोपमा दोषी ठहर गरेपछि म्यान्चेस्टर सिटीले निर्णयप्रति असन्तुष्टि जनाउँदै अपीलमा जाने घोषणा गरेको छ। सिटीले प्रिमियर लीग आयोगको निर्णयबाट आश्चर्यचकित भएको पनि जनाएको छ। क्लबले आफ्नो पक्षमा पर्याप्त प्रमाण रहेको दावी गरेको छ। क्लबले विज्ञप्ति मार्फत पछिल्लो निर्णयमा कानून, सिद्धान्त र तथ्यसँग सम्बन्धित महत्वपूर्ण त्रुटि रहेको दावी गरेको छ। सिटीले अब सिधै नियामकीय र कानूनी प्रक्रिया मार्फत आफ्नो पक्ष अघि बढ़ाउने जनाएको छ। यसअघि प्रिमियर लीगको स्वतन्त्र आयोगले म्यान्चेस्टर सिटीलाई सन् 2009-10 2017-18 अवधिमा क्लबको आमदानी कृत्रिम रूपमा बढ़ाउन र खर्च घटाउन विभिन्न झूटा व्यावसायिक सम्झौता गरेको भन्दै दोषी ठहर गरेको थियो। आयोगले सिटीले लेखा परीक्षक र फुटबल नियामकलाई आफ्नो वास्तविक आर्थिक अवस्थाबारे गलत विवरण दिएको तथा प्रिमियर लीग र यूईएफएको खर्च सीमाको उल्लेखनीय रूपमा उल्लंघन गरेको जनाएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने, हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथ एकतर्फी सञ्चालन, एकतर्फी नै खुलेको बीपी राजमार्गमा पनि सावधानीपूर्वक यात्रा गर्न अनुरोध। बाढ़ी पहिरो जन्य पछिल्लो विपदका घटनामा 35 जनाले ज्यान गुमाए। बागलुङ र पर्वत जोड्ने मालडुङ्गा पुलको मर्मत थालियो। देशका धेरै ठाउँको मौसम सफा। आज हिमाली र पहाड़ी थोरै ठाउँमा हल्का वर्षा हुने, फेरि ठूलो पानी पर्ने हल्लाको पछि नलाग्न र आधिकारिक सूचनाको भर पर्न आग्रह। ट्रम्प प्रशासनलाई तेस्रो देशमा आप्रवासी पठाउन सर्वोच्च अदालतद्वारा अनुमति, तल्लो अदालतको आदेश कार्यान्वयनमा रोक। र आर्थिक नियम उल्लंघनको आरोपमा दोषी ठहर भएको म्यान्चेस्टर सिटी अपीलमा जाने।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: साहित्यिक आजै देखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथि देखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटल को म्युचुअल फंड अंतर्गत एसआईपी गरी जीवन का सपना सहजै पूरा गर्नुहोस्।
1: थप जानकारी को लागि 9851314531 वा व्हाट्सएप र वाइबर नम्बर 9803255678 मा सम्पर्क गर्नुहोस्।
0: एनआईसी एसिया क्यापिटल।
2: साली नदीको शिर,
1: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
2: भेटभाडबाट टाढा,
1: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्झाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाण्डुको बसन्तपुरमा एक हप्ता अघि ठडाइएको लिंगो गैराती 9:25 को साइतमा ढालिएको छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका दरबार क्षेत्रमा इन्द्रध्वज स्थान गरी शुरू भएको इन्द्र जात्राको लिंगो ढालिएसँगै 8 दिन लामो जात्रा समापन भएको हो। त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेल हनुमान ढोका दरबार क्षेत्र पुगेर हिजो गणेश भैरव र कुमारीको हातबाट टीका प्रसाद ग्रहण गर्नुभएको थियो। प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा छ। हिजो दिउँसो महिलाले मात्र रक्तानी नानीचा यात्रा सम्पन्न गरिएको थियो। यो इन्द्र जात्राको अन्तिम यात्रा हो। इन्द्र जात्राको अन्तिम दिन हिजो हनुमान ढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गर्ने भक्तजनको भीड़ लागेको थियो। साथै जीवित देवी कुमारीको दर्शन गर्ने भक्तजनको पनि भीड़ लागेको थियो। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा वसुन्धरा देवीको पूजा आराधना र व्रत पूजा गरिएको छ। सुस्वास्थ्य एवं सुख शान्तिको कामनाले यो व्रत गर्ने परम्परा रहेको छ। हरेक वर्ष असोज कृष्ण तृतीयाको दिन व्रत एवं पूजा गर्ने विधि रहेको छ। यो व्रत पूजा वसुन्धरा, स्वयम्भू, संकटा, पाटन, सिद्धिपुर लगायत काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा सामूहिक रूपमा गरिएको छ। असोज कृष्ण तृतीयाका दिन हिजो वसुन्धरा देवीको व्रत बसी पूजा आराधना गरेपछि आज चतुर्थीका दिन बिहान पूजा परिक्रमा गर्दै व्रत विधि समापन गर्ने गरिन्छ। र मुख्य चाडपर्व दशैं तिहार नजिकैसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक गाड़ीमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कड़ाई गर्ने भएको छ। यात्रुको सुरक्षा, गाड़ी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सुनिश्चितताको लागि ट्राफिक प्रहरीले दुई चालक बारेको नियम कार्यान्वयन गराउन विशेष निगरानी बढ़ाउन लागेको हो। लामो दूरीको गाड़ीमा दुई चालक राख्नुपर्ने विद्यमान नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन ट्राफिक प्रहरीले जाँच तथा अनुगमनलाई तीव्रता दिने जनाएको छ। विशेष गरी पर्वको समयमा यात्रुको चाप बढ़ने र रातको समयमा लामो दूरीको बस सञ्चालन हुने भएकोले चालकको थकानको कारण हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न यो व्यवस्था कार्यान्वयनमा कड़ाई गर्न लागेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो। नियम विपरीत एकजना मात्रै चालक राखेर गाड़ी चलाएको पाएमा प्रचलित कानून अनुसार कार्यवाही गरिनेछ। विशेष गरी रातिको समयमा लामो दूरीको यात्रा गर्दा चालकलाई पर्याप्त आराम नपुग्ने तथा लगातार गाड़ी चलाउँदा थकानको कारण दुर्घटनाको जोखिम बढ़न सक्ने भएकोले दुई चालकको व्यवस्था प्रभावकारी बनाउन लागि ट्राफिक प्रहरी प्रमुख काफलेको भनाई छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्जिङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने, हेटौडा काठमाण्डु जोड्ने कान्ति लोकपथ एकतर्फी सञ्चालन एकतर्फी नै खुलेको बीपी राजमार्गमा पनि सावधानीपूर्वक यात्रा गर्न अनुरोध। इन्द्र जात्राको लिंगो ढालियो, यस वर्षको जात्रा सकियो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण र लामो दूरीको गाड़ीमा दुई चालक अनिवार्य राख्ने नियम कार्यान्वयनमा कड़ाई। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईं सँगै।
1: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
2: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
1: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
2: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174717118 र 98627312390। चैनपुर आँखा उपचार केन्द्र चैनपुर चङ्खुवा सभा।
3: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: लुकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखै सल्लाह दिएर के प्वाक बोलेको? कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-51094 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तपसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
7: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
6: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
7: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
6: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
7: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
6: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
7: आर्थिक वर्ष 2082-83 को सेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
6: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
7: सेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
6: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
7: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
6: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
7: र विविध
6: एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
7: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
6: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
7: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
6: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क नम्बर 98525311 029570191 98422938 र 98525531354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा
8: भालुमा भाषाको खालिलो तामा कान्छीको मन हर्ने

0: जान्छ?
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, जिक्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे,
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है।
0: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
4: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862663934। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
5: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
6: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि

0: को फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
0: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
0: धन्यवाद बाबु, तपाईँले चौमिन टेरसको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
2: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
1: टेलिफोन नम्बर 0295701123,
0: मोबाइल नम्बर 9841106022।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै
1: मालती डिजिटल प्रस्तुत गर्दछ।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 10 AM
3: अहिले बिहानको 10 बज्यो।
4: नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। असोज 8-10 गतिसम्म परेको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोले कालीगण्डकी करिडोर अन्तर्गतको 220 KV क्षमताको दानखोर कट प्रसारण लाइनमा क्षति पुगेपछि म्याग्दी र मुस्ताङमा सञ्चालनमा रहेका 7 जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ। बाढ़ी पहिरोसँगै कालीगण्डकी नदीको कटानको प्रसारण लाइन र जलविद्युत आयोजनामा क्षति पुर्याउँदा म्याग्दीका विभिन्न जलविद्युत आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको 216 MW विद्युत आपूर्ति अवरूद्ध भएको छ। दाना खुरकोट प्रसारण लाइन मार्फत केन्द्रीय प्रणालीमा विद्युत आपूर्ति गर्दै आएका अन्नपूर्ण गाउँपालिका 4 नारच्याङका 5 MW क्षमताको खलेम्दी खोला 42 MW क्षमताको मिश्री खोला 38 MW क्षमताको नीलगिरी 1 71 MW क्षमताको नीलगिरी 2 र 6 MW क्षमताको रेल

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: बहार। यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबरहरू। पहिरोका कारण अवरूद्ध पृथ्वी राजमार्ग आजदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप पहिरो वा अवरोध नआएमा आज 1 बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारी साधन सञ्चालनमा आउनेछन्। विभिन्न स्थानमा गएको पहिरो तथा सड़क भाँसिएपछि हाल एकतर्फी रूपमा सवारी आगमन भइरहेको छ। वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। सवारी सञ्चालक तथा सड़क प्रयोगकर्तालाई ट्राफिक नियम र सड़क अनुशासन पूर्ण रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ। र करिब 35 अर्ब लगानीमा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको, 4.5 वर्ष पुग्न लाग्दा समेत नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा निजी क्षेत्र चिन्तित बनेको छ। विमानस्थललाई केन्द्रमा राखेर होटल, पर्यटन, यातायात लगायतका क्षेत्रमा ठूलो लगानी गरेका व्यवसायले नियमित उडानका लागि पटक पटक सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। तर विभिन्न समयमा केही अन्तर्राष्ट्रिय उडान भए पनि ती निरन्तर हुन सकेका छैनन्। सिद्धान्त उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले नयाँ सरकारबाट विमानस्थल सञ्चालनका विषयमा आशा लागेको बताउनुभयो। कम्तीमा एउटा वायु सेवाबाट नियमित उडान शुरू गर्न सरकारले पहल गर्नुपर्ने उहाँको भनाई छ। पर्यटन व्यवसाय सागर अधिकारीले विमानस्थल सञ्चालन हुने र लुम्बिनीमा पर्यटनको आगमन बढ़ने अपेक्षामा निजी क्षेत्रले ठूलो लगानी गरेको बताउनुभयो। नियमित उडान नहुँदा लगानीबाट अपेक्षित प्रतिफल आउन नसकेको उहाँको भनाइ छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरको साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: अरुण अरुण
1: 97.6 मेगाहर्ज हरपल तपाईं सँगै।
2: आँखा सिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। दृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लाग्यो गुटुङ टुङ
4: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश

0: काम र मेन पावर खोज्दै हिँडेको नि।
1: औ लु समस्याको समाधान भनेकै म हो।
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
0: लु बफले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
2: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह बेगर के प्वाक्क बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरु ल्याएको रेडियो छ। लु सुनौ त।
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154994 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
4: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ल बारी खर्कैको नारायण जौबारी।
5: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: तपाईँ होइन विदेशबाट आएको तपाईँ यहाँ बस्न मिल्दैन तपाईँ रुपियाँ हिँडिहाल्नु क्वारेन्टाइनमा
1: के बाबु पाँच वर्षमा आफ्नो बाउ आमा फेरि सम्झेको चाडबाडमा आएको परालाई क्या क्वारेन्टाइन कहाँ लाग्यो भने बाबु त्यसो नमानिदिनु बिन्ती
2: मेरो छोरालाई केही पनि भएको

रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखलाको साथमा म चन्द्रमणि गौतम तपाईँको रेडियो सेटमा आइसकेको छु। आदरणीय श्रोता, फरक बार फरक परिवेश इन्द्रणीको श्रृंखला अनि हाम्रो यो श्रृंखला यो आजको श्रृंखलामा यहाँसँग सँगै रहने सुमधुर गीत संगीतका बानकीहरू तपाईँलाई सुनाउने र तपाईँलाई भरपूर मनोरञ्जन चाहिँ इन्द्रणीको बसाई मार्फत दिने एउटा उद्देश्यको साथमा हामी उपस्थित भइसकेका। टेक्निकल सपोर्टमा काठमाडौँबाट यतिखेर ईशा धमला हुनुहुन्छ अनि देशैभरका विभिन्न रेडियो स्टेशनमा रहेर यो आवाजलाई देश दुनियाँ पुर्याउन ती दूरदराज कुना कन्दरा रस्ती बस्तीसम्मका मनहरूमा पुर्याउनको लागि एउटा सेतुको काम गरिरहनुभएका ती हाम्रा विभिन्न रेडियो स्टेशनमा रहेर साथ दिइरहनुभएका सम्पूर्ण प्राविधिक साथीहरूलाई पनि म बिहानीको समयमा नमन व्यक्त गर्न चाहन्छु। र आजको यस कार्यक्रमलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले प्रायोजन गरेको छ र सूर्यज्योति भन्ने बित्तिकै जीवन बीमाका लागि सम्झनै पर्ने नाम रहेको छ यो सूर्यज्योति लाइफ इन्सुरेन्स। देशैभर यसका शाखा सञ्जाल छन् र तपाईँलाई जहाँ सजिलो पर्छ ती ठाउँहरूबाट चाहिँ मजाले आफ्नो जीवनको बीमा आज नै गराउन सक्नुहुन्छ। हो, सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा आजको यस कार्यक्रम प्रायोजित रहेको छ र अब दशैं पनि आउन लागिसकेको छ र दशैंका गीतहरू जब जब रेडियोमा बज्न थाल्छन् त्यसपछि चाहिँ टाढा टाढा रहेका लाउरे दाजुभाइ दिदीबहिनीहरूलाई पनि अब त घर जानुपर्छ, टिकट नभएको भए टिकटको मेलो मिसाउनु पर्यो होइन, अनि त्यसपछि शहर बजारमा रहनेहरूले पनि यो पालि चाहिँ यति गते अथवा म यसरी घर जाँदैछु अनि घर गएर होइन मजासँग ती आफ्ना पुराना यादहरू दिलाउनु छ अनि गाउँ बस्तीमा दशैंको बेलामा सबै टाढा टाढाबाट पनि आउने अझ रमाइलो भेटघाट हुने होइन यसरी नै रमाइलो गर्नुपर्छ भन्न एक किसिमको ताना बाना तपाईँले बुनिरहनु भएको छ र शहरमा हुनेहरूले पनि अब घर जानको लागि यो समयको लागि चाहिँ मैले बसको टिकट बुकिङ गर्नु छ भन्ने पनि हुन्छ अनि मजासँग टाढा गएको लाउरेहरू चाहिँ होइन एक किसिमको पहिला पहिला चाहिँ रेडियो बजाउँदै टक्क चाहिँ गाउँ बस्तीतिर जाँदै गर्दाखेरि ओहो लाउरे आए है धेरै वर्षपछि अहिलेको दशैं र तिहारलाई रमाइलोसँग मनाउनुपर्छ भन्न कानेखुसी गर्दै गरेका ती दाजुभाइ दिदीबहिनीहरूलाई सम्झिँदै गर्दा पनि एक किसिमको मन प्रफुल्लित भएर आउँछ र तिनै बालापनको दशैंले पनि हामीलाई कता कता यादहरू दिलाइदिन्छ। अब तपाईँलाई पनि त्यस्तै यादहरू हुन सक्छन् अनि जब रेडियो मार्फत दशैंका गीतहरू बन्न थाल्छन् त्यसपछि चाहिँ अब बिस्तारै बिस्तारै हेर्नुहोस् त अब यो मौसम पनि परिवर्तन छ अनि यो मौसमसँगै अब बिस्तारै हरिया चाहिँ पात पतिङहरू अथवा हरिया चाहिँ अरू पलाउन थाल्ने पालुवाहरू पलाउने त्यो किसिमको हुन्छ र छुट्टै खालको वातावरण बीच चाहिँ यो दशैं तिहारलाई हामी मनाउँदैछौ। खैर जे भए पनि यो रमाइलो दशैंलाई रमाइलोसँग मनाउनको लागि सबैजना तन्तयारी अवस्थामा रहनु भएको छ भन्ने पनि मलाई लागेको छ। हो, आजको बसाईमा केही दोहोरी भाका केही दशैं तिहारका दोहोरी लगायत अन्य गीत संगीतहरू इन्द्रणीको बसाईमा प्रस्तुत गर्दै म यो बसाईलाई अगाडि बढाउँछु। अब तपाईँ जहाँ जहाँबाट हामीलाई सुन्दै हुनुहुन्छ कमेन्ट गर्ने साथीहरूले कमेन्ट गर्नुहोला होइन अनि एसएमएस गर्ने साथीहरूले एसएमएस गर्नुहोला। यसरी नै यात्रा अगाडि बढाउँदै गर्दा बीचमा हामी सुमधुर गीत संगीतका बानकी त सुनाउँछौ नै। अब ढिला गर्दिन, इन्द्रणीको बसाईमा अर्को एउटा लोभलाग्दो गीतले तपाईँलाई मनोरञ्जन दिलाउनको लागि म अगाडि बढ्दैछु। यतिखेर भने यो गीत यहाँको लागि

देशैभरका रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला सुनिरहनु भएको छ र लोभलाग्दै दशैं आउँदै गर्दा दशैंका लोकभाकाहरूले मनलाई फुरंगित सँगै तरंगित पनि बनाइरहेको छ। तपाईँ जहाँ हुनुहुन्छ आधुनिक श्रोता यस्तै समुद्र भाकाहरू रेडियोमा सुन्दै एक किसिमको आनन्द लिइरहनु भएको छ। घरदेशमा रहने घरदेशीहरू, परदेशमा रहने परदेशीहरू, अनि त्यही हो दशैं आउँदै गर्दा अब चाहिँ तपाईँले पनि ताना बाना बुनिरहनु भएको छ भन्ने मलाई लागेको छ र वर्षौंसम्म भेट नभएका आफन्तीहरूको भेटघाट गर्ने, आफूभन्दा ठूला बडाबाको हातबाट आशीर्वाद ग्रहण गर्ने, टीकासँगै आशीर्वाद थाप्ने, होइन यो बडा दशैं विशिष्टै रमाइलो छ कि। त्यसैले पनि नेपालीहरूको ठूलो चाडको रूपमा हामीले बडा दशैंलाई मनाउँदै आइरहेका छौं र बडा दशैंको अवसरमा नेपाली लोकसंगीतका दोहोरीको क्षेत्रमा पनि कलाकार साथीहरूले असाध्यै मन छुने लोभलाग्दा गीतहरू पनि प्रस्तुत गरि नै रहनुहुन्छ र यस्ता राम्रा राम्रा गीतहरू प्रस्तुत गरिरहनुहुने सम्पूर्ण कलाकारलाई पनि हामी सांगीतिक नमन व्यक्त गर्न चाहन्छौं। तपाईँका कारण साँच्चीकै यादगारमय दशैं बन्छ भन्ने चाहिँ हामीलाई लागेको छ र यो पालि अलिकति खल्लोपनको आभास त भइ नै हाल्ने छ किनभने भाद्र दश गते गएको विनाशकारी एक किसिमको दैवी प्रकोप, त्यसपछि यही असोजको आठ गति पछि आएको निरन्तर वर्षाका कारण फेरि पनि विभिन्न ठाउँहरूमा क्षतिग्रस्त भए, जसका कारण घर जानको लागि पुल बगाएको छ, कसरी जाने होला, बाटो बगाएको छ, कसरी जाने होला, एक किसिमको त्यो एउटा चिन्ता त छ। चिन्तासँगै जसरी हुन्छ योपालि त घर जान्छु भन्ने पनि छ, होइन, किनभने दशैं गाउँमै रमाइलो हुन्छ। त्यसैले गाउँको दशैं मनाउनको लागि सबैजना अब अहिले चाहिँ व्यस्त रहनु भएको छ किनभने अब अलिकति खर्च पनि जोखो गर्नु पर्यो, यसका लागि काम पनि गर्नु पर्यो, होइन, यी यसरी नै तपाईँहरू चाहिँ अगाडि बढ़िरहनु भएको होला जस्तो लाग्छ। हो, हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित इन्द्रणीको बसाईमा छौं। सुमधुर गीत संगीतले नै बढ़ी तपाईँलाई एक किसिमको आनन्द दिलाइरहेका छौं। यतिखेर म ढिला गर्दिन, दशैं भन्ने बित्तिकै राम थापा शिशिरलाई सम्झिन्छौं र यतिखेर पनि राख्दैछौ राम थापा शिशिरको यो बहुचर्चित गीतलाई।

त्यस्तै प्रकार रेडियोबाट इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ। रेडियो सुन्दा छुट्टै आनन्द आइरहेको होला जस्तो लाग्छ। कति साथीहरू यात्रा गरिरहनु भएको छ गन्तव्यसम्म पुग्नको लागि। हाम्रा सवारी चालक जो गुरूजीहरू हुनुहुन्छ, रेडियो मजाले बजाउँदै यात्रुहरूलाई रेडियो होइन गीत सुनाउँदै रेडियो मार्फत अगाडि बढ़िरहनु भएको होला जस्तो पनि लाग्छ। अनि विभिन्न ठाउँमा पुग्नको लागि आतुर हुनुहुन्छ, कुदिरहनु भएको छ, मजाले इन्द्रणी घन्किरहेको छ। अनि पसलमा बसेर व्यापार गर्दै गरेका साथीहरूले पनि सुनिरहनु भएको छ। विभिन्न कल कारखानामा हुनुहुन्छ, त्यहाँ बसेर पनि हामीलाई साथ दिइरहनु भएको होला। गाउँ बस्तीमा हुनुहुन्छ, अनि त्यही हो अब दशैं भन्ने बित्तिकै सेतो माटो रातो कमेरो होइन त्यो पहिला पहिलाको चलन के घर रंगाउनको लागि। अब अहिले त घर रंगाउनको लागि विभिन्न रंगहरू भनेको जस्तो आउँछ, त्यो हिसाबले पनि सहज छ। तर पुराना ती हाम्रा मौलिक घरहरूमा चाहिँ अझै पनि रातो माटो अनि सेतो कमेरो लगाएर घरलाई चाहिँ चिटिक्क पार्ने एउटा चलन छ। चट्ट नेपाली घरलाई टक्क बनाएको शर्माइलो हुन्छ नि त होइन। यसरी नै तपाईँ विभिन्न ठाउँहरूमा चाहिँ कति अब कमेरो लिन कति रातो माटो लिनको लागि गाउँ बस्तीमा त त्यो खालको वातावरण हुन्छ नि त होइन। त्यसरी अगाडि बढ़िरहनु भएको होला। व्यस्त ठाउँमा रहने साथीहरू विभिन्न कामधन्दामा व्यस्त रहँदा रहँदै पनि इन्द्रणीको बसाई जहाँ रेडियो मार्फत गीतहरू मजाले बजिरहेछन् सुन्दै सुन्दै यात्रा अगाडि बढ़ाउनु भएको होला जस्तो लाग्छ। हामी इन्द्रणीको बसाईमा छौं। टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा हुनुहुन्छ, ईशाले साथ दिइरहनु भएको छ। र भर्खरै हामीले राम थापा शिशिरको असाध्यै लोभलाग्दो गीतलाई सुनाइसकेका छौं र यही बीचमा अर्को एउटा राम्रो गीत पनि सुनाउने बेला भइसकेको छ। म ढिला गर्दिन, इन्द्रणीको बसाईमा राख्दैछु यो गीतलाई।

दशैं आएपछि गाउँ रमाइलो भन्ने कुरा त कलाकार साथीहरूले भनिसक्नु भएको छ। दशैं साँच्चीकै लोभलाग्दो छ, दशैं साँच्चीकै उत्सव भन्न आउँछ, दशैं साँच्चीकै सबै नेपालीको पीर मर्काहरू होइन एक किसिमको चाहिँ लगिदिन्छ, किनभने यो दशैं भन्ने चाहिँ रमाउने बेला रहेछ। र हामी भन्न चाहन्छौ, अब पहिला चलन कस्तो थियो भने दशैं भन्ने बित्तिकै दशा आयो, अनि नहुनेले पनि ऋण गरेर दशैं मनाउने एउटा चलन भनेर पनि भनिन्थ्यो। त्यो त्यस्तो गर्दा चाहिँ कसैको घरबार उजाड हुने, जसले गर्दा ऋण थुपर्ने यो खालको अवस्था हुन्थ्यो भने अहिले चाहिँ हामीले दशैं तिहार पर्वहरूलाई मनाऊ तर आफ्नो गच्छी अनुसार हामीले मनाउन सक्यौं भने त्यो असाध्यै फलदायी दशैं तपाईँ हाम्रो बन्छ। त्यसैले दशैंलाई अझ उत्सवका रूपमा मनाउनको लागि तपाईँ हामीले जे जस्तो छ होइन त्यही अनुसार दशैं मनाऊ, मिठो मसिनो आफ्नो भान्सामा जे छ त्यही खाऊ, अरूको देखासेखी गरेर माथिल्लो घरमा त ठूलो खसी ढाल्यो म पनि यो पालि खसी नै ढाल्छु भन्ने मानसिकतालाई त्यागेर हामीले एकदम आनन्दको साथमा पनि दशैं र तिहारलाई मनाउन सक्छौ। त्यसरी नै यहाँहरूले मनाउनु होला, यो हाम्रो यहाँहरूलाई एक किसिमको अनुरोध पनि रहेको छ। हामी इन्द्रणीको बसाईमा छौं, साँच्चीकै लोभ लाग्दा गीतहरू आज गुन्जिरहेका छन्। मलाई त 12-15 वर्ष अगाडिको दशैंको यादहरू पनि आइरहेको छ, बालापनको दशैं, ओहो दशैंको बेलामा नौराथाभरि मन्दिरहरू डुलेको, साथीभाइ भेटेको, अनि भेट भएर चिया खाएको, अनि त्यही हो अब त्यो बेलाको वातावरण भनेको चाहिँ एक किसिमको रहरै रहरमा चाहिँ होइन नौराथामा काठमाडौँमा उनीहरू चाहिँ पशुपति 64 को दर्शन गर्न जाने त्यो एक किसिमको हुन्थ्यो होइन 64 घुम्ने भन्ने हुन्थ्यो त्यो खालको अवस्था, अथवा त्यसरी नै रमाइलो गरिन्थ्यो। अहिले पछिल्लो समयको पुस्ताका भाइ बहिनाहरू चाहिँ होइन एक किसिमको घरमै रमाउने, यसरी घुम्न जान मन नपराउने त्यो खालको अवस्था पनि देखिएको छ। तर त्यो अवस्थालाई चिर्दै हामीले हाम्रो चाडपर्वमा चाहिँ घुम्ने अथवा बिहानीको समय शुभ प्रभातीको समयमा यात्रा गर्दै गर्दा घुम्दै गर्दा एक किसिमको स्फूर्ति पनि हुन्छ, त्यसैले पनि घुम्नको लागि अनि नवरथामा टक्क मन्दिर गएको यादहरू चाहिँ हुन्छ। अहिले पनि हामी साथीभाइ ती पुराना साथीभाइसँग भेट हुन्छ, अनि ती साथीभाइहरूसँग पशुपति नवरथामा घुम्न जाउँ न भन्ने एक किसिमको रहर जाग्छ। अनि कति दशैं त त्यसरी नै हामी गएका छौं, अब यो पालि पनि त्यसरी नै ती पुराना यादहरू दिलाउनको लागि पुरानै साथीभाइ जम्मा भएर घुम्न जाने होइन बिहानीको समयमा मन्दिरहरू, किनभने नवदुर्गाको दर्शन, अनि नवदुर्गाको दर्शन गर्दै गर्दा त्यो नवरात्र भर चाहिँ विभिन्न चाहिँ मन्दिरहरू जाँदै गर्दाखेरि धेरै जसो चाहिँ हामी काठमाडौँबाट पशुपति बढी जान्थ्यौं। अब यो प्रसंगहरू छँदै नै छन् किनभने रमाइला किस्साहरू हुने दशैं तिहारका, दशैं तिहारकै भाकाहरू बजिरहेछ किनभने अब दशैं आउन धेरै दिन बाँकी छैन नि साथी। अब राख्दैछु यतिखेर म अहिलेको दशैंमा बोलको गीत सुनाउँदैछु, म्युजिक नेपाल युट्युब च्यानल मार्फत आएको त्रिसना म्युजिकबाट खुमन अधिकारी र कालिका लोकाले गाउनु भएको छ, बाबुरामजी रंजिताजीले यसमा अभिनय गर्नु भएको छ। राख्दैछु यो गीतलाई।

भेट्न पाए अहिलेको दशैंमा साच्चीकै भन्नुपर्दा म जस्तो खुशी चाहिँ कोही नै हुने छैन। यो खुशी साच्चीकै सारा नेपालीहरूको हो, किनभने आफ्नो मन परेको मान्छे अनि आफन्तीहरूसँग भेटेर दशैं मनाउँदै गर्दा कम्ता रमाइलो हुँदैन, होइन धेरैलाई रमाइलो हुन्छ। हामी मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट सँगै छौं, इन्द्रणीको श्रृंखला अगाडि बढ्दैछ। धेरैभन्दा धेरै साथीहरूले हामीलाई हेर्दै र सुन्दै गर्दा रमाइलोपनको आभास पनि गरिरहनु भएको छ। जो जहाँ बसेर हामीलाई साथ दिइरहनु भएको छ सबै साथीहरूलाई पनि नमन गर्छु। भर्खरै हामीले कालिका रोका अनि खमन अधिकारीको आवाजमा रहेको यो तिर्सना म्युजिकको प्रस्तुति म्युजिक नेपाल मार्फत युट्यूबमा आएको गीतलाई सुनाइसकेका छौं र सम्भवत 12-13 वर्ष अगाडि यो गीत सांगीतिक बजारमा आएको थियो र हिजो सुन्दा पनि त्यतिकै मजा, होइन यसो म उमेर गन्ती गर्छु कि यो गीत आउँदै गर्दा म पनि भर्खर 28-29 रहेछु कि हिसाब गर्दै गर्दाखेरि चाहिँ त्यो बेलाको दशैं कति रमाइलो हुन्थ्यो, होइन अझ त्योभन्दा अगाडिको दशैं कति रमाइलो हुन्थ्यो। अनि घरमा आमा बुबालाई चाहिँ दशैं आउँदै गर्दा नयाँ नयाँ कपड़ा किन्दै गर्दा अनि त्यसपछि पहिला चाहिँ दशैंमै कपड़ा किन्ने चलन, होइन कतिले त स्कूलकै ड्रेस नै सिलाएको दशैंको बेलामा, त्यो पनि यादहरू मलाई छ। मैले पनि धेरै दशैंमा दशैं भन्ने बित्तिकै नयाँ लुगा हाल्न पाइने, नयाँ कपड़ा हाल्दै गर्दा चाहिँ कस्तो ड्रेस सिलाउने भन्दाखेरि दशैंको ट्याक्क हरियो शर्ट, होइन सेतो शर्ट र निलो प्यान्ट सिलाउँथे कि म चाहिँ, त्यो खालको अवस्था थियो। यसरी नै तपाईँ धेरै नै पनि यसरी नै स्कूले जीवनमा चाहिँ दशैं आउँदै गर्दा दशैंलाई स्कूलकै ड्रेस हालेको पनि सम्झना होला जस्तो लाग्छ। यो रमाइलो मैले केही व्यतीत अथवा केही वर्णन गरे जुन चाहिँ तपाईँले पनि ती समयमा भोग्नु भएको थियो अथवा त्यसरी नै दशैं मनाउनु भएको थियो होला जस्तो लाग्छ। हामीलाई धेरै साथीहरूले हेर्दै हुनुहुन्छ, अम्बिका रेग्मीले कार्यक्रम सुन्दै, कमला डुम्रेले पनि सुन्दै हुनुहुन्छ, विक्रम धमला पनि हेलो हेलो दाई नमस्कार गर्दै आउनु भएको छ, ईशा धमला बहिनीलाई मिठो सम्झना भन्नुभएको छ, होइन अनि हाम्रो रोहित देउवाले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, डलिलधुराबाट सम्झना गर्न चाहनु भएको छ। त्यसपछि नकुल रिजालले पनि गुड मर्निङ दाई भन्नुभएको छ, अनि श्याम खत्रीले पनि के छ इन्द्रणीको खबर भन्नुभएको छ, मधुसूदन घिमिरेले इन्द्रणी हेर्दै हुनुहुन्छ, करिना मगर पनि हामीलाई सुन्दै रहेको जानकारी भन्नुभएको छ, राजकुमार दुधराजले पनि इन्द्रणी सुन्दै गर्दा सबैलाई सम्झना गर्न चाहनु भएको छ, अनि रंजुले पनि सुन्दै हुनुहुन्छ, अनि दिप्सन दिव्यानी श्रेष्ठले नमस्कार शुभ बिहानी भन्नुभएको छ, अनु मगरले पनि सुन्दै हुनुहुन्छ, दुर्गा पराजुलीले पनि कार्यक्रम सुन्दै गरेको अवस्था, शरण सिंहदेखि धेरै धेरै हुनुहुन्छ, सीमा आले पनि सुन्दै रहनु भएको छ, अनि हाम्रो भरत कुमार गिरी हेलो मेरो प्यारो मान्छे अहिले अस्ट्रेलियामा छन्, बीएनबी फ्रेस हाउसका संचालक हाम्रो भरत कुमार गिरी अहिले चाहिँ घुमघामको क्रममा सँगै एउटा ओलम्पिक जस्तै होइन एथलेटिक्सको लागि भनौँ दौड़ प्रतियोगिताको लागि भाग लिन अहिले मेलबर्नमा छन् जस्तो लाग्छ, मेलबर्नमा उनको दौड़ प्रतियोगिता छ, विशेष गरी गोकर्णेश्वर देशकै प्रतिनिधित्व गर्दै दौड़िनको लागि अस्ट्रेलिया पुग्नु भएको छ केही दिन अगाडि, अनि रमाइलो भइरहेको अवस्था भन्नुभएको छ, शर्मिला शर्माले पनि सुन्दै हुनुहुन्छ, सही हो रे भरतले सही हो अहिले चाहिँ अस्ट्रेलियाका विभिन्न शहरहरू घुम्दै गर्दा रमाइलोपनको आभास भएको थियो, केही दिन अगाडि कविता त्यसपछि युना प्रकाश बाबु सबैलाई भेट्नु भएको थियो, रमाइलो गर्नु भएको छ, विशेष गरी मेरो प्यारो मान्छे भरतलाई म एकदम रमाइलो ती पलहरू व्यतीतको लागि एकदम आग्रह पनि गर्न चाहन्छु। भरतले पनि यतिखेर अस्ट्रेलियामा पुगेर हामीलाई सुन्दै गरेको अवस्था भन्ने जानकारी, इन्दिरा दाहालले पनि हामीलाई सुन्दै हुनुहुन्छ, दिलीप पहरीले माछा पोखरी काठमाडौँबाट सबैलाई सम्झना गर्न चाहनु भएको छ, दिनेश लामी छाने पश्चिमेले पनि हामीलाई सुन्दै र हेर्दै गरेको अवस्था भन्नुभएको छ, सही हो सही भरत कहाँ ट्याक्क लेख न है, अस्ट्रेलियाको अवस्था रमाइलो छ मलाई थाहा छ, एक बारको जुनी हो पाएको जीवनलाई चाहिँ खुशीमय बनाउनु पर्छ, त्यसको लागि यात्रा नै सबैभन्दा ठूलो कुरा हो, यात्रा गर्नुपर्छ, भरतलाई धेरै धेरै सम्झना छ। अब एउटा गीत राखौं, बाहिर हाम्रो टेक्निकलमा हुनुहुन्छ यतिखेर इच्छा, अब रेडियोमा विरहका गीतहरू जब दशैं अवसर बन्न थाल्छन् हाम्रो पनि त्यही हो पारा, होइन हामीले पनि मिठा मिठा गीतहरू बजाइरहेका छौं, यतिखेर प्रवीण घरती अनि देवी घरती भन्दै हुनुहुन्छ, रेडियोमा विरहका गीत आइसक्यो बोलको गीत यतिखेर।

0: त्यसको पछिले गर्दा सानो यसपालिको दसैँमा घर आउन पाएन।
1: जहिले पनि यस्तै भन्नुहुन्छ, जुन दसैँमा पनि एक्लै टिका लगाउँदा कस्तो हुन्छ तपाईँलाई थाहा छ।
0: अर्को सालको दसैँमा त अवश्य आउनेछ।

के गर्ने, परदेशीको पीड़ा यस्तै हुन्छ हजुर। अब रेडियोमा विरहका गीत बन्न थालिसक्यो, आफ्नो परदेशीको भने आउने अत्तो पत्तो छैन, उता परदेशीलाई फोन गर्यो परदेशी भन्छन् के गर्ने प्यारी, यो पाल पनि छिट्टी नमिल्ला जस्तो छ, सुख दुःख घर परिवार दसैँ मनाऊ, छोरछोरीलाई राम्रो मिठो मसिनो खुवाऊ, आमा बुवाको हेरचाह गर, दाजु बहिनी दिदी बहिनीहरूलाई माया गर, होइन यस्तै यस्तै कुराहरू चाहिँ उताबाट परदेशीले भन्ने। के गर्ने यस्तै छ, म्युजिक नेपाल मार्फत आएको यो प्रवीण घरती मगर देवी घरतीको आवाजमा रहेको यो गीतलाई पनि मैले इन्द्रणीमा प्रस्तुत गरिसकेको छु। हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित इन्द्रणीको बसाईमा छौं र साह्रै मिठा गीतहरू प्रस्तुत गर्दै अगाडि बढ्दै गर्दा अब समयले नेटवर्क काटिसकेको छ। मेचीदेखि महाकालीसम्मका विभिन्न ठाउँहरूमा बसेर हामीलाई सुनिरहनु भएको छ। पम्फा थापा बुढा थोकीले पनि आज त दशैंका भाका बजे खुब रमाइलो भन्नुभएको छ। शोभा खड्का पाण्डेले पनि इन्द्रणी सुन्दै रहेको जानकारी, पश्चिमेली डोटेली लोकेन्द्रले पनि इन्द्रणी सुन्दै गर्दा, राधिका चौलागाईले पनि रमाइलो भइरहेछ भन्नुभएको छ, मनोज सुन्दासले पनि राम्रो रमाइलो कार्यक्रम इन्द्रणी सुन्दैछु, जलेको मनले पनि रमाइलो भइरहेको छ भन्नुभएको छ, झकेन्द्र मल्ल राजाले पनि आज धेरै वर्षपछि मैले हजुरको कार्यक्रम सुन्न पाए धन्यवाद भन्नुभएको छ, सरिता ढुङ्गाना बहिनी यतिखेर मेरी बहिनी जापानमा रहेर कार्यक्रमलाई सुनिरहेकी रहेछन् होइन, अनि यतिखेर चाहिँ भरत कुमार गिरीले म मेलबर्नमै छु भनेर लेख्नु भएको छ, एकदम सम्झना छ भरत, निकै रमाइलो होला त्यहाँ, अब आफन्तीहरूको मायाको कारण होइन, जता गए पनि अहिले त अब नेपाली नभरिएका देश छैनन्, अनि जुन कुनामा गए पनि ट्याक्क नेपाली भेटिन्छन्, दाजुभाइ आफन्ती भेटिन्छन्, रमाइलो होला जस्तो लाग्छ। अनि इन्दिरा दाहालले सबैलाई सम्झना गर्न चाहनु भएको छ, खड्ग सिंहले पनि सुन्दै हुनुहुन्छ, पूर्वेली साइलाले पनि नमस्कार भन्नुभएको छ, ध्यानु देवी, यम बस्नेत, मोहनदास थारूदेखि लिएर अनिश मगरले पनि सुन्दै हुनुहुन्छ, त्यसपछि हाम्रो हाम्रो हाम्रो साथी समीर धनुकीले पनि सुन्दै रहेको जानकारी भनेर लेख्नु भएको छ, त्यसपछि हाम्रो राजले सुन्दै हुनुहुन्छ, कपिलले पनि सुन्दै हुनुहुन्छ, म नियमित श्रोता हजुरको भनेर लेख्नु भएको छ, गीत चाहिँ अलि राम्रो दशैंका गीत बज्ने नि यस्तै हो भरत, टाढा बसेर टक्क अर्डर दिने साथी भएन, गीत राम्रो बजिरहेछ नि, यहाँभन्दा कति राम्रो बजाउने हो, सीता पाण्डे पौडेलले पनि हामीलाई सुन्दै र हेर्दै हुनुहुन्छ, तीर्थ सुविधीले हेर्दै हुनुहुन्छ, सीमाले आजभन्दा 7-8 वर्ष अगाडि शंख सभामा म हजुरको कार्यक्रम सुन्थे भन्नुभएको छ, दिनेश लामिछाने पश्चिमेली पनि सुन्दै हुनुहुन्छ, सबैलाई सम्झना, दिलीप पहरीदेखि लिएर कलावती डाङ्गीले पनि सुन्दै हुनुहुन्छ, शंकर चौधरी, कमला डुम्रे, विश्व प्रेमले पनि सुन्दै हुनुहुन्छ, सबै सबैलाई सम्झना, अब समय छैन, रोहित देउवालाई पनि सम्झिएको छु भन्दै अब चाहिँ भने प्रस्तुतिबाट बिट मार्नै पर्ने समयमा छु, जाँदा जाँदै दीपक तिरुवाको फर्के परदेशी बोलको गीत तपाईँलाई छोड्दै आजको लागि इन्द्रणीको बसाईबाट हामी इन्द्रणी युनिट बिदा हुन्छौ, यहाँको पल शुभ रहोस्, एकदम तपाईँ सबै सबैलाई फेरि पनि नमन गर्दै म बिदा हुन्छु, परिवर्तन सम्भव छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 11 AM
3: अहिले बिहानको 11 बज्यो।
4: का घटनामा प्रदेशका विभिन्न जिल्लामा भएका 78 विपदका घटनाबाट 6 जनाको मृत्यु भएको छ भने 1 जनाको घाइते भएका छन्। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार विपदका कारण प्रदेशभर 27 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 56 घरमा आंशिक क्षति पुगेको छ। त्यस्तै गरी 16 घर डुबानमा परेका

0: अरू
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: हरेक दिन साथी बने आउँछरीको टाइम, गाउँ शहर देश विदेश छाउँछरीको टाइम। अब म्यासेज तपाईकै, रोजाई तपाईकै, देश विदेशसम्म तपाईको सन्देश, शुभकामना र डेडिकेशन पुर्याउने काम अब हामी गर्नेछौ। कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz को रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला।
3: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम,
4: सुस्मिता नाछिरिङ सालपा सिलिछो 3 चौकी डाँडा भोजपुर हाल कुवेत,
3: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा हाल कतार,
4: जीवन खाविन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया,
3: सपना साशंकर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा,
4: हिमाल चामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया,
3: शुक्रराज याखा सैनपुर नगरपालिका 10 खरङ संखुवा सभा,
4: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर,
3: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार।

0: दिल कुमारी रुङबाङसा, सभा पोखरी गाउँपालिका दुई ज्यामिरे सङ्खुवा सभा,
1: अर्जुन याका धर्मदेवी नगरपालिका दुई तामापोक सङ्खुवा सभा,
0: सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका दुई ज्यामिरे सङ्खुवा सभा,
1: सरोज याका धर्मदेवी नगरपालिका छ सङ्खुवा सभा हाल काठमाडौँ,
0: देवराज राई चैनपुर नगरपालिका दस लेवारिङ सङ्खुवा सभा हाल काठमाडौँ,
1: निरुषा खालिङ राई चैनपुर नगरपालिका नौ भित्रे सङ्खुवा सभा,
0: मदन लिङ्खा धर्मदेवी नगरपालिका नौ मूलगाउँ सङ्खुवा सभा हाल कतार,
1: मिडिया प्रेमी निमु शेर्पा पाँच खपन नगरपालिका आठ चुङखुरुङ सङ्खुवा सभा,
0: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका तीन सङ्खुवा सभा हाल युएई,
1: सुरज राई तुम्सा पौवादुम्बा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया,
0: किशोर कोइराई केपिलासकरी गाउँपालिका सुङदेल खोटाङ हाल काठमाडौँ,
1: सुजाता जिमी धर्मदेवी नगरपालिका सात अमरुवा सङ्खुवा सभा हाल हङकङ,
0: सिम्पल ललितपल भोजपुर नगरपालिका एक भामराङ भोजपुर हाल साउदी,
1: शर्मिला राई खाँदबारी नगरपालिका चार गैरीपाङमा सङ्खुवा सभा हाल कुबेत,
0: अविरल घरती मगर चयन मादी गाउँपालिका पाँच भावाङ रोल्पा हाल कतार,
1: कल्पना चाम्पाङ भोजपुर हाल काठमाडौँ,
0: प्रणीप याखा धर्मदेवी नगरपालिका दुई तामाफोक खोलापारी सङ्खुवा सभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर,
0: प्रदीप राई चैनपुर नगरपालिका दस खराङ सङ्खुवा सभा हाल युके,
1: सन्दीप याखा धर्मदेवी नगरपालिका दुई तामाफोक सङ्खुवा सभा,
0: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ सङ्खुवा सभा
1: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका सोह्र हाल काठमाडौँ।

सबैलाई गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको बर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोतामा हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधैँ म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। लेख बैसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो पात्रो अनि अलएफएम नेपाली रेडियो नेपाली पात्रो लगायतका मोबाइल एप्लिकेशनहरूबाट तपाईँले हामीलाई संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। आशा गर्छु यो समय तपाईँ हामी सँगै हुनुहुन्छ, तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर न्यानो साथ दिइरहनु भएको छ र विशेष गरी यो कार्यक्रममा हामी तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरूलाई बोल्ने गर्छौं। आज पनि तपाईँकै सम्झना सन्देशहरूलाई मैले वाचन गर्नेछु। अबको 12 बजेसम्म तपाईँसँग रहन्छु र यो बसाईलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोड़िनु भएको छ, त्यसर्थ उहाँहरूप्रति हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। भन्दै अब तपाईँले पठाउनुभएका सम्झना सन्देशहरू छन्, ती सन्देशहरूलाई बोल्नु छ अनि तपाईँका रोजाएका गीत संगीतहरू तपाईँलाई सुनाउनु छ। तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै नै हुनुहुन्छ, यही अपेक्षा गरेकी छु। धेरै साथीहरूका सम्झना सन्देशहरू प्राप्त छन्, आफ्ना आफन्तजन मित्र साथीभाइहरूलाई सम्झिन सक्नुहुन्छ भने तपाईँलाई मन परेको कुनै पनि गीत छ भने त्यसलाई पनि तपाईँले रोजाइमा पार्न सक्नुहुन्छ। भन्दै अब म ढिला नगरिकन तपाईँकै सम्झना सन्देश पनि लाग्न चाहन्छु। हजुर, आजको लागि पहिलो मेसेजको रूपमा शिशिर चञ्चले मेसेज पठाउनु भएको छ। उहाँले लेख्नुहुन्छ, नमस्कार सेवा रमा नाना, म शिशिर चञ्चले हो, 5 कपनबाट नाना एउटा लिंक तल राखिदिएको छु, बचाइदिनु ल भन्नुभएको छ। कार्यक्रम मार्फत घर परिवारमा सम्झना अनि नाना हजुरलाई पनि सम्झना, त्यसै गरेर नाम तिनी दिलसाई, दिदी अस्मी सोताङ, अर्को दिदी रानी राजकला भन्नुभएको छ, बहिनी सुनिता कुलुङ, घाँस कृष्ण तामाङ, हरपलको साथी समीक्षा, लिम्बू विजय, सन्तोष काफले लगायत प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूको लागि मिस यू अल भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि अर्को साथी हुनुहुन्छ सपना तामाङ मुक्तान, उहाँले हेलो गुड मर्निङ नमस्कार, म सपना तामाङ सुन्दैछु, यता शङ्खुवा सभाको 5 कपनबाट हो, के छ हजुरको खबर, आराम हुनुहुन्छ होला नि भन्नुभयो। एकदमै आराम छु, अनि म चाहिँ एकदम ठिक छु है भन्नुभएको छ, हस खुसी लाग्यो। अनि यता ओके लेख्नु भएको छ, अनि आज एउटा सङ रोजेको छु, बजाइदिनुहुन्छ भन्ने आशा गरेको छु है भन्नुभएको छ। विष्णु माझीको 2 थोपा आँसु भनेर उहाँले गीतको बोल लेखी पठाउनु भएको छ। अनि अब बज्ने सङ सुनाउनु पर्दा हजुरको लागि अनि माया सुमिता लिम्बु किमियाखालाई मिठो माया सम्झना छ, अनि नाना युनिसा तामाङ, भाइ रोमन मुक्तान तामाङ, सानो कमला, सानो माया शेर्पा, त्यसै गरेर रिमा थामी, चन्द्रमाया तामाङ, भावना मगर, जुनिता चामिङ राई, राजविरही काइला, निमा शेर्पा, मीडिया प्रेमी निमो शेर्पा, सम्झना रुम्बाङसा, प्यारी सुनिता कुलुङ, दिल्सा राई, त्यसै गरेर फुच्ची यामखोला, कृष्ण तामाङ लगायत साथीहरू त धेरै हुनुहुन्छ, सबैमा मिठो माया सम्झना भन्दै गइल बाई बाई भन्नुभएको छ। ओके, थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ अस्मी सोताङ, अस्मीजीले लेख्नुहुन्छ, हेलो हाई सेवा सिस्टर, म मीडियालाई माया गर्ने मान्छे, मीडिया प्रेमी साथी अस्मी सोताङ खाँदबारीबाट हो, अनि साथीहरू सम्झिनु पर्दा हजुरलाई मिठो सम्झना माया, जीवन साथी उमेश लिम्बु, छोरी इच्छा लिम्बु, सानो सचिका किराती, त्यसै गरेर सोनिम शेर्पा, राजविरही काइला, दिल्सा राई, मुना घिसिङ, त्यसै गरेर सुस्मिता नासिरिङ, लिम्बु विजय, अनि भाइ शिशिर चञ्चले, दादा माधव ढुङ्गेल, सुनिता कुलुङ, सम्धिनी सर छेत्री, त्यसै गरेर आशा नियोजन, सुमिता लिम्बुखिम याखा, फुच्ची यामकला कुलुङ, सन्तोष काफले, वरुण चञ्चले राई, शरण आली मगर, आशिष नयन बस्नेत, ढकाल धर्मराज, आकाश राई, कृष्ण तामाङ, नाना सुन सुनिता राई, नाना भूमिका राई, बहिनी रिमा थामी, दिल दुखिरिया, अनमोल छेत्री, दादाहरू जनक रजाली मगर, ठुल्दाई श्रीराम धाल लगायत एकदमै धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। सो थ्याङ्क यू सो मच भन्न चाहन्छु अस्मिजीलाई मेसेजको लागि। त्यसै गरेर अर्को साथी हुनुहुन्छ सानो कमला, कमलाजीले हेलो क्युट सेस गुड मर्निङ है, म सानो कमला चैनपुर भन्ज्याङबाट सुन्दैछु प्रोग्राम, आज मलाई हे परदेशी कि निष्ठुरी हुँदै पो छौ कि भन्ने सङ बजाइदिनुहोस् न है भनेर लेख्नु भएको छ। अनि त्यसै गरेर लेख्नुहुन्छ उहाँले, मिस गर्नुपर्दा जस्ट फर यू एण्ड मेरो घर परिवारमा मम्मी बाबा छोरी अनुष्का एण्ड अलिस्मा, भाइ दीपक सन्चेउरी, भाइ निमा शेर्पा, बुनु मनिषा पया, त्यसै गरेर प्रवीण मगर, नाना सुनु सुनिता राई,
ओके, त्यसै गरेर जुना लिम्बू, रोमन मोक्तान तामाङ, सपना तामाङ, युनिसा तामाङ, सरु छेत्री, सुमिता लिम्बुखिम याखा, आशिष नयन बस्नेत, कृष्ण तामाङ, सुमिता लिम्बुखिम याखा, दाई पूर्वेली आकाश राई, त्यसै गरेर दाई ढकाल धर्मराज, सचिन नेवाहाङ, वरूण चञ्चले राई, अनि चामलिङ निर्मला, सुशीला विश्वकर्मा, राजविरही काइला, भाउजू प्रार्थना निरौला, भगवती निरौला, चन्द्रमाया तामाङ, रिमा थामे, चामलिङ निर्मला, सुनिम शेर्पा लगायत रञ्जना बाहिङ राई, भूमिका राई, सम्पूर्णमा मिठो माया सम्झना भनेर लेख्नु भएको छ। सानो कमलाजीलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु मेसेजको लागि। त्यसै गरेर अर्को साथी हुनुहुन्छ हामीलाई, सिम्पल सरिनाले पनि मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ। सुजन कार्कीले लेख्नुहुन्छ, गुड मर्निङ, नमस्ते सिस्टर, इट्स मी सुजन कार्की फ्रम धरान। आज मलाई सुगम पोखरेलको आवाजमा सम्हालिन्छ कहिले मन बोलको गीत बजाइदिनुहोस् न है भन्नुभएको छ। अनि डेडिकेट टु जस्ट रेडियो एन्ड फ्रेन्ड्स सिमला चिम्से राई, सरु छेत्री, प्रतिमा स्पर्शी, बिहानी अनुष्का, मिसिङ रेवत, एक फन विराज एण्ड अल माई फ्रेन्ड्सको लागि भनेर लेख्नु भएको छ। ओके सुजनजीलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई हो, तपाईँ सुनिरहनु भएको यो बसाईमा तपाईँका रोजाईका गीत संगीतहरू तपाईँको लागि सुनाउनेछु। अहिले भने कार्यक्रममा पहिलो संगीतको सरी स्वरूप साथीले रोजाईमा पार्नु भएको यो निकै नै मिठो गीत राख्न चाहन्छु। यो गीतलाई आज शिशिर चञ्चलले रोजाईमा पार्नु भएको छ। यो गीत तपाईँको निम्ति राख्छु, सुन्दै रहनुहोस्।

हजुर, यो निकै नै मिठो गीत बसा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ लेक बिर्सीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई तपाईँले सुनेर साथ दिइरहनु भएको छ। अनि तपाईँका रोजाइका गीत संगीतहरू मैले तपाईँको लागि प्रस्तुत गरिरहेकी छु भने तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरू वाचन गरिरहेकी छु। यो बसाईमा आफ्ना सम्झना सन्देशहरू पठाउन चाहँदै हुनुहुन्छ भने तपाईँले रेडियोको अफिसियल फेसबुक पेजमा चाहिँ तपाईँ फर्स्ट अफ अल चाहिँ त्यहाँ जोडिनुपर्छ। हाम्रो पेजको नाम रहेको छ नेपालीबाट रेडियो अरुण 97.6 MHz भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। जुन पेजमा प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गर्ने गरेका छौं, आज पनि एउटा स्टाटस पोस्ट भएको छ। कार्यक्रम शुरू हुनुभन्दा अगाडि सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट हाम्रा मेसेजहरू पठाउनुहोस्। तपाईँका ती मेसेजहरूलाई वाचन गरिरहेकी छु। अबको 12 बजेसम्म तपाईँसँग नै रहन्छु। ढिला गर्दिन, फेरि पनि बाँकी साथीहरूको सम्झना सन्देशतर्फ लाग्न चाहे। कमल श्रेष्ठले लेख्नुहुन्छ, आज मलाई विष्णु माझी र सुन्दरमणि अधिकारीको आवास रहेको दशैं भाका दशैं तिहार भन्ने गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। हेलो हजुर नमस्कार, म 3-0 मिडिया ग्रुपको सदस्य तेह्रथमको फिर्दाबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, सुशी आरती लिम्बू, लोकेन थोक्लेन लिम्बू, राजन खतिवटा, चित्र योगी, सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला वनिम, फूलमाया आंखेवा लिम्बू, टीकाराम सुनवान, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्ने बिदा हुन्छु। ओके बा बाई भन्नुभएको छ। अर्को साथी रञ्जना बाहिङ राई हुनुहुन्छ, हेलो गुड मर्निङ सिज, म पनि सुन्दैछु, म कालोबाट रञ्जना बाहिङ राई हो। लेख्नुहुन्छ, धान काट्दैछु बिजी छु भन्नुभएको छ। अनि आज यात्रामा हुनुहुन्छ, खानबारीबाट मकालोसम्मको माई हस्बेन्ड र आमालाई शुभ यात्रा, राम्रोसँगले आउनुहोला भन्न चाहन्छु। अनि रान्ती खाण्ड टिका बुनको एउटै कसम खाऊ है मायालु बलको गीत बजाइदिनु सही भन्नुभएको छ। अनि यो सङ सुनाउनु पर्दा जस्ट फर यु एन्ड अल माई फ्रेन्ड्सको लागि भन्नुभएको छ। ओके थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ हामीलाई रूपेश रायमाझी छेत्रीले पनि मेसेज पठाउनु भएको छ। नमस्ते, सुनिरहेको छु, म बहुसुर घरबै हाल बहराइनदेखि, मिठो बज्ने मिठो गीत हजुरको लागि अनि सम्पूर्ण साथीहरूको लागि मिठो माया सम्झना भनेर लेख्नुहुन्छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ। सम्झिता लिम्बुले हाई हेलो सेवा रो सिस, म सम्झिता लिम्बु चैनपुर पोखरी है सम्झना सबैमा भन्नुभएको छ। ओके सन्जिताजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। सिर्जु गुरुङ हुनुहुन्छ, सिर्जुजीले पनि मिस यु अल भन्ने सबैलाई सम्झिनु भएको छ। दिल्सा राई हुनुहुन्छ, दिल्साजीली हेलो सेवा, म दिल्सा इनामबाट हो, डियर मित्र आलीलाई मिस यु, अनि भोलि जन्मदिन मनाउनु हुने प्यारी रेनी सामसनलाई जन्मदिनको अग्रिम शुभकामना, प्यारी नाना दुखी कल्पना राईलाई शीघ्र स्वास्थ्य लाभको कामना, दादा आशिष नयन बस्नेत लगायत सम्पूर्णलाई मिठो माया सम्झना भन्ने बा बाई भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ। मनकुमारी कान्छे गुलुङले गुड मर्निङ संस्था सभाबाट मनकुमारी कान्छे गुलुङ हो, मिस यु अर्चना खुलाल, सुमिता लिमुखिन याखा, त्यसै गरेर अति तञ्जन राई, जेनी लिम्बु, अन्दीप बान्तबा राई, अनि मीडिया प्रेमी निमु शेर्पा, सम्झना रुम्बाङसा, हिमाल याम्फु राई, प्रतिमा स्पर्शी, दिलु रुम्बाङसा उज्जवल, त्यसै गरेर सन्तोष काफले, जीवन फाबेन, अनि जनक र जानी मगर, हजारमान राई, गाई लवीर मन सुनवार, रोनिसा राई, साइन्टिस्ट सोनिया कुलुङ, रत्नबहादुर थापा लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। अर्को मित्र हुनुहुन्छ सिमला चिम्सी राई, हेलो गुड मर्निङ मिस सिमला राई from the run upcoming from just for you and Susan Karki, त्यसै गरेर सरला राई, मगर्नी क्वीन सुस्मिता राई, दायरन नदी खत्री, एन्ड टू अल माई फ्रेन्ड्स, इन्जोय दिस सङ, थ्याङ्क यू भन्नुभएको छ। थ्याङ्क यू सो मच। सुमिना शेर्पाले नमस्ते भन्नुहुन्छ, यहाँलाई पनि नमस्ते छ। अर्को साथी हुनुहुन्छ धर्मराजी, नमस्ते नमस्ते सर, म दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई देवी ओली अनि देवी ओली संगीत र शान्ति श्रीपरियारको कसरी चोरी मन बलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। यस गीत मार्फत सम्झिनु पर्दा मलाई चिन्नुहुने सम्पूर्ण आफन्तजन साथीभाइहरूलाई मिठो सम्झना गर्दै सुनाउन चाहन्छु भन्नुहुन्छ। अनि त्यसै गरेर एल्सना कुलम राईले हेलो क्युट नाना सेवा गुड मर्निङ, एल्सना कुलम राई भोजपुरबाट हो। साथीहरू मिस गर्नुपर्दा सलिमा नासिरे, सुनिता राई नखोक, पवित्रा बमजन तामाङ, मीडिया प्रेमी निमु शेर्पा, रिमा थामी, दिल दुखिरिया, अञ्जन थुलुङ, जीवन फाबिन, शरण आली मगर, सन्तोष काफ्ली, रोनिसा राई, पासाङ डिगी शेर्पा, निरुता चामलिङलाई, सम्झना रुम्बाङसा, एस रावत, पवित्र राई लगायत सम्पूर्णको लागि है भन्नुभएको छ। हुन्छ तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई हो, तपाईँ सुन्दै हुनुहुन्छ र अब भने कार्यक्रममा तपाईँको लागि साथीले रोजाइमा पार्नुभएको यो निकै नै मिठो गीत राख्न चाहन्छु। यो गीत पश्चात छोटो विश्राम लिनेछु, विश्राम पश्चात फेरि बाँकी साथीहरूका सम्झना सन्देश वाचन गर्नका निम्ति फर्केर आउने नै छु। सुन्दै रहनुहोस्।

0: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: कहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल,
5: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
6: हातमा के पो बोकेर लग्यो हो गुटुङ टुङ,
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
6: औ लु, समस्याको समाधान भनेकै म हो।

0: बाटो हो जुसेले
1: दुबोबले हामी पनि त्यही मेन पारबाट जानुपर्छ
2: हो लु अब त्यहीँबाट जाने
0: लाखे सल्लाह दिएको के प्वाक्क बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154998 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है
5: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
6: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कसो
5: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
6: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी
7: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
8: प्रोपाइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
7: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटटोल जाने बाटो दिलकुमारी भवन अगाडि
9: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर बचन लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी
10: नमस्कार म लोक गायक कमलीकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ

एकपल्ट वेलकम ब्याक अफ्रेसर कमर्सियल ब्रेक कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरू 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुन्न सक्नुहुन्छ। सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्र अलिफेम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट हामीलाई सुनिरहनु भएको छ र यो बसाईमा हामी तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौ अनि तपाईँका रोजाएका गीत संगीतहरू तपाईँलाई नै सुनाउनेछौ। फेरि म ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ एल्सना कुलुङ राईले। हेलो क्युट नना सेवा गुड मर्निङ भन्नुभएको छ मनिष। मे एल्सना कुलुङ राई भोसुरबाट हो। साथीहरू मिस गर्नु पर्दा सलिमा नासिरिङ, सुनिता राई नखोक बान्तवा, पवित्र मोमजन तामाङ, मीडिया प्रेमी निमु शेर्पा, रिमा थामे, दिल दुखिरिया, अन्जा

थुलुङ सिम के जीवन थाबेन सरनाले मगर सन्तोष काफले रोनिसा राई पासाङ डिकी साङकरमा निरुता सामिङ राई सम्झना रूमाङसा एस रावत पवित्र राई लगायत सम्पन्नको लागि भन्नुभएको छ। अञ्जान थुलुङले नमस्ते अञ्जान थुलुङ युवैबाट हो सदा माया गर्ने साथीहरू मगर्नी मगर्नी चामलिङ राई हिर्सु त्यसै गरेर पवित्र राई एल्सना कोलुङ राई छोरो छोरी अम्बिका मगर रमिला कोलुङ त्यसै गरेर अनिता नखोक प्रज्ञा गुरूङ सपना चोङबाङ अनि दिपा योङहाङ लिम्बू त्यसै गरेर रञ्जना बाहिङ राई कल्पना साम्बाङ बादरनी जुनिता चामलिङ राई सिम्पल सरिना लगायत सम्पन्नको लागि भन्नुभएको छ। नवीन देवानले पनि मिस यू अल भन्नुहुन्छ। थ्याङ्क यू सो मच तपाईँलाई। सन्तोष काफले हेलो क्युटी दिदी नमस्ते म सन्तोष काफले भोजरदिङला भई हाल चाहिँ प्रवासदेखि हो साथीहरू मिस गर्नुपर्दा लेख्नुहुन्छ राजमाया कोलुङ अस्मी सोताङ कोपिला साङतान त्यसै गरेर राजविरेही गाइला कल्पना तामाङ कृष्ण तामाङ एल्सना कोलुङ राई राई अनिता अञ्जली श्रेष्ठ नानु निर्मला शाह हरपलको साथी समीक्षा मीडिया प्रेमी निमुल शेर्पा लिम्बू विजय शिशिर चन्दले अनुराधा गुरूङ अनि चन्दली कुलुङ शर्मिला अनु शेर्पा सुरज श्रेष्ठ जुनिता चामलिङ राई सुस्मिता नासरिङ सरोज छेत्री मनकुमारी कान्छे कुलुङ अनि श्रीजी गुरूङ वरूण चन्दली राई चन्द्रकला तामाङ लगायत सम्पूर्णको लागि भन्नुभएको छ। शीतल पवन तामाङ श्रेष्ठ गाइडी भएको साथीले मिस यू अल भन्नुहुन्छ। थ्याङ्क यू सो मच तपाईँलाई। त्यसै गरेर सरोज छेत्री हुनुहुन्छ। सरोजीले हेलो नमस्ते हजुर इट्स मी सरस्वता पोखरेल फ्रम बुटवल मिस यू आशिष नयन बस्नेत जगत मगर जीवन फाबिन डार्लिङ लक्ष्मी छेत्री त्यसै गरेर सम्बी ढकाल धर्मराज सम्बिनी अस्मी सोताङ प्यारी सोनिम शेर्पा जुनिता चामिङ राई मायलु दिल सराई सानो कमला त्यसै गरेर डियर सुमिता लिमुखी मियाखा सरोज निरोज सेवा त्यसै गरेर रोमन मोक्तान तामाङ कृष्ण तामाङ सुरज राई दुम्सा लिम्बू विजय राजविरेही काइना लभ स्टार सन्तोष छेत्री त्यसै गरेर सन्तोष काफली सानुमाया शेर्पा प्रीति थामी विश्रेष मगर दिदी भूमिका राई वरूण चन्चले लगायत सम्पूर्णको लागि भन्नुभएको छ। मुना परियारले आई मिस यू अल भन्ने सबैले सम्झिनुहुन्छ। तीर्थ राईले नमस्ते रमाशिष खानबारी सतल दोपाङटा गर्वै हालधरानबाट हो साना मीडिया ग्रुपमा आबद्ध म तीर्थ राई कार्यक्रम मार्फत बस्ने गीत डेडिकेट गर्नुपर्दा सरसुरज राई तुम्सा अनु शेर्पा त्यसै गरेर मंकिनीहरू रिमा धामी भन्नुभएको छ र मीडिया प्रेमी राई अनिता त्यसै गरेर रमिला राई पुष्पाञ्जली राई सुस्मिता नाथरिङ राई दिवसा सरिसा त्यसै गरेर भूमिका राई सानुमाया शेर्पा रंजित राई योगिनी मिहाङ लिम्बु समीर सहयोगी किराती राई सफलायुष दिल दुखेरिया गंगारिया छेत्री लगायत सम्पूर्णको लागि भन्नुभएको छ। ओके तीर्थजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अर्को साथी हुनुहुन्छ जेमी निम्बाङ जेमीजीले हेलो सेवारो पाँचरबाट म ओके बस्ने गीत सुनाउन चाहन्छु स्वीट लभ चौधरी मुनाको एसयूबी रंजित राई एमपी विवश लिम्बू चक्र बान्तवा राई त्यसै गरेर सुदीप बान्तवा नवीन देवन दिलु यम्फुलाई दिल दुखेरिया अनमोल छेत्री एण्ड अल माई फ्रेण्डसको लागि भन्नुभएको छ। अनि सानो शशिका किरातीले लभ यू प्यारी मोठ्यू अस्मी सोताङ एण्ड मिस यू अल भन्नुभयो। पोया साङमु एसपी लिम्बूले पनि मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। निरु सखालिङ राई हुनुहुन्छ उहाँले नमस्ते नाना मि निरु सखालिङ राई चैनपुर भित्री प्रोग्राम साथीहरू सम्झिनु पर्दा मीडिया प्रेमी निमु शेर्पा त्यसै गरेर सुमना तामाङ पिमु शेर्पा मेरो प्यारो मान्छे तिमी त्यसै गरेर निरुता चामलिङ राई एल्सना कोलुङ राई समिका युनजन तामाङ ओके त्यसै गरेर निशान राई प्यारो दादा देवराज राई लगायत निम छुटेका सम्पूर्ण साथीहरूमा मिठो माया सम्झना भन्ने गएको नाना ओके बा बाई भन्नुभएको छ। ओके थ्याङ्क यू सो मच तपाईँलाई निरुसाजी मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाई सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँको सम्झना सन्देशहरूसँगै तपाईँको रोजाएको गीत संगीतहरू तपाईँको लागि सुनाउँदै आइरहेकी छु। आजको बसाईमा पनि तपाईँको सम्झना सन्देशहरूसँगै तपाईँको रोजाएको गीत संगीतहरूलाई सुनाउनु छ। फेरि म अब तपाईँको लागि अर्को मिठो गीत राख्न चाहन्छु। साथीले रोजाइमा पार्नु भएको गीत रहेको छ। यो गीत पश्चात फेरि बाँकी रहेका साथीहरूको सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फर्केर आउनेछु। अहिले भने तपाईँको लागि साथीले रोज्नु भएको यो निकै नै मिठो समुद्री लोक भाका रहेको छ। सुन्दै रहनुहोस्।

एउटा ट्रकले केवल सामान मात्र बोक्दैन, यसले विश्वास पनि बोक्छ। यसले जीवन, व्यवसाय र राष्ट्रलाई अघि बढाउँछ। यसैले भित्र जाने हरेक कुरा

यो लिखिने मिठो गीतमा साथ तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। लेख बैसेको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ अनि तपाईँले रुचाएका गीत संगीतहरू मैले तपाईँलाई नै सुनाइरहेकी छु र तपाईँले नै पठाउनु भएका तपाईँका सम्झना सन्देशहरू तपाईँलाई नै तपाईँका आफन्तजन इष्टमित्र समक्ष पुर्याउने काम मैले गरिरहेकी छु। फेरि पनि म ढिला गर्दिन बाँकी साथीहरूका सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई म्यासेज पठाउनु भएको छ आवाज शेर्पाले, मिस यु अल भन्दै सबैलाई सम्झिनु भएको छ। थ्याङ्क यू सो मच तपाईँलाई म्यासेजको लागि। अनि अर्को साथी हुनुहुन्छ हामीलाई कृष्ण तामाङले म्यासेज गर्नु भएको छ, घाँस शिष्य चञ्चले अनि मामु जुनिता चामलिङ राई, त्यसै गरेर सोनिम शेर्पा, बनुदिल साराई, सन्तोष काफले, सानुमाया शेर्पा, हरफलको साथी समीक्षा, आशिष नयन बस्नेत, सरू छेत्री, धर्मराज, वरुण चञ्चले राई, हिमा राई, राजवीर हिकाइना लगायत सम्पूर्णको लागि सम्झना छ भनेर लेख्नु भएको छ। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ टाइटल ट्रेक विजय राई दिवस, आज मेरो रोजाईको गीत दिलमा ठाउँ छ, यो गीत बजाइदिनु ल भन्नुभएको छ। अनि म आइपुगे है उही म टाइटल ट्रेक विजय राई दिवस फ्रम भोजपुर, अब बस्ने गीत नेपालभित्र रहनुहुने हृदय स्पर्शी मित्रहरूलाई, रमिला राई, पुष्पाञ्जली राई, सुस्मिता लिम्बु, त्यसै गरेर कुमारी योङहाङ लावती, नम्रता राई, स्वर्णिम राई, मनिषा कार्की, काली शर्मिला चौलागाई, सुनिसा साई र जुन दिवानी टिगेला लगायत सम्पूर्णको लागि भन्नुभएको छ। अनि त्यसै गरेर जेनी लिम्बु हुनुहुन्छ, जेनी जेनी हेलो सेवार हजुर, म पासरबाट हो, अब बस्ने गीत सबै साथीहरूलाई सुनाउन चाहन्छु, बाई बाई भन्नुभएको छ। अनि त्यसै गरेर चन्द्र दुमजन तामाङले मिस यु अल भन्नुभयो, अञ्जना शंकर कोइरालाले हेलो नमस्ते सिस, के छ खबर, सन्चै हुनुहुन्छ होला नि, म यता पास खबर 9 बाट अञ्जना शंकर हो, फ्रेन्ड्सहरू मिस गर्नुपर्दा जस्ट फर यु, एण्ड साउदीतिर हुनुहुन्छ भन्नुभएको छ प्यारो मान्छे गोपाल कोइराला, अनि छोरीहरू सुहाना सुहाना सुमना, त्यसै गरेर हरफलको साथी समीक्षा, नम्रता शेर्पा, अनि मितिनी अञ्जना लिम्बु, चामलिङ निर्मला, बुनोहरू बिनु, बेनिता शंकर, अनि निमु शेर्पा लगायत सबैको लागि भन्नुभएको छ। हजारमान राईले मिस यु अल, मी हजारमान राई फ्रम उदयपुर राइट नाउ यूएई भन्नुहुन्छ। नानु प्रीति हुनुहुन्छ, प्रीतिजीले पनि मिस यु अल भन्नुभएको छ। त्यसै गरेर अस्मिता लोहरुङ एआरले गुड मर्निङ सिस्टर, इट्स मी अस्मिता लोहरुङ एआर फ्रम सिक्किम, लवली फ्रेण्ड्स रोना राई, त्यसै गरेर डोलमा शेर्पा, दाई लिम्बु विजय, आकाश राई, सुशीला राई, त्यसै गरेर सम्झना रुङबाङसा, आचल योन्जन, श्रेया लिम्बु लगायत सम्पूर्णको लागि भन्नुभएको छ। रमिला राईले पनि सबैलाई सम्झिनुभयो। त्यसै गरेर अम्बिका मगर हुनुहुन्छ, हेलो हाई झोली, गुड मर्निङ, मी अम्बिका मगर फ्रम उदयपुर भन्नुभएको छ। अनि लेख्नुहुन्छ उदयपुर नाउ यूएई बाट हो, अपकमिङ सङ डेडिकेट टु डियर रमेश मगर, अंकल अञ्जान थोदुङ, त्यसै गरेर अञ्जना राई लिम्बु, अनि भूमिका राई, त्यसै गरेर रमिला राई सिन्धुली, अस्नी मगर, त्यसै गरेर नितु थोलुङ लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। त्यसै गरेर देवेन किशोर अञ्जान हुनुहुन्छ, यदि तिमीले बनाउँदा बनाउँदै ओके यदि तिमीले बनाउँदा बनाउँदै बिग्रियो भने चिन्ता नलिनुहोस्, कुनै चीज नबिग्री अर्को नयाँ चीज भन्दैन भन्नुभएको रहेछ। नमस्कार हजुर लगायत होल युनिट परिवारलाई, साथै सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई म त फुट्ने गरी सम्झना। देवन किशोर रञ्जन हालदोहा कतार भन्नुभएको छ, क्रेडिबल करण कुलुङले सबैलाई सम्झिनुभयो, सपना शंकरले पनि मिस यु अल भन्नुभएको छ, सञ्जिता ब्लोन तामाङले सबैलाई सम्झिनु भएको छ, मेनुका लिम्बु तामाङले पनि सबैलाई सम्झिनुभयो, रमिला दर्नाल हुनुहुन्छ, हेलो सिस्टर नमस्ते, शुभ दिन, रेडियो सुन्दैछु ल यता मोरङबाट हो, रमिला दर्नाल हो क्या भन्नुभएको छ, अनि के छ खबर सन्चै हुनुहुन्छ, सबैजना साथीहरूलाई मिस गरेको छु। मिस गर्नुपर्दा त लेख्नु भएको रहेछ पाँच खबरमा हुनुहुन्छ, मम्मी बाबा बुनु धेरै मिस गरेको छु, अनि मनको मान्छे हुनुहुन्छ कतारमा मिस यु, अनि छोरी छोरो रियान सत बिरामी छ केटेलसन भन्दै ओके बाबाई भन्नुभएको छ। धेरै धेरै धन्यवाद तपाईँलाई। कल्पना चाम्पाङले बोसो घर हाल काठमाडौँबाट हो, गुड मर्निङ नसिनाना, मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गेटवेल्सन, मिस यु वेन्ट लभ यु बाबा विनोद चाम्पाङ, मा मन्जन यात्री प्यारी चाम्पाङलाई अग्रिम जन्मदिनको शुभकामना छ। अनि त्यसै गरेर अरू मलाई चिन्ने नचिन्ने सम्झिने बिर्सिने माया गर्ने घृणा गर्ने सबै साथीहरूलाई माया छ है भन्नुभएको रहेछ। ओके धन्यवाद छ। आकाश राई हुनुहुन्छ, हेलो हजुर नमस्ते विथ मी पूर्वेली आकाश राई फ्रम धरान, अपकमिङ सङ डेडिकेट भूमिका राई, कमला मुखिया, निमा शेर्पा, आशिष नयन बस्नेत, रोमन मोक्तान तामाङ, राईनी राजकला, पूजा योङहाङ, अनि सुनिता कोलोङ राई, त्यसै गरेर चामलिङ निर्मला राई, अस्मी सोताङ, सुनिम शेर्पा, कमला वनिम लिम्बु, मिडिया प्रेमी निर्मला वनिम, सुरज राई तुम्सा, सानो कमला,
योगिनी मिहाङ लिम्बू फुचियाम कला इन्टलमा फ्रेन्ड्सको लागि भन्नुभएको छ। साइन्टिस्ट सोनिया कोलुङले सबैमा सम्झना छ भन्नुभएको छ। पासाङ्के शर्माले लेख्नुहुन्छ, हेलो गुड मर्निङ, आज फेरि आएल किमालुङबाट। पासाङ्के शेर्पा हो, सम्झना सबैमा उस्तै माया, अनि अब बस्ने सङ चाहिँ स्पेसियल चाहिँ लेख्नुहुन्छ। जापानतिर हुने आङ लामोलाई धेरै माया छ, अनि जापानमै हुने मेरो प्यारी दिदी डोलमा टोकियोतिर हुने लेख्नु भएको छ। आङ पेमा सोल्टिनेलाई पनि भन्छु भन्नुभएको छ। ओके धन्यवाद छ तपाईँलाई। अनि अञ्जना राई लिम्बू हुनुहुन्छ, उहाँले हेलो हजुर गुड मर्निङ सेवा हाउ आर यू भन्नुभएको छ। आई एम फाइन, इट्स मी अञ्जना राई लिम्बू फ्रम संखुवा सभा, अपकमिङ सङ डेडिकेट टु जस्ट फर यू। एण्ड लेख्नुहुन्छ, माई डियर हस्बेन्ड लोकेन्द्र कम्फे लिम्बू, अनि बेस्टो मिडिया प्रेमी अस्मिता मगर, काली लिम्बू निक्रिसा, प्यारी मगरनी मगरनी अम्बिका मगर, रिमा थामी, सुजल चामलिङ राई, त्यसै गरेर शरण आली मगर, भावना मगर, मीडिया प्रेमी राई अनिसा लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। डोमा शेर्पाले पनि सबैलाई सम्झिनु भएको छ। त्यसै गरेर अर्जुन याखा हुनुहुन्छ, दर्शन सेवा रमा सिस्टर, म यता धर्मदेवी दुईबाट तामफोकबाट अर्जुन याखा हो। हल्का सम्झना छ साथीहरू, मीडिया प्रेमी राई अनिसा, रोज छेत्री, हरफल रोजनी, अन्जिता मल्ल, ठकुरी छेत्री, त्यसै गरेर लिसा बान्ता राई, एड्रेन जिमी, ललित जिमी लगायत सबैको लागि भन्नुभएको छ। अनिता भण्डारीले पनि आई मिस यु अल भन्नुभएको छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ, मीडिया प्रेमी राई अनिसा, नमस्ते, म भोजबाट मीडिया प्रेमी राई अनिसा हो। अपकमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्स, अनि धेरै साथीहरूको नाम लेख्नुभयो। चन्द्रमाया तामाङले पनि सबैलाई सम्झिनु भएको। ओके तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। अब पनि कार्यक्रमबाट मैले पनि विदा माग्नुपर्छ किनभने समयले नेटो काट्नै लागिसकेको छ। सैतिन्जेलसम्म सुनेर साथ दिने तपाईँलाई विशेष धन्यवाद छ। कार्यक्रमलाई प्रायोजन गर्नुहुने मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार, विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमबाट छुटिएर जाँदै गर्दा तपाईँको लागि साथीले रोजाइमा पार्नुभएको यो निकै नै मिठो गीत छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुतधारामा विदा चाहन्छु। हस्त नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

संयुक्त राष्ट्र साथ दोषी ठहर भएको म्यान्चेस्टर सिटीले अपील गर्ने घोषणा। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार धादिङको कृष्णवीर, परेवाभीर र बांगे मोड क्षेत्रका पहिरो लगायतका अवरोध हटाएर दिउँसो 1 बजेदेखि सड़क सञ्चालनमा ल्याउने तयारी छ। यो सँगै काठमाण्डौ भित्रने र बाहिरिने सबैजसो सड़क सञ्चालनमा आउने भएका छन्। बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्ग पनि हिजोदेखि नै एकतर्फी खुलेको छ। अहिले बीपी राजमार्गका जोखिमयुक्त केही ठाउँमा एकतर्फी रूपमा मात्रै गाड़ी चलेका छन्। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। हेटौँडा काठमाण्डौ जोड्ने कान्ति लोकपथ सड़क पनि एकतर्फी सञ्चालनमा छ। म्याग्दीको बेडी बाबिया चौर सड़क खण्ड खुलेको छ। पछिल्लो झरीका कारण प्रभावित बनेको यो सड़क खण्ड 4 दिनपछि सञ्चालनमा आएको हो। म्याग्दीको पश्चिमी क्षेत्रका 3 वटा पालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने सड़क सञ्चालनपछि स्थानीय बासिन्दालाई सहज भएको छ। पूर्वाधार विकास कार्यालयले जिल्ला सदरमुकाम बेनीदेखि मंगला गाउँपालिकाको केन्द्र रहेको बाबिया चौर हुँदै पाना बगरसम्म 16 किलोमिटर सड़क मरमत गरेर यातायात सञ्चालनमा ल्याएको हो। गण्डकी प्रदेश सरकार मातहत रहेको धवलागिरी, मालिका, मंगला र बागलुङको तमानखोला गाउँपालिका जोड्ने 24 किलोमिटर दूरीको बेनी दरवाङ तर्फबाट बांगे पहिरोसम्म मरमत भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नदीको झोलुङ्गे पुलको एउटा पिलर भाँचिएको छ। महाकाली नदीमाथि रहेको पुलको पिलर आज बिहान भाँचिएको हो। भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका जोड्ने पुलको एउटा पिलर भाँचिएपछि आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर राउतले जानकारी दिनुभयो। पुलको झण्डै 6 मिटर भाग मरमत गर्नुपर्ने भएको छ। यो क्षेत्रमा अहिले प्रहरी टोली परिचालन भएको छ। 2 दशक अघि झोलुङ्गे पुल बनेपछि दोधारा चाँदनी देशका अरू क्षेत्रसँग भौगोलिक रूपले जोड़िएको थियो। भीमदत्त नगरपालिका 13 का वडाध्यक्ष राम बहादुर बोहराले प्राविधिक टोली आएर पुलको निरीक्षण गर्ने बताउनुभयो। बिहान पानीको वेगले पिलर भत्किएको र आवागमन रोकिएको उहाँको भनाइ छ। नेपालको सबैभन्दा लामो झोलुङ्गे पैदल यात्री पुल मध्ये एक मानिने यो पुललाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा परिचित छ। महाकाली नदीमाथि बनेको यो पुलको लम्बाई 1452.96 मिटर रहेको छ। दोधारा चाँदनी झोलुङ्गे पुल भएर आवागमन नगर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ। झण्डै 1.5 किलोमिटर लामो यो पुल निर्माण हुनु अघि दोधारा चाँदनीका बासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगर तथा अन्य नेपाली भागमा आउजाउ गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। रसुवाको भोटे कोसे नदीमा आएको बाढ़ीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुग्दा 430 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ। बाढ़ीले त्रिशुली करिडोरबाट काठमाण्डौ, बालाजु र चपलीमा आउने विद्युत रोकिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले वैकल्पिक व्यवस्थापनको गृह कार्य अगाडि बढ़ाएको हो। भोटेकोसी बाढ़ीले त्रिशुली करिडोरबाट आउने विद्युत अवरूद्ध भएपछि

0: नोभेम्बरमा गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा नयाँ सरकारसँग निजी क्षेत्रको आशा, आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने महाकाली नदीमाथिको दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति, आवत जावत बन्द, भोटेकोसी बाढ़ीले 430 मेगावाट विद्युत अवरूद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। देशको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उड़ानको पर्खाईमा छ। विमानस्थल निर्माण सम्पन्न भई संचालनमा आएको 4.5 वर्ष पुग्न लाग्दा समेत नियमित अन्तर्राष्ट्रिय उड़ान हुन नसक्दा विमानस्थलको भविष्यलाई लिएर रूपन्देहीको निजी क्षेत्र र स्थानीय बासिन्दामा पुनः चिन्ता बढ़े विमानस्थललाई केन्द्रमा राखेर होटल पर्यटन यातायात तथा विभिन्न उद्योग व्यवसायमा ठूलो लगानी गरेका व्यवसायीले नियमित अन्तर्राष्ट्रिय उड़ानका लागि पटक पटक सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। पर्यटन व्यवसाय तथा नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटा लुम्बिनीका पूर्व अध्यक्ष सागर अधिकारीका अनुसार विमानस्थललाई केन्द्रमा राखेर निजी क्षेत्रले गरेको लगानी राज्यको लगानी भन्दा दोब्बर छ। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले पछिल्लो राजनीति परिवर्तनपछि निजी क्षेत्रमा नयाँ सरकारबाट केही आशा पलाएको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले कार्यभार सम्हालेपछि रूपन्देहीका पर्यटन तथा उद्योग व्यवसायले विमानस्थल संचालनको विषय प्राथमिकतामा राखेर उठाउँदै आएका छन्। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 2,800 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन तोलामा 2,93,300 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 3,800 रूपियाँले घटेर तोलाको 2,90,500 रूपियाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदी 30 रूपियाँले बढ़ेर तोलाको 4,425 रूपियाँ पुगेको छ। यसअघि हिजो चाँदी तोलाको 4,395 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। अमेरिकाले इराकमा रहेको आफ्नो बाँकी सैन्य फौज फिर्ता गर्न लागेको छ। सेप्टेम्बर 30 अर्थात आजका दिन अमेरिकाले इराकमा रहेको आफ्नो बाँकी सैन्य फौज फिर्ता गर्न लागेको हो। यससँगै सन् 2003 इराकमाथि आक्रमण शुरू गरे यता कायम रहेको अमेरिकी सैन्य उपस्थितिको अन्त्य हुने बीबीसीको खबरमा उल्लेख छ। सद्दाम हुसेनलाई सत्ताबाट हटाएपछि इराक लामो समयसम्म विद्रोह र साम्प्रदायिक हिंसामा फँसेको थियो। त्यसपछि अमेरिकाले सन् 2011 आफ्ना फौज फिर्ता गरेको थियो। तर इस्लामिक स्टेट आईएस विरूद्धको अभियानमा सहयोग गर्न सन् 2014 अमेरिकी सेना फेरि इराक फर्किएको थियो। सन् 2024 अमेरिका र इराकले आईएस विरूद्धको अमेरिकी नेतृत्वको गठबन्धन सैन्य अभियान अन्त्य गर्ने सहमति गरेका थिए। त्यसअनुसार अहिले अमेरिकी फौज फिर्ता भइरहेको हो। इराक युद्धको समयमा सन् 2007 इराकमा 1,70,000

हजारभन्दा बढ़ी अमेरिकी सैनिक तैनात थिए। सन् 2023 डिसेम्बरसम्म यो संख्या घटेर 2400 पुगेको थियो। अमेरिकी फौज फिर्ता भए पनि इराकमा अमेरिकाको राजनीतिक तथा सुरक्षा प्रभाव तत्काल समाप्त नहुने विश्लेषकहरूले बताएका छन्। अब विदेशको खबर। प्रिमियर लीगको स्वतन्त्र आयोगले आर्थिक नियम उल्लंघन सम्बन्धी आरोपमा दोषी ठहर गरेपछि म्यान्चेस्टर सिटीले यो निर्णयप्रति असन्तुष्टि जनाउँदै अपीलमा जाने घोषणा गरेको छ। सिटीले प्रिमियर लीग आयोगको निर्णयबाट आश्चर्यचकित भएको जनाएको छ। क्लबले आफ्नो पक्षमा पर्याप्त प्रमाण रहेको दावी समेत गरेको छ। क्लबले विज्ञप्ति मार्फत पछिल्लो निर्णयमा कानून सिद्धान्त र तथ्यसँग सम्बन्धित महत्वपूर्ण त्रुटि रहेको दावी गरेको छ। म्यान्चेस्टर सिटीले अब सबै नियामकीय र कानूनी प्रक्रिया मार्फत आफ्नो पक्ष अघि बढ़ाउने जनाएको छ। यसअघि प्रिमियर लीगको स्वतन्त्र आयोगले म्यान्चेस्टर सिटीलाई सन् 2009-10 देखि सन् 2017-18 अवधिमा क्लबको आमदानी कृत्रिम रूपमा बढ़ाउन र खर्च घटाउन विभिन्न झुटा व्यावसायिक सम्झौता गरेको भन्दै दोषी ठहर गरेको थियो। आयोगले सिटीले लेखा परीक्षक र फुटबल नियामकलाई आफ्नो वास्तविक आर्थिक अवस्थाबारे गलत विवरण दिएको तथा प्रिमियर लीग र यूईएफए को खर्च सीमाको उल्लेखनीय रूपमा उल्लंघन गरेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने। महाकाली नदीमाथिको दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति, आवाजावत बन्द। भोटेकोशी बाढ़ीले 430 MW विद्युत अवरूद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै। मन्त्रालयसँग निरन्तर समन्वयमा काम गरिरहेको विद्युत प्राधिकरणको भनाई। संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता, नेपालको कूटनीतिक छवि उच्च बनाएको दावी। 20 वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै इराकमाथि अमेरिकी सैन्य उपस्थितिको अन्त्य हुने। र आर्थिक नियम उल्लंघनको आरोपमा दोषी ठहर भएको म्यान्चेस्टर सिटीले अपील गर्ने घोषणा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै। आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

आदरणीय श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमा आज उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 5 PM
3: अहिले अपराह्नको 5 बज्यो। नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रधानमन्त्री वारेन्द्र शाह बालेनले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़िरहेको बताउनु भएको छ। उहाँका अनुसार मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको छ। आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग सीमा दरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले सो जानकारी दिनुभएको हो। छलफलमा सहभागी राष्ट्रपा सांसद डाक्टर राम लामाले प्रधानमन्त्री बालेनको भनाई उद्धृत गर्दै भन्नुभयो, मल कारखाना खोल्नका लागि सरकारले चाँडै नै प्रस्ताव आह्वान गर्नेछ। रासायनिक मल कारखाना खोल्ने लगायत विद्युत खपत बढ़ाउने योजना र योजनामा सरकारले आवश्यक सहुलियत पनि दिने योजनाबारे प्रधानमन्त्रीले जानकारी गराउनु भएको छ। वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता पत्र सार्वजनिक गरेको थियो। त्यसका लागि नीतिगत कानूनी र भन्सार सुधारका काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ। विगतका सरकारले बजेटमै मल कारखाना स्थापनाका लागि रकम समेत विनियोजन गरे पनि स्थापना हुन सकेको छैन। प्रधानमन्त्री बालेनले पनि मल कारखाना स्थापनालाई प्राथमिकतामा राखेको बताउनु भएको छ। आज मध्याह 12 बजेदेखि दिउँसो 2 बजेसम्म भएको छलफलमा 17 जना सांसद सहभागी थिए। छलफलको शुरूआतमा सांसदहरूले बाढ़ी पहिरोपछिको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। त्यसपछि प्रधानमन्त्री शाहले संसदमा उठ्ने विषय, सांसदको भूमिका र सरकारसँग सांसदले गर्न सक्ने समन्वयबारे धारणा राख्नु भएको थियो। यस्तै औद्योगिकरणमा सरकारले के गर्नुपर्छ भन्नेबारे ठोस आइडिया दिन आग्रह गर्नुभएको थियो। कुनै नयाँ योजना र नीति सम्बन्धी आइडिया भए सीधै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्न सकिने र यस्तो प्रस्ताव लिएर आउने सांसद र व्यक्तिसँग सहज रूपमा भेट गर्न सकिने आश्वासन समेत उहाँले दिनुभएको छ। प्रधानमन्त्री बालेन शाहले सांसदलाई अभिव्यक्ति र विज्ञताको आधारमा वर्गीकरण गर्नुभएको छ। आज इन्जिनियर पृष्ठभूमिका 17 सांसदको कुराकानी गर्ने क्रममा उहाँले सांसदको वर्गीकरण गर्नुभयो। उहाँले पहिलो एभरेज, दोस्रो एभरेज भन्दा तल र तेस्रो एक्स्ट्रा अर्डिनरीमा विभाजन गर्नुभएको छ। श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वारेन्द्र शाह बालेनले गएको जेठ 17 गते सीमाबारे दिएको अभिव्यक्तिबारे जवाब माग गरेको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक शुरू भएको जानकारी नगराउँदै उनीहरू उठेका थिए। त्यसपछि सभामुखले आफूले बैठक शुरू नै नगरेको बताउनु भएको थियो। बैठक शुरू भएपछि सांसद अम्बिका देवी संग्रौलाले प्रधानमन्त्रीको अभिव्यक्ति सचाउन र रेकर्डबाट हटाउन गरिएको मागको सम्बोधन कहिलेसम्म हुन्छ भनी प्रश्न सोध्नु भएको थियो। एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डाक्टर सोनी मुआगले आज स्वदेश फर्कनु भएको छ। कतार एयरवेजको जहाज मार्फत उहाँ बिहान 8:45 बजे काठमाडौँ फर्किनु भएको हो। भ्रमण नेपालको महत्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार प्रविधि हस्तान्तरण सदस्य मुलुकबीच थप सहकारीका लागि फलदायी भएको थियो। सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीको तथ्य जाँच गर्ने भएको छ। यसका निम्ति छुट्टै अध्ययन गरिँदैछ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले यसबारे संसदलाई जानकारी दिनुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री तिमिल सिन्हाले भन्नुभएको छ, सामाजिक सञ्जाल प्लेटफर्ममा प्रकाशन र प्रसारण हुने सामग्रीको फ्याक्ट चेक तथ्य जाँच गर्ने एउटा अध्ययन पनि अगाडि बढ़ेको जानकारी गराउन चाहन्छु। यो विषयमा संचार मन्त्रालयले गृह मन्त्रालय र साइबर ब्यूरोसँग आवश्यक छलफल र समन्वय र सहकारी गरिरहेको उहाँले बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं,
2: आईएमई गरौं, आईएमई गरौं।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि अध्ययनका लागि विज्ञ टोली जाने भएको छ। सुरुमा दार्मा गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका 7 पालिकासम्म पुगेको छ। स्वास्थ्य कार्यालयले संचालन गरेका शिविरमा मात्रै 2,400 भन्दा बढ़ीको परीक्षण गर्दा 472 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। जिल्लामा प्रकोपको रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली आउन लागेको सल्यानका प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीले जानकारी दिनुभयो। संक्रमणका कारण दार्मा गाउँपालिकामा मात्रै 8 जनाको मृत्यु भइसकेको छ। र शेयर बजार परिसूचक नेप्से घट्ने क्रममा आज पनि निरन्तरता पाएको छ। मंगलबार 9 अंकले घटेको नेप्से आज करिब 5 अंकले घटेको छ। शेयर बजार सुधार्न अर्थ मन्त्रालयले जारी गरेको 21 बुधे शेयर बजार सुधार कार्ययोजनाले पनि लगानीकर्ताको मनोबल बढ़ाउन सकेन। सरकारले ल्याएका कार्ययोजनालाई नेपाल राष्ट्र ब्याङ्क र नेपाल धितुपत्र बोर्ड लगायत सम्बन्धित निकायले सम्बोधन समेत गरेको अवस्थामा समेत बजार सकारात्मक हुन नसकेको हो। अहिलेको लागि नेपाली खबर यहीँ सकिन्छ। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाई सँगै।
1: लोकगीत लोकभाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
2: विजय लिम्बू 5.1 कुशवा हाल मलेसिया,
1: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
2: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
1: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
2: जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
1: सुनिता कुलुङ सिलिचोङ गाउँपालिका 2 बाला शङ्खुवासभा,
2: सूरज राई तुम्सा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
1: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिम भोजपुर हाल कुवेत,
2: अनिस टेम्बे लिम्बू सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
1: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत,
2: कृष्ण तामाङ 5 खपन नगरपालिका 6 वाना हाल साउदी अरब,
1: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
2: साइली सोनिया कोलोङ मकालु गाउँपालिका 6 शङ्खुवासभा,
1: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
2: सपना तामाङ मोक्तान 5 खपन नगरपालिका 7 वावन शङ्खुवासभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
2: निष्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवासभा फिलहाल साउदी अरब,
1: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवासभा,
2: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवासभा हाल कतार,
1: सुनिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवासभा,
2: दिलसा राई देउमाई नगरपालिका 1 इलाम,
1: र ठुल्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका 11 लोहाकोट शङ्खुवासभा।

हेलो लोक अभिवादन, नमस्ते नमस्ते नमस्ते। कार्यक्रम लोक चौतारीको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई, लोक पारखी मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाईमा म भने तपाईँकै साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम लोक चौतारीको बसाईमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण शान्त 90.6 मेगाहर्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले यति बेला नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम लोक चौधरीको व्यवसायलाई तपाईँले हप्ताको 6 दिन सुन्दै आउनुभएको छ। आइतबार, सोमबार, मंगलबार, बुधबार, बिहिबार, शुक्रबारसम्म तपाईँले सुन्दै आउनुभएको छ र यो बसाईमा तपाईँहरूसँग हामी फरक दिन फरक बसाई र फरक फर्मेटको साथमा जोडिने गर्दछौ। होइन, हामी सधैँभरि एउटै फर्मेटमा त तपाईँहरूसँग जोडिन सक्दैनौ। र आज चाहिँ भने हामी तपाईँहरूसँग बुधबार यो बसाईमा जोडिरहेको छौँ। यो बसाईमा के गर्नुपर्छ, कस्तो गर्नुपर्छ भनेर तपाईँ कतिपय साथीहरूलाई त पक्कै पनि थाहा छ होला होइन, कतिपय साथीहरूलाई थाहा छ, कतिपय साथीहरूलाई थाहा छैन होला होइन, कतिपय नयाँ साथीहरू हुनुहुन्छ, कतिपय पुरानो साथीहरू हुनुहुन्छ। यदि नयाँ साथीहरूलाई त पक्कै पनि थाहा छैन होला, पुरानो साथीहरूलाई त पक्कै पनि थाहा छ होला यो बसाईमा के गर्ने कस्तो गर्ने भनेर। र आज पनि चाहिँ हामी तपाईँहरूसँग कुराकानी गर्न सक्दैनौँ फोन लाइनमा होइन, तपाईँहरूसँग चाहिँ आज भने हामी यो बसाईमा पुरानो लोक भाका होइन पुरानो लोकगीत सुनाउँदै र तपाईँका फेसबुक अडियो लाइभमा आएका ती मिठा कमेन्टहरूलाई पढ्दै पढ्दै अबको म 6 बजीसम्म तपाईँहरूकै साथमा रहन्छु। विशेष गरी कार्यक्रम लोक चौतारीको यो व्यवसायलाई मिडिया प्रेमी मनहरूले प्रायोजन गर्नुभएको छ होइन। हाम्रो मिडिया प्रेमी लोक पारखी मनहरू हुनुहुन्छ, विशेष गरी हाम्रा जम्मा 23 जना मिडिया प्रेमी मनहरू हुनुहुन्छ, उहाँलाई यो व्यवसायमा म सम्झन चाहन्छु र विशेष मनमुटुदेखि नै विशेष धन्यवाद पनि म व्यक्त गर्न चाहन्छु। एकदमै साँझको समय छ, यति बेला तपाईँहरू के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। एकदमै साँझको समय छ, यति बेला कतिपय साथीहरू त गोठाला गर्दै हुनुहुन्छ होला, कतिपय साथीहरू गोठालादेखि घर फर्किँदै हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला घरैसी काममा अब खाना बनाउने तर्खरमा हुनुहुन्छ होला, कतिपय साथीहरू स्कुलबाट घर जाँदै हुनुहुन्छ होला होइन, कतिपय साथीहरू यति बेला बाटोतिर यात्रा गरिराख्नु भयो होला। तपाईँ जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र कार्यक्रम लोक चौतारीको बसाईले तपाईँले फरक दिन फरक किसिम त्यसै गरी विशेष गरी कार्य लोक चौतारी भनौँ होइन विशेष गरी लोकगीत लोक चौ भाका मौलिक सांस्कृतिको साँचो चौतारी कार्यक्रम लोक चौतारीका आजको बसाई भने हामी बुधबारे बसाईमा छौँ र तपाईँले आज फोन नगरिदिनु होला, तपाईँहरूसँग हामी कुराकानी गर्न सक्दैनौँ, तपाईँहरूसँग कमेन्ट मार्फत चाहिँ हामी दोहोरी कुराकानी मजाले गर्नेछौँ। तपाईँ कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, तपाईँले त्यो पनि लेखेर पठाउनुहोला, कमेन्ट मार्फत हामीलाई जानकारी गराउनुहोला भन्न चाहन्छु। तपाईँले कमेन्ट कहाँ गर्ने, के कुन ठाउँमा गर्ने भनेर अन्यलमा हुनुहुन्छ भने तपाईँले कमेन्ट गर्नको लागि हाम्रो फेसबुक पेज रेडियो अरुण भनेर नेपालीबाट सर्च गर्नुहोला, त्यहाँ गएर चाहिँ हामी लाइभमा छौँ, त्यो लाइभको कमेन्ट बक्स खुल्ला छ, त्यहाँबाट चाहिँ तपाईँले भनौँ सुन्दै हुनुहुन्छ भने कमेन्ट गर्नुहोला। यो व्यवसायमा तपाईँको कमेन्टहरू मात्रै आज रिट आउट हुनेछ, कलहरू चाहिँ हामी लिन सक्दैनौँ र तपाईँहरू भने फटाफट कमेन्ट गर्दै गर्नुहोला। म भने कार्यक्रमको सुरुवातमा एकदमै मिठो गीत तपाईँहरू माझ राख्दैछु, पहिलो साङ्केतिक कोसेली गुरुङमा विष्णु माझी र याम छेत्रीको आवाजमा रहेको यो चोखो माया मर्दैन बोलको गीत छ। यो गीत तपाईँहरू सुन्दै रहनुहोला, गीतपछि म फर्केर आउने नै छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै रहनुहोला।

0: हजुर, तिम्रो नाम त रगतले मुटुभरि लेख्या छ, ज्योतिषले सिनामा हेर्नु पर्दैन। यो एकदमै मिठो गीत तपाईँहरू माझमा मैले पहिलो सांकेतिक कोसेली गुरुमा राखेको थिएँ, विष्णु माझी र यम छेत्रीको आवाजमा रहेको एकदमै यो मार्मिक गीत तपाईँहरू माझ राखिसकेर अब भने चाहिँ म तपाईँकै कमेन्ट फटाफट पढ्नेछु। साथीहरू कहाँ के गर्दै हुनुहुन्छ, तपाईँले कमेन्ट गर्नको लागि कमेन्ट बक्स खुल्ला छ, यो लाइभको कमेन्ट बक्समा तपाईँले कमेन्टहरू लेखेर पठाउँदै गर्नुहोला, किनभने तपाईँले अब कमेन्ट कतिपय साथीहरूले त कमेन्ट रिड आउट भएन भन्नुहुन्छ होइन, अरू लाइभमा कमेन्ट गर्दाखेरि भनौँ यो लोक चौधरीको लाइभमा चाहिँ निकै नै कम्ती कमेन्टहरू आइरहेको देख्छु लाइभतिर पनि होइन। अब तपाईँले आजको दिनमा चाहिँ कमेन्ट गर्नुहोला, अन्य दिनमा त तपाईँले कमेन्ट गरे पनि भयो नगरे पनि भयो होइन, कहिले रिड आउट हुन्छ कहिले हुँदैन तपाईँहरूको लागि भनेर यो समय एक घन्टाको अवधिबार म तपाईँहरूको कमेन्टहरू मार्फत होइन तपाईँहरूसँग दोहोरो कुराकानी गर्नेछु। तपाईँ कहाँबाट सुनिरहनुहुन्छ, कुन माध्यमबाट सुनिरहनुहुन्छ तपाईँले त्यो पनि लेखेर पठाउनुहोला भन्न चाहन्छु। र अब भने चाहिँ म तपाईँहरूको कमेन्टतर्फै लाग्छु। आजको लागि फर्स्ट कमेन्ट साथीले गर्नुभएको छ, सुरज राई तुम्सा हुनुहुन्छ, उहाँले लेख्नुभएको छ, हेलो नमस्ते, म सुरज राई तुम्सा भोजपुर घर भइहाल यति बेला सात समुद्र पारेको देश मलेसियाबाट कार्यक्रम सुन्दैछु। र अब बस्ने भएको सुनाउनु पर्दा सुरज राई सरी यो तीर्थ राई लेख्नु भएको छ, त्यसै गरी योगेन इमयाङ लिम्बू, रोमन मोक्तान, शब्द लिम्बू, अनु शेर्पा, राई निराजकला लगायत सबै साथीहरूलाई बस्ने भएको डेडिकेसन गर्दै गएन भन्नुभएको छ। त्यसै गरी यति बेला सुमिका मेवाङ राई हुनुहुन्छ, हेलो नमस्ते दिदी, म सुमिका मेवाङ राई हाल तामकुबाट सम्झनु पर्दा यति बेला मेवाङ कृष्ण त्यसै गरी छोरी आइसिका अपेक्षा त्यसै गरी छोरा सुहाङ लिम्बू त्यसै गरी बुनु युनिसा मेवाङ दिजियो ईश्वरी मेवाङ लगायत सबै साथीहरूलाई बस्ने गीत सुनाउँदै जान्छु ल भन्नुभएको छ। त्यसै गरी दिमा थामी हुनुहुन्छ, सेवा सुमिता सोल्टिनीज्यू के छ खबर भन्नुभएको छ, मेरो खबर एकदम ठिकठाक छ सोल्टिनी, तपाईँको के छ कस्तो छ। अनि उहाँले लेख्नुभएको छ, म पनि कार्यक्रम सुन्दैछु है मजाले भोजपुरबाट, रिमा थामी हो, अनि आज मलाई मिल्छ भने पूर्वेली भाका खोर्सानी डल्ले गीत बजाइदिनुहोस् है, बस्ने भाका मार्फत साथीहरूलाई सबै साथीहरूलाई सुनाउँदै जान्छु ल, नमस्ते टेक युर बाई बाई भन्नुभएको छ। हुन्छ तपाईँको यो गीतलाई म बजाउनेछु, खोर्सानी डल्ले बोलको गीत एकदमै मिठो गीत छ, तपाईँको यो गीतलाई म पक्कै पनि कार्यक्रममा राख्ने नै छु। र यति बेला अर्को कमेन्टलाई म हेर्दैछु, जनक रजनी मगर हुनुहुन्छ, नमस्कार अनि मिठो माया सम्झना सम्पूर्ण मीडिया प्रेमी मनहरूमा भन्नुभएको छ। सन्तोष काफीले पनि मिस यू अल भन्नुभएको छ। अञ्जना शंकर कोइराला हुनुहुन्छ, उहाँले नमस्ते हजुर के छ खबर भन्नुभएको छ, मेरो खबर एकदम ठिकठाक छ, तपाईँको के छ सुनाउनुहोस् बरु। अनि उहाँले लेख्नुभएको छ, लोक भाका सुन्दैछु, कार्यक्रम लोक चौतारी लोक भाका सुन्दैछु, पाँच खबर नौबाट अञ्जना शंकर हो, मिस यू अल भन्नुभएको छ। त्यसै गरी मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ, हेलो गुड इभिनिङ, नमस्ते दिदी, म पाँच खबर आठ जङखुरुङबाट निमु शेर्पा हो, म पनि मजाले कार्यक्रम सुन्दैछु, गेट वेलसन प्यारे दिदी सानुमा शेर्पालाई एण्ड मिस यू ओल बाई बाई भन्नुभएको छ। त्यसै गरी यति बेला बिनु कुलुङ हुनुहुन्छ, उहाँले लेख्नुभएको छ, हेलो दिदी गुड आफ्टरनुन भन्नुभएको छ, साथीहरू गुड आफ्टरनुन त होइन होला हो होइन, एकदमै साँझको समय छ होइन, अब इभिनिङतिर लागौँ होला, सुन्दैछु तामकुबाट बिनु राई हो, मिस यू अल भन्नुभएको छ। सानुमाया शेर्पा हुनुहुन्छ यति बेला, हेलो ब्युटिफुल सिस्टर नमस्ते, इट्स मी सानुमाया शेर्पा फ्रम पाँचकवन राइट नौ कुवेतबाट हो, सुन्दैछु बिरामी भए पनि मिस यू बहिनी मिडिया प्रेम निमु शेर्पा एन्ड सबैमा मिठो माया सम्झना भन्नुभएको छ। हाम्रो साथी सानुमाया शेर्पा तपाईँलाई गेट वेलसन र शीघ्र स्वस्थ लाखको कामना पनि व्यक्त गर्न चाहन्छु, सानो ठिक हुनुहोला। त्यसै गरी यति बेला राधिका पौडेल हुनुहुन्छ, हेलो सिस्टर नमस्ते गुड इभिनिङ, म शङ्खुवा सब माधीबाट सबैमा मिठो माया सम्झना छ है भन्नुभएको छ। त्यसै गरी यति बेला लिम्बु विजय हुनुहुन्छ, लोक सांकेतिक अभिवादन सुनिता मिस भन्नुभएको छ, हाम्रो लिम्बु विजय हजुर हजुरलाई पनि नमस्ते छ, सुन्दैछु प्रोग्राम शङ्खुवा सब घर भइहाल मलेसियाबाट, प्रोग्राम मार्फत साथीहरू सम्झिनु पर्दा मेरो छोरो मिङसो लिम्बु भारती जिमी राजविराई गाईला हर्बलको साथी समीक्षा सनुमा शेर्पा जुनिता चामलिङ कृष्ण तामाङ जीवन थाबेन मीना चामलिङ कमला वानिम दिल्सा राई अस्मी सोताङ सुरज राई लगायत सबैमा बस्ने गीत सुनाउँदै जान्छु ल भन्नुभएको छ। त्यसै गरी अनु शेर्पा हुनुहुन्छ, मिस यू सुन्दैछु म पनि शङ्खुवा सब घर भइहाल कुवेतबाट हो, सबैमा उस्तै माया उस्तै सम्झना छ भन्नुभएको छ। भने यति बेला जस्मिन मगर्नी हुनुहुन्छ, उहाँले हेलो दर्शन नमस्ते भन्नुभएको छ। हजुर नमस्ते। त्यसै गरी यति बेला साथी हुनुहुन्छ जुनिता चामलिङ, उहाँले पनि बादल पारीको देशबाट हेरेर सुन्दैछु है भन्नुभएको छ। ल हुन्छ जुनिताजी, तपाईँ बादल पारी भन्दा पनि तपाईँ सात समुद्र पारीबाट हुनुहुन्छ। बादल पारी त अब हुनु पनि बादल पारी नै हुनुहुन्छ होइन, हामीले सुन्दै हुनुहुँदो रहेछ। खुसी लाग्यो जुनिताजी, तपाईँलाई कमेन्टको लागि पनि विशेष धन्यवाद दिन चाहन्छु। र अब पनि चाहिँ कार्यक्रम लोक चौतारीको बसाईमा म फेरि पनि मिठो लोक भाकातर्फ नै लाग्छु। यति बेला साथीले रोजाइमा पार्नुभएको छ, तपाईँले रोजाइमा पार्नु भने भाका कुनै कुनै भाकाहरू म यहाँबाट पनि बजाउनेछु। खोर्सानी डल्ले बोलको गीत छ, एकदमै यो गीत तपाईँहरू माझ राख्दैछु। गीतपछि फेरि म आउने नै छु कार्यक्रम लग चौधरीको बसाई, तपाईँ सुन्दै रहनुहोला।
1: एकै स्वाटो नि स्वाटे गरौँ न त उसो भयो, फाक्सा एक चोक्रा चाहिँ भोक लाग्यो कि साह्रै
2: होइन,
1: एकै स्वाट
3: ल है हजुर सुरु गर्नु पर्यो।

हजुर, कार्यक्रम लोक चौतारीको बसाईमा एकदमै मिठो गीत थियो, खुर्सानी डल्ले बोलको गीत। तपाईँहरू माझमा यो गीत मैले राखिसकेँ, एकदमै साथीले रोजेमा पार्नुभएको थियो। गीत पश्चात पूर्ण स्वागत छ। तपाईँ कहाँ हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ, है साथीहरू कमेन्ट गर्नुहोला फटाफट। कमेन्ट बक्स खुल्ला छ, तपाईँहरू कमेन्ट नै पर्ने बसाइयो आज, होइन? तपाईँहरू साथीहरूसँग म फोन कलमा त पक्कै जोडिन सक्दिनँ। साथीहरू के गर्दिनुहुन्छ यति बेला, साँझको समय छ, कमेन्ट गर्नुहोला फटाफट। लाइभको कमेन्ट बक्स खुल्ला छ, यति बेला म कमेन्ट तर्फै लाग्छु। साथीले लेख्नु भएको छ, यति बेला म कमेन्टहरूलाई नै हेर्दैछु, निकै तल नै पुगिसकेको रहेछ कमेन्ट। हुन्छ, यति बेला रिमा थामीले पनि गर्नु भएको छ भन्दा नि मनको साथी जीवन कार्की हुनुहुन्छ। हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ बहिनी भन्नुभएको छ। म एकदम ठिकै छु, तपाईँले कस्तो छ? सुनिरहेको छु कार्यक्रम लोक चौतारी, कार्यक्रम राम्रो लाग्छ अनि हजुर सम्पूर्णलाई सम्झेको छु अनि स्वास्थ्यको ख्याल गर्नुहोला। शुभरात्रि, नेपाली संगीतको जय होस्, शुभ दिन भन्नुभएको छ, थ्याङ्क यू सो मच। अनि त्यसै गरी यति बेला साथी हुनुहुन्छ रिमा थामी, मेरो त खबर एकदम ठिक छ हो, म सन्चै छु, गीत सुनेर म त नाच्दैछु, त्यता तपाईँलाई पनि नाच्नुहोस् है चोटिने भन्न चाहन्छु भन्नुभएको छ। हुन्छ, मजाले नाच्नुहोला, एकदमै नाच्ने डान्सिङसँगै रहेको थियो, होइन? अब तपाईँले नै रोजाइमा पार्नुभएको थियो, मैले गीत राखिसकेँ, एकदमै मारी तरिकाले नाच्नुहोला भन्न चाहन्छु। सुजन कार्की हुनुहुन्छ, उहाँले नमस्ते दिदी, म धरानबाट सुजन कार्की, सबैमा सम्झना छ है भन्नुभएको छ उहाँले। लिम्बु विजय हुनुहुन्छ, उहाँले पनि ट्याप ट्याप अल गाइज सबैले सेयर गरिदिनु होला है फेसबुक लाइभ भन्नुभएको छ। हाम्रो लिम्बु विजय, तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, एकदमै कार्यक्रमलाई माया गर्नुहुन्छ, सेयर गर्नुहुन्छ, होइन? एकदमै एकदमै अब तपाईँ भनौँ सहयोगी साथी हुनुहुन्छ, सेयर गरेर होइन एकदमै साथ दिनुहुन्छ हामीलाई। त्यसै गरी यति बेला कुमारी योङखाङ लावतीले पनि मिस यु अल भन्नुभएको छ। त्यसै गरी एल्सना कुलुङ हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। राजविराही काहीले हुनुहुन्छ, हेलो लोक अभिवादन, नमस्कार सुमिता सिस्टर, म इटरी गर्वै हाल प्रवास मलेसियाबाट बस्ने गीत मार्फत सुनाउनु पर्दा हजुर लगायत रेडियो परिवारलाई अनि इटरीमा हुने घर परिवारको लागि अनि केही साथीभाइहरू लिम्बु विजय, अस्मी सोताङ, वरुण चञ्चले राई, हिमा राई, रोमन मुक्तान तामाङ, श्रीराम ठुलदाई, त्यसै गरी सानुमाय शेर्पा, सानु कमला लगायत सबै सबै साथीहरूमा भन्नु भएको छ। नाम त धेरै नै छ उहाँको मेन्सन गरी पठाउनु भएको छ। अन्त्यमा मलाई राजविराही गाईलाई भनेर चिन्नुहुने सम्पूर्ण सम्पूर्ण साथीलाई बस्ने भाका सुनाउँदै जान्छु है भन्नुभएको छ। त्यसै गरी यति बेला राजविराही गाईलाले वाउ वाउ वाउ भन्नुभएको छ, एकदमै वाउ वाउ छ है। अनि त्यसै गरी यति बेला तुलाराम बिनु हुनुहुन्छ, हेलो दिदी नमस्ते, म पनि सुन्दैछु, तामकुबाट बिनु राई हो, मिस यु अल भन्नुभएको छ। राजविराही गाईलाई हुनुहुन्छ, नाइस सङ भन्नुभएको छ उहाँले। त्यसै गरी यति बेला उहाँहरू कमेन्टमै पढ्नु भएको रहेछ, तर मैले झन्नै झुक्किएर पढ्न बाध्य भए भन्दा नै पढे। यति बेला हुन्छ बिबी कुलुङ राई हुनुहुन्छ, सेवा हजुर सिस्टर, मकालुबाट बिबी कुलुङ राई, हाल क्षितिज पार्टीबाट सबैलाई माया सम्झना छ है भन्नुभएको छ। यति बेला चन्द्रमाया तामाङ हुनुहुन्छ, हाई हेलो सुमिता, म पनि सुन्दैछु है पाँच खबनबाट। चन्द्रमाया तामाङ मिस यु ओल भन्नुभएको छ। ईश्वरी मेवाङ राई हुनुहुन्छ, उहाँले पनि मिस यु ओल भन्नुभएको छ। त्यसै गरी मिलन घायल मोटो हुनुहुन्छ, उहाँले गुड इभिनिङ नमस्ते कमिङ सन डेडिकेट टु ओलको लागि भन्नुभएको छ, दोहा कतारबाट सुन्दैछु भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि, र तपाईँहरू कमेन्ट फटाफट गर्नुहोला साथीहरू, यति बेला कहाँ हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ। एक घण्टाको अवधिभर म तपाईँहरूसँगै युवसाईमा रहनेछु, तपाईँकै फेसबुक अडियो लाइभमा आएका ती मिठा मिठा कमेन्टहरूलाई वाचन गर्नेछु र तपाईँहरूसँग पनि होइन अब सम्भव भए दोहोरो कुराकानी गर्नेछु होइन फेसबुक अडियो लाइभमा। तपाईँ यति बेला के गर्नुहुन्छ, कहाँ हुनुहुन्छ, र अब पनि कार्यक्रम लोक चौतारीको विषयमा फेरि पनि एकदमै डान्सिङसँगै छ, डान्सिङ सङ रहेको छ यति बेला। आज गाउँमा बोलको गीत छ, यो गीत तपाईँहरूमा आज राख्दैछु। कृष्ण त्यसै गरी जुनु रिजालको आवाजमा रहेको यो गीत तपाईँहरूमा आज राख्दैछु। गीतपछि म फेरि फर्केर आउने नै छु, कार्यक्रम लोक चौतारी सुन्दै रहनुहोला।

गएर चाहिँ आफ्ना कमेन्टहरू लेखेर पठाउनु होला भन्न चाहन्छु व्यवसायमा। र यति बेला एकदमै साँझको समय छ, के गर्दै हुनुहुन्छ साथीहरू, कस्तो अवस्थामा हुनुहुन्छ तपाईँ, जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। विशेष गरी कार्यक्रम लोक चौतारीको बसाई एकदमै धेरैजना मित्रहरूले कार्यक्रम यो बसाईलाई लोक चौतारीको बसाईले सुनेर साथ दिनुहुन्छ, माया गर्नुहुन्छ, होइन। लोक सङ्गीतलाई माया गर्ने साथीहरू त एकदमै बढी हुनुहुन्छ, होइन। अझै यो पहिला पहिलाको गीतहरू भाकाहरू सुन्दाखेरि त झन् छुट्टै आनन्द, छुट्टै मजा आउँछ, होइन। होइन, तपाईँ सुन्दै हुनुहुन्छ भने कमेन्टहरू फटाफट फोन त होइन, कमेन्ट चाहिँ फटाफट गर्दै गर्नु होला भन्न चाहन्छु। होइन, अब पनि म फेरि पनि कमेन्टतर्फै लाग्छु। यति बेला कमेन्टहरू साथीहरूले गर्दै हुनुहुन्छ, म कमेन्ट पनि हेर्नेछु। यति बेला अर्जुन याखा हुनुहुन्छ, सेवा र दर्शन सुमिता सिस्टर सुन्दैछु यता धर्मेदुबी दुई तामा फोकबाट, अर्जुन याखा हो, मिस यु अल भन्नुभएको छ। त्यसै गरी राई सङसन हुनुहुन्छ, उहाँले पनि बस्ने भाका मार्फत साथीहरूलाई सम्झिनु पर्दा चामलिङ राई धनसेठ, त्यसै गरी विपिन रुम्दाली राई, त्यसै गरी जिन्ना जनम राई, दिल्सा राई, रिमा थामी, कल्पना राई, अञ्जना राई लगायत सबै सबै साथीहरूमा भन्नुभएको छ उहाँले। त्यसै गरी यति बेला रिमा थामीले गीत सुन्दा त झन् पो नाचौँ नाचौँ लाग्दा हो सुमिता भन्नुभएको छ। एकदमै रिमाजी नाच्नु होला, भत्के पनि आँगन भत्किँदैन होला, भाँचिँदैन होला, एकदम मजाले नाचिदिनु होला, यदि भाँचिएछ भने त्यसको जिम्मा म लिन्छु। त्यसै गरी यति बेला जुनिता चामलिङ राई हुनुहुन्छ, हेलो नमस्ते, बादल पारीको माया सुमिता सेवा श्यामुना छ भन्नुभएको छ, के छ खबर भन्नुभएको छ, सन्चै हुनुहुन्छ भन्नुभएको छ, म ठिकै छु, राम्रै छु। तपाईँ बादल पारीको देशबाट हुनुहुन्छ हाम्रो जुनिता चामलिङ, अनि यता सात समुद्र पारीबाट नेपाल घर पाँचतर फिदिम हालकुबेतबाट जुनिता चामलिङ राई हो। मलाई माया मायालाई कति लुकेर भेट्नु, जी बिहाङलाई सुनेर थेगिमको आवाजमा रहेको भाका बजाइदिनुहोस् न ल भन्नुभएको छ। सुन्छ, तपाईँले रोचेमा पार्नुभएको भाका म पक्कै पनि बजाउने छु। र अब बज्ने गीत मार्फत साथीहरू सम्झिनु पर्दा जन्तरी छोरा कृष्ण तामाङ, जन्तरिनी बुहारी सुनिता गुलुङ, त्यसै गरी ठुलो फर्सी जीवन थाबेन, प्यारी बुनु दिल्सा राई, प्यारी मान्छे कल्पना तामाङ, प्यारी रञ्जना बाहिङ राई, त्यसै गरी सिकुटी भावना मगर भन्नुभएको छ, प्यारी सरु छेत्री, त्यसै गरी यति बेला प्यारी बुन्दु दुर्गा कटुवाल लगायत एकदमै धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ। अन्त्यमा नाम छुटेको सबै सबै साथीहरूमा बस्ने लोक भाका गीत सुनाउँदै जान्छु ल, नमस्ते, टेक केयर, बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच जुनिताजी तपाईँलाई कमेन्टको लागि। त्यसै गरी यति बेला म कमेन्टलाई नै हेर्दैछु, सुरज राई तुम्छाले अघि पनि कमेन्ट गर्नुभएको थियो, यति बेला हेलो नमस्ते सुरज राई तुम्छा, भोजपुर गर्वैहाल मलेसियाबाट मजाले कार्यक्रम सुन्दैछु, र आज मलाई खेमराज गुरुङ सरी उहाँले लेख्नुभएको छ मलेसियाबाट, आज मलाई राज गुरुङ र मुना थापाको आवाज रहेको तिते करेली भन्ने भाका बजाइदिनुहोस् नै, बस्ने भाका सबै साथीहरूको लागि भन्नुभएको छ उहाँले। हुन्छ, समय म समय भइन्जेल होइन कति हुन्छ समय, म तपाईँले रोजाइमा पार्नुभएको गीतहरूलाई पनि व्यवसायमा राख्नेछु। त्यसै गरी यति बेला सपना तामाङ मोक्तान हुनुहुन्छ, हेलो लोक अभिवादन, नमस्ते, नमस्कार सुमिता, मि सपना तामाङ सुन्दैछु यता पासको वनबाट, सबैमा मिठो माया भन्दै बाई बाई गए ल भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र अब पनि म फेरि पनि तपाईँहरूमा म गीततर्फै लाग्छु, कमेन्ट एकदमै कम छ साथीहरू, कमेन्ट फटाफट गर्नुहोला है, कमेन्ट गर्ने बसाई हो, कमेन्ट यो बसाई मा चाहिँ तपाईँले कमेन्ट गर्नुहोला, तपाईँको कमेन्ट पढ्ने बसाई हो। र हामी यो बसाईमा पुरानो पुरानो भाकाहरू पनि सुन्छौँ होइन, धेरै पुरानो भाकाहरू, पूर्वेली पश्चिमेली भाकाहरू हुन्छ, धेरै पुरानो भाकाहरू चाहिँ साथीले रोजाइमा पार्नुभयो भने बसाईमा बजाउनको लागि तयारी छु, तर नयाँ भाकाहरू चाहिँ तपाईँले रोजाइमा नपारिदिनु होला भन्न चाहन्छु। हुन्छ, यति बेला म एकदमै तिते करेली सुरज राई तुम्छाले रोजाइमा पार्नुभएको यो गीतलाई तपाईँहरूमा राख्दैछु, अनि गीतपछि म फेरि पनि आउने नै छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै रहनुहोला।

हजुर, एकदमै मिठो गीत थियो त्यति करेलीले राजु गुरुङ मुना थापाको आवाजमा रखियो। एकदमै यो पनि पूर्वेली त नभनौँ पश्चिमेली एकदमै पुरानो भाका तपाईँहरू माझमा मैले राखिसके। यो गीतलाई रोजाइमा पार्नुभएको साथी सुरज राई हुन्छ, उहाँले रोजाइमा पार्नुभएको भाका पुरानो भाका मैले तपाईँहरू माझ राखिसके। र अब पनि म पनि लगभग कार्यक्रमको अन्तिम बसाइतिर छौँ होइन, अब हेरौँ तपाईँको कमेन्टहरू कतिसम्म म वाचन गर्न सक्छु होइन, कति साथीले कमेन्ट गर्दै हुनुहुन्छ होइन, अब त्यो पनि ख्याल गर्नु पर्यो मैले होइन। अब एक घन्टाको समय अहिले भर्खर तपाईँहरूसँग जोडिनको लागि भर्खरै आएको जस्तो लाग्छ मलाई, तर एकैछिनमा समय बित्छ, कति बेला बित्छ पत्तो पाइँदैन। यति बेला म कमेन्टतर्फ लाग्छु, यति बेला साथीको कमेन्टलाई म हेर्दैछु निहाल्दैछु। रामजी घिमिरेले नमस्कार भन्नुभएको छ, त्यसै गरी सुरेश राणा मकर हुनुहुन्छ, उहाँले हेलो दिदी नमस्ते गुड इभिनिङ म पनि सुन्दैछु सबपोखरी एक धुपुबाट सुरेश राणा मगर हो, मिस यु अल भन्दै जान्छु ल, बाई बाई भन्नुभएको छ। जुनिता चामलिङ राईले यति बेला बादल पारेको माया मेरो फोन अफ हुन लाग्यो भन्नुभएको छ, मेरो फोन अफ हुन लाग्यो, अफ भयो भने जिम्मेवारी को हुने भन्नुभएको छ। ल ठिक छ, कार्यक्रम सुन्दा सुन्दै यदि तपाईँको फोन अफ भएछ भने त्यसको जिम्मेवारी म लिन्छु है, अब तपाईँले टेन्सन नगर्नु होला, त्यसको जिम्मेवारी चाहिँ म लिनेछु जुनिताजी। अनि त्यसै गरी रञ्जन बाहिङले मिस यु अल भन्नुभएको छ, त्यसै गरी यति बेला राजविधाई काइलाले लेख्नु भएको छ, सुमिता सिस्टर मिल्छ भने वर्षा श्रीवाल र रमेश दुलालको यसपालि नि यस्तै भयो, निधार रह्यो खालि बोलको गीत बजाइदिनुहोस् न ल भन्नुभएको छ। एकदमै दसैँ गीत रहेछ यो गीतलाई म अन्त्यमा छोड्नेछु। त्यसै गरी सुनिल हाङ्गम लिम्बू हुनुहुन्छ, उहाँले वाउ वाउ भेरी नाइस प्रोग्राम भन्नुभएको छ। त्यसै गरी यति बेला कमेन्ट पढ्दा पढ्दै लास्टमा सकि त हाल्यो होइन, हुन्छ तपाईँको कमेन्टहरू मैले जति होइन आएको थिएँ त्यो कमेन्टहरू मैले सबै वाचन गरिसकेको छु साथीहरू, यदि छिट्न गएमा म क्षमा चाहन्छु। र आजको लागि अन्तिममा साथीले रोजाएको भाका एकदमै मिठो छ, यो भाका छोड्नेछु। र कार्यक्रम लोक चौतारीको बसाई तपाईँले यति बेला जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी यति दलसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई पनि म विशेष धन्यवाद दिन चाहे। आज फोन लागे सरी कमेन्टको लागि विशेष धन्यवाद दिन चाहे। म झुकी है साथीहरू, माइन्ड नगर्नुहोला। तपाईँले यति बेला हामीलाई जुन जुन भनौँ माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि पनि म विशेष धन्यवाद दिन चाहन्छु। कमेन्ट गर्नुभयो, सेयर गर्नुभयो, तपाईँ सम्पूर्ण साथीलाई एकदम विशेष धन्यवाद दिन चाहे। सेयर गर्नुहुने साथीलाई झन् विशेषै धन्यवाद दिन चाहे। कमेन्टको लागि पनि तपाईँलाई विशेष धन्यवाद दिन चाहेर यस कार्यक्रमलाई प्रायोजनमा जोडेर साथ दिनुहुने हाम्रो जम्मा बीसजना त नभनौँ, एकदमै हाम्रो 23 जना मिडिया प्रेमी साथीहरू हुनुहुन्छ, उहाँहरूप्रति विशेष धन्यवाद।

0: प्रालीको हो।
1: राष्ट्रको
2: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: बाढ़ी पहिरोले अवरूद्ध पृथ्वी र बीपी राजमार्ग संचालनमा मनाङ र मुस्ताङ जोड्ने सड़कको अवरोध कायमै, भटेकोशी बाढ़ी पीड़ितको बसोबासका लागि नीतिगत बाधा हटाउने काम चल्दै,
4: शास्त्रिक जटिलताहरूलाई चाहिँ कसरी चाहिँ मिलाउने भन्नेमै धेरै कुर्नु पर्दैन, हामी छिटो भन्दा छिटो जति सक्दो साँडो भन्ने स्पिडमा हामी काम गर्दैछौँ।
2: चीनसँगका तीनवटै मुख्य नाका ठप्प हुँदा दशैं तिहार लक्ष्य झण्डै 5 अर्बका सामान रोकिए, चाडपर्वको बेला सामानको अभाव र महँगी बढ़ने जोखिम।
3: भेटो पत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन, आज पनि शेयर बजार घट्यो, इठरीमा सीप तथा रोजगार मेला शुरू, रोजगारदाता र युवालाई एउटै थलोमा जोड्ने लक्ष्य।
2: उड्दै गरेको फ्लाई दुबईको विमानभित्र दुई पाइलट बीच झगडा, 2 मिनटमा झण्डै 18,000 फिट तल झरेको विमान साउदी अरेबियामा आपतकालीन अवतरण।
3: र एसियाली खेलकुदमा पदक विजेता महिला कबड्डी टोली स्वदेश फर्कियो।
5: So what next?

0: मुताबिक आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
1: थप जानकारीको लागि 9853145531 वा व्हाट्सएप र वाइबर नम्बर 9803355678 मा सम्पर्क गर्नुहोस्।
0: एनआईसी एसिया क्यापिटल।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556943333 4935555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। संघीय राजधानी काठमाडौँलाई जोड्ने पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा आएका छन्। लगातारको वर्षापछिको बाढ़ी पहिरोले अवरूद्ध दुवै राजमार्ग अन्तर्गतका विभिन्न खण्डको मरमतपछि नियमित गाड़ी सञ्चालन हुन थालेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पृथ्वी राजमार्गबाट ठूला मालवाहक सहित सबै गाड़ी चल्न थालेका छन्। जोखिमयुक्त ठाउँमा प्रहरी परिचालन गरेर व्यवस्थापन भइरहेको छ। यसै पहिरो र लेदो हटाउनका साथै रोशी खोलाको बाढ़ीले भत्काएको ठाउँहरूमा मरमत सम्भार गरेपछि बीपी राजमार्ग पनि सञ्चालनमा संघीय राजधानीबाट पूर्वतर्फ जाँदा भकुण्डे बेसीदेखि नेपाल थोकसम्म 25 किलोमिटर सड़क अवरूद्ध भएको थियो। बीपी राजमार्गका चौकी डाँडा, रोशी गाउँपालिकाको घुमाउने र 1 नम्बर पुल आसपास सड़क बगेकाले केही ठाउँमा एकतर्फी गाड़ी चलाइरहेको भए पनि नियमित यात्रामा समस्या नरहेको प्रहरीले जनाएको छ। संघीय राजधानी पूर्वको अर्को सड़क अरणीको राजमार्गको धुलीखेला 8 जीप लाइनमा अवरोध भएको सड़क पनि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। मुस्ताङको बेनी जोमसुन सड़क खण्ड भने अझै अवरूद्ध छ। यस्तै मनाङको बेसीसर चामे सड़क अन्तर्गत धारापानीको कोत्रो तिवाङ र चामे आसपास सड़क अवरूद्ध छ। सड़क खुलाउन 2-3 दिन लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
6: यसैबीच पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला 3 दिनदेखि सम्पर्क विच्छेद भएको छ। म्याग्दीको दानामा रहेको सब स्टेशन र 33 केवी प्रसारण लाइनमा क्षति पुग्दा 3 दिनदेखि मुस्ताङ विद्युतविहीन छ। बेनी जोमसोम कोरला सड़क खण्डका 46 ठाउँमा क्षति पुग्दा सड़क मार्ग पुनः अवरूद्ध छ। सड़क अवरूद्ध हुँदा आवतजावतसँगै आपूर्ति प्रणाली प्रभावित बनेको प्रतिनिधि सभाको आजको बैठकमा सांसद योगेश गौतम थकालीले जानकारी गराउनुभयो। मुस्ताङको विपत्तिको अवस्थाबारे सदन र सरकारको ध्यानाकर्षण गराउँदै उहाँले लोमानथाङ गाउँपालिकाका विभिन्न वडामा सिंचाई प्रणाली र कृषि पूर्वाधारमा भएको क्षति तथा घरब भन्ज्याङ र थासाङ गाउँपालिकाका बस्तीहरूमाथि परेको जोखिमबारे जानकारी गराउनुभयो। विशेष गरी लुक्रा गाउँमा स्थानीयवासीहरूको घर पुनः र आंशिक रूपमा क्षति पुगेको उहाँको भनाई छ। यस्तै मनाङको घट्टे खोलाबाट आएको लेदो, ढुङ्गा र गिटीले थुनिएको मर्स्याङ्गदी नदी अझै पूर्ण रूपमा खोल्न सकेको छैन। मर्स्याङ्गदी नदीले पुलमाथिबाट धार परिवर्तन गरे, आंशिक रूपमा बगे पनि अहिलेसम्म त्यो क्षेत्र तालकै रूपमा रहेको छ। अहिले पालिका, प्रदेश र संघीय सरकारको समन्वय तथा विज्ञहरूको परामर्शमा ताल खुलाउने प्रयास भइरहेको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
5: यसैबीच म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो ढाँचा फाटेर पहिरो खस्न थालेपछि बेनी बजार उच्च जोखिममा परेको छ। असोज 8 देखि 11 गतेसम्मको निरन्तर झरीका कारण गलेको जमिन चिरा परेर दबिन थालेको हो। न्यूरोड पछाडिपट्टिको पाखो झण्डै 300 मिटर उचाइ र 500 मिटर चौडाई क्षेत्रफलमा भाँसिएपछि 500 भन्दा बढ़ी घरधुरी प्रभावित हुने खतरा बढ़ेको छ। पहिरोका कारण पाखोमा बनेको पक्की पदमार्ग समेत फुटेको छ। जोखिम घटाउन स्थानीय बासिन्दाले पाइप मार्फत पानी तर्काउने प्रयास गरिरहेका छन्। प्रशासनले सम्भावित क्षतिबाट बस्न बेनीवासीहरूलाई सतर्कता अप्नाउन आग्रह गरेको छ।
6: भोटेकोशी बाढीबाट विस्थापित भएकाहरू मध्ये कतिपय अहिले अस्थायी शिविरमा बसिरहेका छन्, कतिपय भाडामा बसिरहेका छन्। सुरुमा 37 अस्थायी शिविर रहेकामा अहिले 19 झरेको छ। सरकार अहिले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूलाई अस्थायी आवास हुँदै स्थायी बसोबासमा पुनस्थापना कसरी गर्ने भन्ने गृह कार्यमा लागेको छ। यसका लागि के कस्ता प्रयास अघि बढ़ेका छन् भनेर साथी सम्झना महर्जनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग कुराकानी गर्नुभएको छ।
7: अस्थायी का दुईटा प्रकार छन्। एउटा अस्थायी भनेको हामीले चाहिँ जुन जीविकोपार्जन र भाडाको सपोर्ट, रेन्टल सपोर्ट भनेर 15,000 प्रति परिवार, चारजना समूहको परिवारलाई जुन घोषणा गर्यौं त्यो अनुसार र अनि चारजना भन्दा बढ़ी भयो भने प्रत्येक बढ़ी सदस्यको 2,000 दलले दिने भन्ने निर्णय गरे हुनाले चाहिँ एउटा त अस्थायी भनेको आफ्नै रेन्टलमा पनि धेरैजना गइसक्नु भएको अवस्था छ। जुन बाँकी रहनु भएको परिवारहरू छन् त्यो परिवार चाहिँ छ अहिले 19 होल्डिङ सेन्टर मात्रै छन्। 37 होल्डिङ सेन्टरबाट 19 झरिसकेको अवस्था छ।
8: विशेष गरेर अब ती अस्थायी रूपमा बसोबास गरिरहेकाहरूको लागि चाहिँ के कस्तो व्यवस्था गर्ने तयारी भएको छ?
7: कुन ठाउँमा सुरक्षित जग्गा छ भनेर हामीले त्यसको अध्ययन गरिसकेका छौँ। त्यो अध्ययनको आधारमा चाहिँ हामीले कुन ठाउँमा चाहिँ सार्वजनिक जग्गा छ, कुन ठाउँमा निजी जग्गा छ भनेर चाहिँ हामीले त्यो पनि हेरिसक्यौं। अब स्थानीय तहसँगको समन्वयमा सब महिना 1 वर्षसम्मको लागि चाहिँ अब भाडामा जग्गा लिने, सार्वजनिक जग्गाको हकमा नेपाल सरकारले त्यो जग्गालाई चाहिँ अस्थायी आवासको लागि प्रयोग गर्ने र त्यसमा चाहिँ हामी अस्थायी आवास चाहिँ बनाउन शुरू गर्छौं र अस्थायी आवास बनाउन शुरू गर्यौं भनेपछि निजी जग्गाको हकमा कसैले चाहिँ म मेरै जग्गामा बनाउँछु भन्दाखेरि पनि त्यसलाई पनि ओपन गर्ने होइन भनेपछि त्यो निजी जग्गा नभएको हकमा सार्वजनिक जग्गामा बनाएर तुरन्तै यसलाई कार्यान्वयनमा लगाउँछु।
8: जहाँ उहाँहरू बस्नु भएको थियो त्यही बनाउन चाहियो भने
7: हुँदैन होइन। ए उहाँको घर धेरै भएको ठाउँ चाहिँ पुगिसकेको छ, बगरमा परिवर्तन भएको छ। अहिलेको जहाँ जहाँ फ्लड मार्क भएको एरिया छ, बाढीले चाहिँ छोएको एरिया छ, त्यो बाढीले छोएको एरियालाई चाहिँ हामी खतरा तह अर्थात बस्नको लागि अयोग्य भनेर चाहिँ नेपाल सरकारले घोषणा गरिसकेको अवस्था छ। अब त्यही लाइनमा अगाडि बढ्दैछौँ। त्यो चाहिँ फ्युचरको लागि पनि जोखिम हुन्छ। त्यो कारण त्यो ठाउँमा बसाउनु भनेको जनतालाई फेरि चाहिँ त्यो अर्को जोखिममा पार्नु हो भन्ने कुरामा हामी स्पष्ट भए हुनाले त्यो ठाउँमा हामी बनाउँदैनौ। त्योभन्दा बाहेकको ठाउँमा कसैको जग्गा छ भनेपछि उहाँले चाहिँ म आफ्नै जग्गामा बनाउँछु, अहिलेको बाढीले छोएको ठाउँभन्दा फरक ठाउँमा चाहिँ उहाँको जग्गा छ, सुरक्षित ठाउँमा जग्गा छ भने त्यही ठाउँमा बनाउँछु भनेपछि हामी त्यही ठाउँमा चाहिँ अस्थायी आवास उहाँको लागि बनाउँछु भने अस्थायी आवासको सन्दर्भमा पनि त्यस्तै खालको चाहिँ निर्णयहरू गर्छ।
8: कुन कुन क्षेत्र चाहिँ पहिचान भइसकेका छन्?
7: सबैमा अब जति अहिले पालिकाहरूमा जहाँ जहाँ चाहिँ अब रोकुवाको पनि केही ठाउँहरूमा जस्तो बेतरावतीमै पनि माथि ठाउँ छ, तल चाहिँ हामीले विदुरमा पनि कतिपय ठाउँहरू छनौट भएका छन्। एउटा अस्थायी आवासको सन्दर्भमा सार्वजनिक जग्गा कहाँ छ र थाईको लागि चाहिँ सार्वजनिक जग्गा को हुन सक्छ भन्ने कुरा हामी स्थानीय सरकारसँग जुन हामीले जग्गाको प्रतिवेदन बनाएका छौँ त्यो प्रतिवेदनलाई चाहिँ हामी स्थानीय तहसँग चाहिँ अब समन्वयमा यो ठाउँमा चाहिँ जान सकिन्छ, भन्न सकिन्छ, गर्न सकिन्छ भनेर छलफल गर्दा छौँ। त्यो भइसकेपछि अनि कुन कुन ठाउँमा चाहिँ उपयुक्त जग्गा हो भनेर हामी घोषणा गर्छौँ।
8: भोटेकोशी बाढी प्रभावितहरू छन्, उहाँहरू अस्थायी शिविरबाट स्थायी बसोबासमा पुग्नको लागि अझ कति समय चाहिँ कुर्नुपर्ने हुन सक्छ?
7: धेरै कुर्नु पर्दैन, हामी छिटोभन्दा छिटो जति सक्दो चाँडो भन्ने स्पिडमा हामी काम गर्दैछौँ। केही चाहिँ अब कार्यगत प्रशासनिक जटिलताहरूलाई चाहिँ कसरी चाहिँ मिलाउने भन्नेमै चाहिँ हाम्रो जति पनि हाम्रा चाहिँ यो नियमहरू जति पनि नीति कार्यनीतिहरू एकदम जटिल छन्, यसले अर्कालाई चाहिँ कन्ट्राक्टेड गर्ने खालका छन्, तिनमा चाहिँ सुधार गर्नु नै हाम्रो सबभन्दा ठुलो चुनौती छ। त्यसमा चाहिँ हामी परिमार्जन गर्न लागिरहेका छौँ। एउटा गर्यो भने अर्कोमा असर गर्ने हुनाले चाहिँ अब केही नेपाली संशोधनको तयारीहरू पनि भइरहेको छ। त्यो भयो भनेपछि अनि त्यसले बाटो खोल्छ, सजिलो बनाउँछ, एकदम कम्प्लेक्स मात्रै बनाएर चाहिँ हुँदैन, सजिलो पनि बनाउनुपर्छ, काम गर्ने वातावरण पनि बनाउनुपर्छ, विकास गर्ने वातावरण पनि बनाउनुपर्छ भन्ने कुरामा चाहिँ हामी सबै संवेदनशील छौँ र त्यसैमा काम गर्दैछौँ।
5: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
9: विशेषताहरू, ₹3 करोड़सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट
10: कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
14: फोन नम्बर 082-562-601 98-578-3590 98-578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी पहिरोले अवरूद्ध पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा मनाङ र मुस्ताङ जोड्ने सड़कको अवरोध कायमै पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला तीन दिनदेखि सम्पर्क विच्छेद मनाङको घट्टे खोलाबाट आएको लेदो ढुङ्गा र गिटीले थुनिएको मस्याङदी नदी अझै पूर्ण रूपमा खुलेन भोटेको यसी बाढ़ी पीड़ितको बसोबासका लागि नीतिगत बाधा हटाउने काम चलिरहेको प्राधिकरणको भनाई लगायतका खबर प्रस्तुत
6: गर्यौं। अविरल वर्षा बाढ़ी र पहिरोका कारण चीनतर्फका तीनवटै नाका अवरूद्ध बनेका छन्। भोटेकोसीको बाढ़ीले रसुवागढ़ी ध्वस्त पारेको छ भने पहिरोको जोखिमका कारण तातोपानी नाका बन्द छ। यस्तै मुस्ताङको कोरला नाका पनि बाढ़ी पहिरोकै कारण असोज 11 गतेदेखि ठप्प भएको छ। नाकाहरू पूर्ण रूपमा बन्द हुँदा चाड़पर्व लक्षित झण्डै 5 अर्ब रूपियाँ बराबरका 700 भन्दा बढ़ी व्यापारिक कन्टेनर सीमा क्षेत्रमै थन्किएका छन्, जसका कारण दशैं तिहारका लागि आवश्यक लत्ता कपड़ा जुत्ता चप्पल इलेक्ट्रोनिक्स र छिटो बिग्रिने स्याउ तथा सुन्तला जस्ता फलफूल बजारसम्म पुग्न सकेका छैनन्। चाड़पर्वको मुखैमा आपूर्ति व्यवस्था अस्तव्यस्त बनेपछि एकातिर व्यापारीहरू अर्बौं नोक्सानी र बैंकको ब्याजको मारमा परेका छन् भने अर्कातिर बजारमा सामानको अभाव हुन थालेको छ। बढ़दो ढुवानी समय त्यसै गरी चिनिया मुद्राको विनिमय दरमा भएको वृद्धि र भाड़ा दर बढ़ेका कारण यस वर्ष कपड़ा तथा उपभोग्य सामानको मूल्य 25-30% महँगो हुने हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीले बताउनुभयो। यसको सीधा आर्थिक भार सर्वसाधारण उपभोक्तामाथि पर्ने देखिएको छ। सड़क विभागका अनुसार अवरूद्ध बाटो मरमत तथा पहिरो पन्छाउने काम तीव्र पारेकाले मौसम अनुकूल रहे अबको 6 दिनभित्र कोरला नाका सुचारू गर्ने प्रयास भइरहेको छ। तातोपानी नाकातर्फ भने सड़कमा समस्या नरहेको विभागले दावी गरेको छ, तर चिनिया पक्षले सड़कको कारण देखाउँदै तातोपानी नाका खोल्न मानेको छैन। अवस्था जटिल बनेपछि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले चिनिया राजदूतसँग भेट गरी नाकाहरू चाँडो सञ्चालनका लागि कूटनैतिक पहल गर्नुभएको छ।
5: संघीय संसदको अर्थ समितिले नेपाली पूँजी बजारलाई पारदर्शी सुरक्षित र प्रविधि मैत्री बनाउन नयाँ धितोपत्र सम्बन्धी विधेयक तत्काल तर्जमा गरी संसदमा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड सेबोनलाई निर्देश दिएको छ। पूँजी बजारका सरकारवालाहरूसँग छलफलपछि समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले धितोपत्र निष्कासन सूचीकरण र लगानीकर्ताको हित संरक्षणका लागि सम्बद्ध निकायको जिम्मेवारी स्पष्ट हुने गरी विधेयक ल्याउन निर्देश दिनुभएको हो। समितिले कम्पनीहरूलाई प्राथमिक शेयर निष्कासनको अनुमति दिनुअघि वासलत र प्रतिफलका आधारमा स्तरीकरण गर्न नेप्सीको पुनर्संरचना तीव्र पार्न र अनलाइन ट्रेडिङ सिस्टमको प्राविधिक समस्या हल गरी साइबर सुरक्षा बलियो बनाउन समेत भनेको छ। छलफलका क्रममा सीडीएससीका सीईओ कञ्चन सापकोटाले 80 लाख लगानीकर्ताको डेटा व्यवस्थापन अक्सन मार्केट सञ्चालन र एनआरएनए फण्ड भित्राउने गृह कार्य पूरा भएको जानकारी दिनुभयो। नेप्सीका निमित्त सीईओ लीलाधर सुवेदीले सम्पूर्ण वित्तीय उपकरण सञ्चालन गर्न नेप्सी सक्षम रहेको बताउनुभयो भने उद्योग वाणिज्य महासंघका पूँजी बजार समिति सभापति प्रिय राज रेग्मीले नेप्सेको निजीकरण र कर छुटमा जोड़ दिनुभयो। यसैबीच शेयर बजार लगातार तेस्रो कारोबार दिन पनि घटेको छ। नेप्से परिसूचक आज 4.82 अंकले घटेर 2598.89 बिन्दुमा झरेको छ। जलविद्युत म्यूचुअल फण्ड र लगानी बाहेकका सबै समूह घटे पनि कारोबार रकम भने बढ़ेर 4.76 अर्ब करोड़ रूपियाँ पुगेको छ।
6: सुनसरीको इटहरीमा सात दिने सिप तथा रोजगार मेला 2083 शुरू भएको छ। सिप र रोजगारी साझा जिम्मेवारी भन्ने नाराका साथ आयोजना गरेको मेलाको आज सभामुख डोल प्रसाद अरियालले उद्घाटन गर्नुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले स्वदेशमै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यसहित आयोजना गरेको यो मेला असोज 20 गतेसम्म चल्नेछ। कोशी प्रदेशलाई लक्षित गरी चलाएको मेलामा 75 भन्दा बढ़ी स्टलहरू राखिएका छन्। 100 भन्दा बढ़ी रोजगारदाता तथा तालिम प्रदायक संस्थाहरूको सहभागिता रहेको मेलामा युवाहरूले सिप परामर्श रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। रोजगारदाताले पनि आफूहरूलाई चाहिने जनशक्ति खोज्न र मेला स्थलमै अन्तर्वार्ता लिएर छनौट गर्न सक्ने मन्त्रालयका सचिव दीपक काफले जानकारी दिनुभयो। मेलामा एआई, डिजिटल मार्केटिङ, कुकिङ तथा गाड़ी मरमत जस्ता 10 विधाका छोटा अवधिका तालिम समेत चलाइँदैछ। मेलालाई प्रभावकारी बनाउन दर्ता, मेला अवधि र मेला पछिको परामर्श गरी 3 चरणमा विभाजन गरिएको छ। यस्तै कार्यक्रम अवधिभर युवाहरूका लागि करियर उडान संवाद श्रृंखला र विभिन्न विचार विमर्शका कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जनाएको छ। मन्त्रालयले कोशी प्रदेशबाट शुरू गरेको मेला क्रमशः 7 प्रदेशमा आयोजना गर्ने जनाएको छ।
5: बैंक तथा वित्तीय संस्थाहरूले यस वर्षको दशैं तिहार लगायत चाडपर्वका लागि निरन्तर नयाँ नोट सटाएको सुविधा दिने भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्ला वर्षहरूमा जस्तो निश्चित मिति नतोकिकन छाट्न आउने नागरिकका लागि बैंकहरूका शाखा तथा राष्ट्र बैंकको थापाथली कार्यालयबाट नयाँ नोट उपलब्ध गराउने जनाएको छ। नयाँ नोटको मौजदात पर्याप्त रहेकोले सर्वसाधारणले आवश्यकता अनुसार 1-2 सेटसम्म नयाँ नोट छाट्न सक्ने राष्ट्र बैंकले जनाएको छ। यस्तै यसपटक एटीएम मेसिनबाटै पनि 100 रूपियाँका नोट निकाल्न सकिने व्यवस्था छ। नेपालमा 2002 सालदेखि शुरू भएको नयाँ नोट छाट्ने अभ्यास सांस्कृतिक परम्पराका साथै नेपाली मुद्राको प्रयोग बढ़ाउने माध्यम बन्दै गएको छ। एउटा नोट छाप्न सरदर 2.5 रूपियाँ खर्च हुने भएकाले नोटलाई नकोर्न, नलतपत्याउन र जतनका साथ प्रयोग गर्न राष्ट्र बैंकले अनुरोध समेत गरेको छ।
6: सूचना तथा संचार मन्त्री विक्रम तिमिल सिन्हाले सामाजिक सञ्जाल व्यवस्थित र नियमन गर्नका लागि कानूनी व्यवस्था गर्न लागि जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जालबाट सम्प्रेषण हुने सन्देश भ्रामक भएकाले नियमनको कानून बन्न लागेको जानकारी गराउनुभयो। यसका लागि आम संचार र प्रेस काउन्सिल विधेयक तयार भइरहेको उहाँको भनाई छ। साइबर ठगी रोक्न संचार र गृह मन्त्रालय, साइबर ब्यूरो तथा दूरसंचार प्राधिकरण बीच सहकार्य भइरहेको बताउँदै मन्त्री तिमिल सिन्हाले अहिलेसम्म 3,05,000 भन्दा बढ़ी अनलाइन बेटिङ साइट र एप बन्द गराएको उल्लेख गर्नुभयो। नागरिकको गोपनीयताको हक संरक्षणमा सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले कसैको अनुमति बिना भिडियो वा तस्विर सार्वजनिक गर्नेलाई कानूनी कार्यवाही गरिने बताउनु भएको छ। साथै बालबालिकालाई सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट जोगाउन अन्तर्राष्ट्रिय असल अभ्यासको अध्ययन गरी आवश्यक नीति बनाइने मन्त्री तिमिल सिन्हाको भनाइ छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियर तथा प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो विज्ञता र अनुभवको अधिकतम प्रयोग गर्दै देश विकासमा योगदान पुर्याउन आग्रह गर्नुभएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रतिनिधि सभाका प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, पूर्वाधार विकास र नयाँ सोचमा केन्द्रित हुन जोड़ दिनुभयो। चुनाव वा राजनीतिक गतिविधिका बेला पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अरू समयमा प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले दक्ष व्यक्तिहरू नयाँ विचारमा केन्द्रित भएर लागे आउँदो 5 वर्षमा देशको काया पलट हुने धारणा व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा सांसदहरूले पूर्वाधार विकास, प्राकृतिक स्रोतको उपयोग, सार्वजनिक खरिद ऐन र डिजिटल गवर्नेन्स विषयमा सुझाव दिएका छन्। छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, प्रधानमन्त्रीका सल्लाहकारहरू र विभिन्न दलका इन्जिनियर पृष्ठभूमिका सांसदहरूको उपस्थिति थियो।
6: हिमालयमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ। आज बसेको समितिको पहिलो बैठकले एकल उम्मेद्वार पराजुलीलाई सभापतिमा चयन गरेको हो। यसअघि असोज 5 गतेको बैठकले 15 सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो। समितिमा अच्युत लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाङ्गी, पुष्पराज कण्डेल, मोहन आचार्य, मिङ माङबु शेर्पा, रमेश कुमार मल्ल, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य रहनुभएको छ।
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौं।
15: प्रहरी सहयोग चाहिँदा 100,
10: दमकलका लागि 101,
15: एम्बुलेन्स सेवा चाहिँदा 102,
10: ट्राफिक प्रहरीका लागि 103,
15: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: बाल बालिकालाई घरेलु काम होइन विद्यालय पठाउ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा चाँदनी झलुङ्गे पुलको एउटा पिल्लर भत्किएर पुल नदीमा लत्रिएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन शुरू गरेको छ। सुदूरपश्चिम प्रदेश यातायात पूर्वाधार निर्देशनालयका अनुसार झलुङ्गे पुल विज्ञ इन्जिनियर प्रकाश बम सहितको टोलीले पुलको अनुगमन र निरीक्षण गरिरहेको छ। महाकालीको बहावले पिल्लर वरिपरि कटान गरेका कारण भत्किएको हुन सक्ने अनुमान भए पनि अहिले नै यकिन गरेर भन्न नसकिने प्राविधिकहरूले बताएका छन्। 2061 निर्माण सम्पन्न भएको पुलमा 8 पिल्लर रहेका छन्। तीमध्ये एउटा पिलर भत्किएको हो। पुलको कुल लम्बाई 1451.96 मिटर रहेको छ। दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने यो पुल यात्राका लागि मात्र नभई पर्यटकीय स्थल समेत बन्दै गएको थियो। अहिले आवागमन पूर्ण रूपमा रोकिएको छ। झलङ्गे पुलको केही माथि पक्की पुल निर्माण भइसकेको छ, तर पक्की पुलको बाटो केही टाढा हुने भएकाले दुईपाङ्रे गाड़ीमा यात्रा गर्ने धेरैले यही बाटो प्रयोग गर्ने गरेका छन्।
3: उपचार खर्च तिर्न नसक्दा लमजुङकी 23 वर्षीय सुविता मिजारको शव 3 दिनदेखि अस्पतालमा रोकिएको छ। मर्स्याङदी गाउँपालिका तिनकी मिजारलाई भदौ 31 गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचार क्रममा सोमबार ज्यान गएको हो। शुरूमा 1.5-2 लाख रूपियाँ खर्च लाग्ने भनिए पनि अस्पतालमा झण्डै पाउने 9 लाख रूपियाँ बिल उठेको छ। मृतकका आफन्तले अस्पतालमा 3,07,000 रूपियाँ बुझाएका छन् भने अझै 5,73,480 रूपियाँ भुक्तानी गर्न बाँकी रहेको अस्पतालले जनाएको छ। अस्पतालको बिलिङ काउन्टर कर्मचारीका अनुसार अहिले अस्पतालतर्फ 3,50,910 र अस्पतालकै फार्मेसीमा 2,22,570 रूपियाँ तिर्न बाँकी छ। व्यक्तिगत सम्बन्धमा आएको समस्याका कारण सुविताले विष खाएको र उपचार खर्चमा सहयोग गर्ने प्रतिबद्धता जनाएका युवा सम्पर्कमा नआएका कारण समस्या थपिएको आफन्तको भनाई छ। उपचार खर्च जुटाउन नसक्दा शव घर ल्याएर अन्तिम संस्कार गर्न समेत नसकेको भन्दै पीड़ित परिवारले गुनासो गरेका छन्।
4: काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध व्हील चेयर सेवाले ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अंग्रेजी भाषा नबुझ्ने यात्रुहरू अन्तर्राष्ट्रिय यात्रा गर्न सहज भएको छ। विशेष गरी पहिलोपटक एक्लै विदेश भ्रमणमा निस्कने र लामो दूरी हिँड्न कठिन हुने सर्वसाधारणका लागि यो सेवा प्रभावकारी बनेको छ। व्हील चेयर सेवाका कारण विमानस्थलभित्र चेक इन, सुरक्षा जाँच, बोर्डिङ गेट र जहाजको सीटसम्म पुग्न लामो लाइन बस्नुपर्ने झन्झट हुँदैन। मलेसिया जान लाग्नुभएका 78 वर्षीय भक्तमान श्रेष्ठ र अस्ट्रेलिया यात्रामा निस्कनुभएकी सरस्वती लोहनीले व्हील चेयर सेवाले विमानस्थलभित्रका प्रक्रिया पूरा गर्न र शारीरिक कठिनाई कम गर्न ठूलो राहत मिलेको बताउनुभयो। पछिल्लो समय युवा पीढ़ीले आफ्ना अभिभावकलाई विदेश घुमाउने क्रम बढ़ेसँगै यो सेवाको प्रयोग पनि बढ़ेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयका अनुसार चाड़पर्व नजिकै गर्दा यात्रुको चाप बढ़ेकाले ज्येष्ठ नागरिक र विशेष सहायता चाहिने यात्रुलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराइदिए आएको हो।
3: नेपाल दर्पणमा अब विदेश खबर। इरानबाट अमेरिकी सेना पूर्ण रूपमा बाहिरिएको छ। आज इराकको अन्तिम सैन्य अड्डाबाट बाहिरिएसँगै इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। यससँगै 2003 शुरू भएको अमेरिकी सैन्य उपस्थितिको एउटा लामो अध्याय औपचारिक रूपमा अन्त्य भएको छ। तर अमेरिकी सेना बाहिरिएपछि इराकको सुरक्षा अवस्था कस्तो हुन्छ भन्ने प्रश्न भने उठेको रोइटर्सले उल्लेख गरेको छ। इराकी सुरक्षा अधिकारी र विश्लेषकहरूले अमेरिकी सेना हटेपछि इरान समर्थित शस्त्र समूहको प्रभाव बढ़न सक्ने र इस्लामिक स्टेट पनि फेरि गतिविधि बढ़ाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। अमेरिकी सेना पहिलो पटक 2003 इराक पुगेको थियो।
4: विदेशकै अर्को खबरमा, संयुक्त अरब इमिरेट्स युएईको दुबईबाट झण्डै 180 इजरायली यात्रु बोकेर इजरायलको तेल अभिवतर्फ उड़िरहेको फ्लाई दुबईको जहाजमा दुई पाइलट बीच झगड़ा भएको छ। 34,000 फिटको उचाइमा पाइलटहरू बीच हिंसात्मक झड़प भएपछि विमान मात्र 2 मिनटमै तीव्र गतिमा खसेर 16,600 फिटमा आइपुगेको बीबीसीले जनाएको छ। विमानबाट पहिले सामान्य आपतकालीन संकेत र लगत्तै विमान नियन्त्रणमा अवैध हस्तक्षेप वा हाइज्याकिङ जनाउने कोड पठाएपछि मध्यपूर्व सुरक्षा निकायहरू सतर्क बनेका थिए। सम्भावित खतरालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले आफ्नो अलर्ट लेभल समेत बढ़ाएको थियो। साउदी अरबको आकाशमा दिशा बदलेर झण्डै 7 मिनटसम्म आपतकालीन सिग्नल जारी गरेपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको हो। घटनापछि इजरायलका लागि अमेरिकी राजदूत माइक हगबीले ककपिट भित्रै पाइलटहरू झगड़ा गर्नु सामान्य नभएको भन्दै ठूलो दुर्घटना टरेकामा राहत व्यक्त गर्नुभएको छ। एयरलाइन्सले घटनाको पुष्टि गर्दै दोषी पाइलटहरूलाई निलम्बन गरी थप अनुसन्धान अघि बढ़ाएको बीबीसीले जनाएको छ।
3: संयुक्त राष्ट्र संघीय बालको युनिसेफले ल्याटिन अमेरिकाका 2,58,00,000 बालबालिका एल निनोको जोखिममा रहेको चेतावनी दिएको छ। युनिसेफले दक्षिण र मध्य अमेरिका भरि नै विनाश मचाइरहेका खडेरी र बाढ़ीका कारण ल्याटिन अमेरिकाका हरेक 7 मध्ये 1 बालबालिका बढ़दो जोखिमको सामना गरिरहेका बताएको समाचार संस्था ईएफपीले जनाएको छ। एल निनोको असरले अझ धेरै बालबालिकालाई गम्भीर जोखिममा धकेल्ने र विद्यमान असमानताहरू बढ़ाउन सक्ने खतरा निम्ताएको युनिसेफका ल्याटिन अमेरिकी तथा क्यारेबियन क्षेत्रका निर्देशक रोबर्ट बेनेसले बताउनु भएको छ। एल निनोको प्रभाव क्षेत्र अनुसार फरक पर्छ। युनिसेफले ल्याटिन अमेरिकामा एल निनोका कारण उत्पन्न आपतकालीन स्थितिको सामना गर्न 5,38,00,000 अमेरिकी डलर माग गरेको भए पनि गएको जून 30 सम्ममा त्यसको आधा रकम मात्र जुटाउन सकेको जनाएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुदमा पदक विजेता नेपाली महिला कबड्डी टोली स्वदेश फिर्ता भएको छ। नेपाली टोली आज दिउँसो काठमाडौँ आइपुगेको हो। नेपाली महिला कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता सहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो। नेपाली टोली 2 दिन अघि नै स्वदेश फर्किने तालिका थियो, तर थाइल्याण्डमा बाढ़ीले उडान प्रभावित हुँदा उतै रोकिन पुग्यो। एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले सेमी फाइनलमा पुग्दै काँस्य पदक जितेको थियो। थाइल्याण्ड र श्रीलंकालाई हराउँदै नेपाली टोली सेमी फाइनलमा पुगेको थियो, तर सेमी फाइनलमा नेपाल भारतसँग पराजित भयो। नेपाली महिला कबड्डी टोलीले यसअघि चीनमा भएको 19 औं संस्करणको एसियाली खेलकुदमा पनि काँस्य पदक जितेको थियो। यसरी जापानको 2 फरक शहरमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल खेलाड़ी सहितको नेपाली टोली गैराति स्वदेश फर्किएको हो।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: बाढ़ी पहिरोले अवरूद्ध पृथ्वी र विभिन्न राजमार्ग सञ्चालनमा मनाङ र मुस्ताङ जोड्ने सड़कको अवरोध कायमै। भोटेकोशी बाढ़ी पीड़ितको बसोबासका लागि नीतिगत बाधा हटाउने काम चल्दै।
3: चीनसँगका 3 वटै मुख्य नाका ठप्प हुँदा दशैं तिहार लक्ष्य झण्डै 5 अर्बका सामान रोकिए। चाडपर्वको बेला सामानको अभाव र महँगी बढ़ने जोखिम।
4: धितोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। आज पनि शेयर बजार घट्यो। इटरीमा सिप तथा रोजगार मेला शुरू। रोजगारदाता र युवालाई एउटै थलोमा जोड्ने लक्ष्य।
3: उड्दै गरेको फ्लाई दुबईको विमानभित्र 2 पाइलट बीच झगडा। 2 मिनटमा झण्डै 18,000 फिट तल झरेको विमान साउदी अरेबियामा आपतकालीन अवतरण।
4: र एसियाली खेलकुदमा पदक विजेता महिला कबड्डी टोली स्वदेश फर्कियो।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजन र बस्ने पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै
2: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो
3: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
2: हे तेरी तिमी नै भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
3: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
2: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि
2: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनसादी पसल
4: हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
5: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्
6: मनोकामना सुनचाँदी पसल
7: चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 9862-13-67-44 9915-38-77-75
8: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर छको मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तपसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ
9: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
8: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
9: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
8: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
9: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
8: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
9: आर्थिक वर्ष 2082-83 शेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
8: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
9: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
8: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा
9: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
8: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
9: र विविध
8: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुन्थान चैनपुर नगरपालिका 8 संखुवा सभा
9: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभाहल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
8: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
9: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
8: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क नम्बर 9852035191 029570191 9842092388 र 9852513054 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा
2: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जोबारी।
0: नमस्कार, म लोक गायक कमलीकान्त भेटुवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
1: औ लु समस्याको समाधान भनेकै म हो
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो जुसेले
2: लुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
3: लु अब त्यहीँबाट जाने
1: लाखे सल्लाह दिएको के पाक्क बोलेको मेन पावरबाट जाने

0: छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए,
0: होइन आजै आइपुग्छस् र।
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बास

0: नमस्कार, म गायक अनन्त घिमिरे। तपाई सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैं सुन्नुहोस् है।
1: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तपसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
2: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
1: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
2: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
1: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
1: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
2: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
1: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
2: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
1: एकाई प्रतिनिधि छनौट सम्बन्धमा
2: र विविध
1: एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाई नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
2: एकाई नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
1: एकाई नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
2: एकाई नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
1: एकाई प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525-3191, 029-570-191, 98420-92388 र 98520-51-354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा।
3: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
4: दुखोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखे सल्लाह दिएको के पाक त बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ। लु सुनौँ त।
6: ग्रोथ प्रोसेस मेन पावर
1: शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852510094 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: लाउरेहरू
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
1: औ लु समस्याको समाधान भनेकै म हो
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
2: दुबकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
3: लु अब त्यहीबाट जाने
1: लाखै सल्लाह दिएको के प्वाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 किनेरु ल्याएको रेडियो छ लु सुनौ त
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल कृषि ज्ञान केन्द्र संखुवा सभाको प्रस्ताव आह्वान सम्बन्धी सूचना यस कृषि ज्ञान केन्द्र संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि व्यवसाय प्रबन्धन अनुदान नियमावली 2078 बमोजिमका शर्तहरू पालना गरी तपसिलका कार्यक्रमहरू कार्यान्वयनका लागि संखुवा सभा जिल्लाभित्रका इच्छुक कृषि सहकारी कृषि समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी वा संस्थाहरू यही मिति 2083 असोज 18 सम्म र अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट कार्यालय समयभित्र तोकिएको ढाँचामा प्रस्ताव दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ रित नपुगी वा म्याद नागी प्राप्त हुन आएका प्रस्तावहरू दर्ताका लागि समावेश गरिने छैन यस सम्बन्धी थप जानकारीको लागि कृषि ज्ञान केन्द्र संखुवा सभामा सम्पर्क गर्न सकिनेछ तपसिल भकार सुधार कार्यक्रम संख्या 15 बजेट रु 4,50,000 अधिकतम साझेदारी प्रतिशत 75% प्रस्ताव पेश गर्न सक्ने सम्भावित साझेदारले ध्यान दिनुपर्ने कुराहरू कृषक समूह र सहकारी यस कार्यक्रममा सहभागी हुन सक्नेछ कार्यक्रम एउटै क्लस्टरमा सञ्चालन हुनुपर्नेछ
5: गढौला मल उत्पादन तथा प्राङ्गणिक मल सुधार कार्यक्रम संख्या 20 बजेट रुल 5,00,000 अधिकतम साझेदारी प्रतिशत 75% कृषक समूह र सहकारी यस कार्यक्रममा सहभागी हुन सक्नेछ कार्यक्रम एउटै क्लस्टरमा
4: सुन्तला बगैँचा व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 5 बजेट रु 5,00,000 अधिकतम साझेदारी प्रतिशत 75% सहभागीहरू कृषि सहकारी कृषि समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी कार्यक्रम न्यूनतम 7 रूपनीमा सञ्चालन हुनुपर्नेछ
5: किवी बगैँचा व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 1 बजेट रु 1,00,000 अधिकतम साझेदारी प्रतिशत 75% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी कार्यक्रम न्यूनतम 5 रोपनीमा सञ्चालन हुनुपर्नेछ
4: अलैची बगान व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 3 बजेट रु 3,00,000 अधिकतम साझेदारी प्रतिशत 75% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी कार्यक्रम न्यूनतम 4 रोपनीमा सञ्चालन हुनुपर्नेछ
5: अकबर बाली प्रवर्धन कार्यक्रम 4 पटक बजेट रु 4,00,000 अधिकतम साझेदारी प्रतिशत 75% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी कार्यक्रम न्यूनतम 2 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
4: अदुवा बाली प्रवर्धन कार्यक्रम 3 पटक बजेट रु 3 लाख अधिकतम साझेदारी प्रतिशत 75% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी कार्यक्रम न्यूनतम 5 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
5: कफी खेती प्रवर्धन कार्यक्रम 5 पटक बजेट रु 5 लाख अधिकतम साझेदारी प्रतिशत 75% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी कार्यक्रम न्यूनतम 5 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
4: लसुन खेती प्रवर्धन कार्यक्रम संख्या 3 बजेट रु 3 लाख अधिकतम साझेदारी प्रतिशत 75% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी कार्यक्रम न्यूनतम 2 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
5: प्याज खेती प्रवर्धन कार्यक्रम संख्या 3 बजेट रु 3 लाख अधिकतम साझेदारी प्रतिशत 75% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी कार्यक्रम न्यूनतम 2 रोपनीमा सञ्चालन हुनुपर्नेछ।
4: कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान संख्या 1 बजेट रु 6,05,000 अधिकतम साझेदारी प्रतिशत 50% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी
5: फलफुल तथा पुष्प नर्सरी स्थापनामा 50% अनुदान एक पटक बजेट रु 1,00,000 अधिकतम साझेदारी प्रतिशत 50% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी
4: व्यावसायिक तरकारी उत्पादक किसानलाई यन्त्र उपकरण र मल्चिङ खरिद सहयोग संख्या 1 बजेट रु 5,00,000 अधिकतम साझेदारी प्रतिशत 50% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी सहभागीहरूले न्यूनतम 5 रोपनी क्षेत्रफलमा तरकारी खेती गरेको हुनुपर्नेछ।
5: व्यावसायिक कफी उत्पादक किसानलाई कफी प्रशोधन उपकरण सामग्रीहरू खरिदमा 50% अनुदान एक पटक बजेट रु 3,00,000 अधिकतम साझेदारी प्रतिशत 50% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी कृषक समूह सहभागीहरूको हकमा न्यूनतम 50 रोपनी र निजी उद्यमी समावेश हुन न्यूनतम 10 रोपनी क्षेत्रफलमा कफी खेती गरिरहेको हुनुपर्नेछ।
4: उत्पादन क्षेत्रमा तरकारी फलफूल सुकाउने सोलर ड्रायर प्रवर्धन कार्यक्रम एक पटक बजेट रु 1,00,000 अधिकतम साझेदारी प्रतिशत 50% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी सहभागीहरूले न्यूनतम 5 रोपनी क्षेत्रफलमा तरकारी फलफूलको व्यावसायिक खेती गरेको हुनुपर्नेछ। कृषि विभाग संघ सशर्त अनुदान प्राङ्गारिक कृषि प्रवर्धन कार्यक्रम संख्या 1 बजेट रु 10,00,000 अधिकतम साझेदारी प्रतिशत 50% सहभागीहरू कृषि सहकारी कृषक समूह निजी उद्यमी कृषि फर्म कृषक कृषि कम्पनी प्रस्तावना तथा अनुदान ग्राही छनौट प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 बमोजिम हुनेछ।
5: प्रस्ताव साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू
4: रु 10 को टिकट ट्रान्स गरी तोकिएको ढाँचा बमोजिम आवेदन र प्रस्ताव
5: कृषक समूह तथा सहकारी संस्थाको बैठकको निर्णयको प्रतिलिपि
4: व्यक्तिगत अनुदान ग्राहीले रु 100 र संस्थागत समूह सहकारी संस्था व्यावसायिक फर्म कम्पनीले प्रति आवेदन रु 200 रुपियाँ राष्ट्रिय वाणिज्य ब्याङ्कको खातामा दाखिला गरेको सकल भौसर प्रस्तावनासँग पेश गर्नुपर्नेछ।
5: संस्था दर्ता तथा नवीकरण प्रमाण पत्रको प्रतिलिपि
4: स्थायी लेखा नम्बरको प्रमाण पत्र प्रतिलिपि र आर्थिक वर्ष 2082-83 कर चुक्ता प्रमाण पत्र र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि
5: आधिकारिक व्यक्ति निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
4: कार्यक्रम सञ्चालन हुने स्थानको स्वामित्व खुल्ने कागजात जग्गा धनी पूर्जा प्रमाण पत्र र भाडाको जग्गा भएमा कम्तीमा 10 वर्ष र व्यावसायिक फलफूल बगैंचाको हकमा 15 वर्षको करार सम्झौता पत्रको प्रतिलिपि
5: सम्बन्धित स्थानीय तहको कृषि शाखाको सिफारिस पत्र
4: आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको र नलिने सो घोषणा पत्र
5: कृषि सम्बन्धी अनुभव तथा तालिमको प्रमाण पत्रहरूको प्रतिलिपि
4: नोट यस सूचना सम्बन्धी थप जानकारीको लागि फोन नम्बर 0295-62-130-97-61-62-70 मा कार्यालय समयभित्र सम्पर्क राख्न सक्नुहुनेछ। हुनेछ। आवेदन फारमको लागि कृषि ज्ञान केन्द्र संखुवा सभा वा आफ्नो स्थानीय तहमा सम्पर्क गर्न सक्नुहुनेछ। प्रदेश कृषि व्यवसाय प्रवर्धन ऐन 2077 दफा छको अनुदान सम्बन्धी मापदण्डको खण्ड 6 अनुसार पछिल्लो 3 वर्ष कुनै पनि तहको सरकारबाट एकै पटक 5 लाख वा 100 भन्दा बढी रकम अनुदान दिएको पाइएमा कार्यक्रममा सहभागी गराइने छैन।
5: फोन नम्बर 029562487 र 029562130,
4: मोबाइल नम्बर 9843630755 र 9761152270। कृषि ज्ञान केन्द्र खादबारी संखुवा सभा।
0: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
0: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
6: ए लु जचाउन जानुपर्छ काका।
0: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
8: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्ष, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नसा, नाक कान घाँटी, दम पिना, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुबनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डी फोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
8: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 029572992, फोन नम्बर 9843245019।
10: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह बेगर के पाक्क बोलेको। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
7: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछस् त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भू ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार डना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भू ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841 50 600।
6: खराङ सम्पर्क सञ्जीव कटवाल 9916 35 48 40।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9840000।

0: पारेको नेपाल परिवेशमा समीक्षा मोतेसँगै
1: बचाउमा
0: चीनसँगका तीनवटै नाका बन्द हुँदा दशैं लक्षित सामान सीमामै थन्किए हिमपातले लार्के पास पदमार्ग बन्द हुँदा उत्तरी गोर्खामा खाद्यान्न संकटको जोखिम मुख्य राजमार्ग अझै खुलिनन्
1: जेएनजी आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्न सिफारिश दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण माग
0: इराकमा अमेरिकी सैन्य उपस्थिति अन्त्य इरानी प्रभाव बढ्ने चिन्ता हर्मुज खोल्ने ईरानी शर्तमा अमेरिकाले पठायो आधिकारिक जवाफ

0: पदक विजेता महिला कबड्डी टोली स्वदेश फिर्ता ललित राजवंशीको आईसीसी वरियतामा 38 स्थानको छलाङ।
1: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाक लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाक ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। बालिम सरकारको 6 महिना पूरा भएको छ। गत चैत 13 गते प्रधानमन्त्री पदमा बालिन्द्र शाह नियुक्त हुनुभएको थियो। पहिलो मन्त्री परिषद बैठकबाट पारित 100 कार्यसूची मध्ये कतिपय काम सम्पन्न हुन सकेका छैनन्। ती कार्यसूची बाहेक पनि सरकारले केही विवादित निर्णय र काम गरेको थियो। यद्यपि गत भदौ 10 गते गएको भुटेको सिबाड़ी र गत साताको मनसुनी प्रकोपका कारण ठूलो जनधनको क्षति हुँदा सरकारको ध्यान पुनर्निर्माण र पुनर्स्थापनामा केन्द्रित भएको छ। सरकार गठनको 6 महिना पुगेपछि विपक्षी दलले सरकारको निर्मम समीक्षा गर्न थालेका छन्, तर सत्तापक्ष बचाउमा उत्रिन थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद राजीव खत्रीले विपक्षीले सरकारले गरेका काम सोधेपछि विगतको जस्तो नभएको बताउनु भएको छ। आज संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै उहाँले आलोचकहरूले भन्दै आएको काम नभएको भन्ने आरोपलाई खण्डन गर्दै सरकार सही दिशामा रहेको जिकिर गर्नुभयो।
3: विगतमा के हुन्थ्यो भने कुनै पनि पार्टीले काम गर्दाखेर आफ्नो सरकार र आफ्नो मान्छेलाई केन्द्रमा राखेर काम हुन्थ्यो। यसपटक हेर्नु भने प्रधानमन्त्री सरकारले गरेको काम मेरो पार्टी बनाउनका लागि, रासपा जोगाउनका लागि, रासपा बनाउनका लागि भनेर सरकारले काम गरेको छ भन्ने मलाई लाग्दैन। कहिले पनि प्रधानमन्त्रीले रासपा सरकारले यसो गर्छ, रासपा सरकार यो भनेर पनि मैले भनेको सुनेको छैन। पार्टी भन्ने कुरा एउटा चीज हो, पार्टी भन्ने कुरा चल्दै जान्छन्। भोलि रासपाले गर्न सके गर्न सक्छ, गर्न नसके रासपा ठाउँमा अर्को कुनै पार्टी आउन सक्छ। तर नियतको, तपाईँले सरकारकै नियतको कुरा गर्नुभएको छ भने यति बेला सरकारले नियत बिगारेर काम गरेको छैन, पार्टी आफन्त बिगारेर संरक्षण गर्ने कुरा गरेको छैन।
2: नेकपा एमालेका सांसद क्षितिज थेबेले भने सरकार विकास निर्माणमा पूर्णत असफल देखिएको दावी गर्नुभयो।
4: 19-18 राष्ट्रिय महत्वको आयोजना अझै बाँकी छन्। त्यसमा कति राज्यले सरकारले बजेट छुट्याएर प्राथमिकतामा राख्यो? विकास निर्माणलाई समीक्षा गर्ने भने 6 महिनामा कुनै पनि तात्विक फरक देखिएन र कुनै पनि उपलब्धि देखिएन। र विकास निर्माण र राष्ट्रिय महत्वको आयोजना, ठूल्ठूलो आयोजना र निर्माणको निम्ति सरकारले कुनै पनि यो आयोजना चाहिँ प्रमुख बनाएर लिएर गयो, बजेट छुट्याएर दिएर देश बन्ने भयो भने कहीँ पनि नदेखिएको स्थिति छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्नुभएको छ। आज सिंहदरबारमा प्रधानमन्त्री शाहले मुलुकको पूर्वाधार विकासको सम्भावना र चुनौती लगायतका विषयमा सबै दलका इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग करिब 2 घण्टा छलफल गर्नुभएको हो। छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदलाई आफ्नो विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभयो। उहाँले सांसदहरूलाई राजनैतिक विषयभन्दा बढ़ी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ। प्रधानमन्त्रीसँगको भेटपछि राष्ट्रपति सांसद सागर ढकालले विभिन्न 6 विषयमा सुझाव दिएको बताउनुभयो। तीमध्ये हालै भोटेको सिबाड़ीबाट सिक्दै विकास निर्माणमा 3 शिफ्टमा काम गर्न सकिने सुझाव दिएको उहाँले जानकारी दिनुभयो।
5: हामीले 3 शिफ्टमै काम गर्नुपर्छ। कुनै एउटा मोडल ठाउँ चाहिँ बरु त्यसलाई निर्माण गरौँ, होइन कुनै एउटा जिल्ला हुन सक्ला, त्यसमा चाहिँ 3 शिफ्टमै काम गर्नु पर्यो। जसरी चाहिँ हामीले डिजास्टरमा काम गर्यौँ, तर भर्खर काम गरेर त्यहीँबाट फर्किँदैछौँ, अनि अहिले भर्खरै भोटेको सिबाडीमा जसरी काम गर्यो 3 शिफ्टमै, त्यसरी नै पनि प्रत्येक कामहरू चाहिँ हुनु पर्यो। त्यसको लागि बरु अहिले भर्खर ह्युमन रिसोर्सेस केही छैन, कुनै एउटा जिल्लामा चाहिँ हामीले मोडल बनाएर लिएर जान सकिन्छ, र त्यो सफल भयो भने देशभरि नै 3 शिफ्टमा काम गर्न सकिन्छ भन्ने चाहिँ पहिलो कुरा थियो।
0: छलफलमा 17 जना सांसद उपस्थित थिए। नेपाली कंग्रेसबाट रसुवाका सांसद मोहन आचार्य हुनुहुन्थ्यो भने बाँकी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू रहेका थिए। नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टीमा इन्जिनियरिङ पृष्ठभूमिका सांसद नभएकोले नबोलाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
2: मनाङको नारपभूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा गएको हिउँ पहिरोमा हराइरहेका मध्ये आज थप 3 जनाको शव भेटिएको छ। 3 जनाको शव भेटिएसँगै हिम पहिरोमा पनि ज्यान गुमाउने आरोहीको संख्या 7 पुगेको सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार गोर्खाको धार्से गाउँपालिका 2, करौंजाका 58 वर्षीय आस गुरूङ, खोटाङको ऐसेलु खड्का गाउँपालिका 3 का सूरज राई र रूकुमको हुकामका 57 वर्षीय कमल बुढाको शव भेटिएको हो। घटनास्थलमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड आईएफएमजीका पासङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा 5 जना अनुभवी क्लाइम्बिङ गाइडको विशेष टोली उद्धारमा खटिएको सहायक प्रमुख जिल्लाधिकारी पौडेलले जानकारी दिनुभयो। सोही टोलीले हिउँ पन्छाएर उनीहरूको शव निकालेको बताइएको छ। यसअघि आइतबार सोमबार खोजी गर्ने क्रममा वीरेन्द्र गुरूङ, घनश्याम राई, छेबी भोटे र पासङ भोटेको शव भेटिएको थियो।
0: अविरल हिमपातका कारण उत्तरी गोर्खा र मनाङको सिमानामा रहेको प्रसिद्ध लाखे पास पदमार्ग पूर्ण रूपमा अवरूद्ध बनेपछि सामा गाउँ र साम्बल क्षेत्रमा खाद्यान्न संकटको जोखिम बढ़ेको छ। गत बिहिबारदेखि शनिबारसम्म परेको भारी हिमपातले 5106 मिटर उचाइमा रहेको लार्के पासमा बाक्लो हिउँ जमेर बाटो पूर्ण रूपमा थुनिएको हो। तल्लो भेगबाट मनास्लो पदमार्गका पुल बाढ़ी पहिरोले बगाएपछि स्थानीयवासी दैनिक उपभोग्य सामग्री ढुवानीका लागि मनाङको भीमथाङ बजारमा आश्रित हुँदै आएका थिए। लार्के पास नै बन्द भएपछि सामान लिन गएका खचड मनाङतर्फ र सर्वसाधारण सीमा क्षेत्रमै अड्किएका छन्। बाटो नखुल्ले केही दिनमै गाउँमा खाद्यान्न अभाव हुने चुमनुम्रे गाउँपालिका 1 का वडा अध्यक्ष कर्मा छेवाङ लामाले बताउनु भएको छ। यसै गरी पर्यटक सृजनकै बेला लार्के पास अवरूद्ध हुँदा श्यामा गाउँ र साम्दो क्षेत्रमा संयौं स्वदेशी तथा विदेशी पर्यटक रोकिएका छन्। बाटोमा अत्यधिक हिउँ जमेकाले स्थानीय स्तरबाट मात्र हिउँ पन्छाउन असम्भव रहेको भन्दै सुरक्षित रूपमा पदमार्ग खुलाउन पर्यटन सम्बन्धन निकायसँग आग्रह गरिएको छ।
2: कञ्चनपुर स्थित महाकाली नदीमा रहेको एसियाकै लामो दोधरा चाँदनी चोलुङ्गे पुलको पिल्लर भत्किएर आवत जावत ठप्प भएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन शुरू गरेको छ। भीमदत्त नगरपालिका र दोधरा चाँदनी नगरपालिका जोड्ने उक्त पुलको एउटा पिल्लर भत्किनुका साथै 6 मिटर भाग मरमत गर्नुपर्ने भएपछि सुरक्षाका लागि आवागमन पूर्ण रूपमा रोकिएको हो। पुलको अवस्था अनुगमन तथा मरमतको खाका तयार पार्न सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालय र झुलुङ्गे पुल विज्ञ सहितको प्राविधिक टोली दोधरा चाँदनी पुगेर अध्ययनमा जुटेको छ। यसै गरी मुख्यमन्त्री खगराज भट्ट र भौतिक पूर्वाधार विकास मन्त्रालयको टोलीले पनि भत्किएको पुलको निरीक्षण गर्ने भएको छ।
0: दशैं तिहार जस्ता मुख्य चाडपर्व नजिकिँदै गर्दा छिमेकी मुलुक चीनसँग जोड़िएका 3 वटै मुख्य व्यापारिक नाका बन्द हुँदा करिब 5 अर्ब रूपियाँ बराबरका सामान सीमा पारिने रोकिएका छन्। बाढ़ी पहिरोका कारण रसुवा तातोपानी र मुस्ताङको कोराला नाका पूर्ण रूपमा अवरूद्ध भएपछि चीनसँग वैदेशिक व्यापार चौपट बनेको छ। गएको भदौ 10 गते भोटेको सीमा आएको बाढ़ीले रसुवा गरी नाका भन्सार तथा सड़क पूर्वाधार ध्वस्त बनाएको थियो। तातोपानी नाका पनि केही समयदेखि अवरूद्ध रहँदै आएकोमा पछिल्लो समय असोज 8 देखि 11 गतेसम्मको अविरल वर्षा र बाढ़ी पहिरोले वैकल्पिक रूपमा प्रयोग भइरहेको मुस्ताङको कोराला नाका समेत ठप्प पारेको छ। सड़क तथा पुल क्षति भएपछि चाड पर्वलाई लक्षित गरी भित्रान लागि 700 भन्दा बढ़ी व्यापारिक कन्टेनर चिनिया भूमि क्षेत्रमै रोकिएका छन्।
2: आजको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले दोधरा चाँदनी र भीमदत्त नगर जोड्ने पुल तत्काल सञ्चालनमा ल्याउने गरी काम गर्न माग गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र सिंह मेहताले कञ्चनपुरको दोधरा चाँदनी र भीमदत्त नगर जोड्ने महाकाली नदीको झोलुङ्गे पुल महाकाली नदीमा आएको बाढ़ीले क्षतिग्रस्त भएको बताउनु भएको छ। क्षतिग्रस्त पुलका कारण स्थानीय प्रभावित भएको र आवत जावत बन्द भएको भन्दै पुल तत्काल सञ्चालनमा ल्याउने गरी काम गर्न सांसद मेहताले सरकारको ध्यान आकर्षण गर्नुभयो।
6: दोधरा चादनीवासीको जीवन रेखासँग जोडिएको यो पुल सञ्चालनमा ल्याउन तत्काल प्राविधिक टोली घटनास्थलमा खटाई पुलको क्षतिको विस्तृत विवरण प्राविधिक अध्ययन गरेर क्षतिग्रस्त पुलको पुनर्निर्माणसँगै सम्पूर्ण पुलको संरचनागत सुरक्षाको समेत अध्ययन गरी यथाशीघ्र पुल सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाउन तथा महाकाली नदीमा आउने बाढ़ी र कटानबाट भविष्यमा पुल तथा आसपासका महत्वपूर्ण संरचनामा क्षति नपुगोस् भन्नका लागि आवश्यक तटबन्ध नदी नियन्त्रण तथा दीर्घकालीन संरचनाका लागि कार्यक्रम तत्काल सञ्चालन गर्न र आवश्यक बजेट र प्रक्रिया सुनिश्चित गर्न म नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालयसँग जोरदार माग गर्न चाहन्छु।
2: यस्तै रासपा सांसद राजन गौतमले बाढ़ीका कारण नवलपुरको बोलिङटारमा झोलुङ्गे पुलमा क्षति पुर्याएकाले आवत जावत ठप्प भएको भन्दै तत्काल सञ्चालनमा ल्याउने गरी काम गर्न माग गर्नुभयो।
7: विशेष गरी नवलपुरको बोलिङटार 1, 2 र 4 रहेका तीनवटा झोलुङ्गे पुलमा क्षति पुग्दा आवत जावत समेत बन्द भएको छ। त्यस्तै गैंडाकोटको नारायणी नदीमा राखिएको राइनो क्रुज बाढ़ीले बगाएर नारायणी पुलमा अड्किँदा केही समय पुलबाट आवत जावत नै ठप्प भयो। सभामुख महोदय, कथम कदाचित उक्त पुलमा गम्भीर क्षति भए आवत जावत पूर्ण रूपमा बन्द भयो भने त्यसको छोटो वैकल्पिक मार्ग आवश्यक छ। त्यसका लागि चितवनको गोलाघाट र भोसारघाटबाट नवलपुर जोड्ने पुल अत्यन्त आवश्यक छ। उक्त पुलको डिजाइन अनुसार लागत तयार गर्न नेपाल सरकारले 2,99,00,000 रुपियाँ बजेट पनि विनियोजन भइसकेको अवस्थामा त्यसको काम अब कुनै बहाना नगराई ढिला नगरी तीव्र गतिमा अघि बढाउन नेपाल सरकार भौतिक मन्त्रालयसँग म गम्भीर ध्यान आकर्षण गर्छु।
2: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घर को सात जीवन दर्शन।

0: महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: थाहा संसार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशका प्रमुख राजमार्ग तथा सड़क खण्ड अझै पूर्ण रूपमा ठप्प छन्। नदी कटान र लेदो सहितको पहिरोका कारण रसुवाको पासाङ लामो राजमार्ग मनाङको खाङसार बेसी शहर गुल्मी र पूर्व नवलपरासीको कालीगण्डकी करिडोर म्याग्दीको बेनी जमसुम तथा मुस्ताङको जमसुम कोरला सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका हुन्। यसै गरी हुम्लाको कर्णाली करिडोर र सिमकोट हिल्सा सड़क खण्डका विभिन्न स्थानमा पहिरो जाँदा आवत जावत पूर्ण रूपमा बन्द भएको छ। मुख्य राजमार्ग ठप्प भएपछि काठमाडौँबाट रसुवागढी नाकासम्म जानका लागि टोखा छोहरे विदुर नुवाकोट दरबार हुँदै स्याफ्रु बेसी जोड्ने वैकल्पिक कचुई मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
4: भोटेखुसी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले हब स्टेशनले बगाएपछि सिलिमे र त्रिशुली 3-2 केन्द्रबाट उत्पादित 176 मेगावट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार प्लान्टमा क्षति नपुगे पनि हब स्टेशनले बगेका कारण उत्पादित विद्युत स्थानान्तरणमा समस्या भएको हो। बाढ़ीका कारण कुल जड़ित क्षमताको करिब 10% अर्थात 430 मेगावट विद्युत उत्पादन सेवाबाट बाहिरिएको छ। निर्माणाधीन 769 मेगावटका आयोजना समेत प्रभावित भएका छन्। मन्त्रालयले बाढ़ीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाहरूको पुननिर्माण तथा संरचनागत सुधारका लागि करिब 3.90 खर्ब रूपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको छ।
3: सरकारी स्वामित्वको जड़ीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका ज्यालादारी कर्मचारी आन्दोलित भएपछि विगत 10 दिनदेखि कम्पनीको उत्पादन पूर्ण रूपमा बन्द भएको छ। सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने, चाड़पर्व भत्ता पाउनुपर्ने र श्रम अदालतको फैसला कार्यान्वयन हुनुपर्ने माग राख्दै कर्मचारी 20 दिनदेखि आन्दोलनमा उत्रिएका हुन्। उत्पादन शाखामा कार्यरत करिब 30 जना कर्मचारीले माग पूरा गर्न व्यवस्थापनले आनाकानी गरेपछि काम छाडेर कार्यालय परिसरमै धरना दिइरहेका छन्।
4: प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदी बन्दीको मानवाधिकारको अवस्थाबारे तयार पारिएको प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। समितिको आज बसेको बैठकले सांसदहरूबाट प्राप्त राय सुझावलाई समेट्दै उक्त प्रतिवेदन बहुमतले पारित गरी संसदमा पेश गर्ने निर्णय गरेको हो। यसै गरी समितिले देशका बाल सुधार गृहमा रहेका बाल बालिकाको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनलाई पनि संसदमा पेश गर्ने निर्णय गरेको छ। गएको जेठ 8 गते बसेको समितिको बैठकले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदी बन्दी र बाल सुधार गृहका बाल बालिकाको अवस्था अध्ययन गर्न छुट्टा छुट्टै 2 उपसमिति गठन गरेको थियो। समितिमा भएको छलफलपछि 2 प्रतिवेदनलाई संसदमा प्रस्तुत गर्ने बाटो खुलेको छ। यस्तै प्रतिनिधि सभाले विभिन्न 4 विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकले कानून न्याय तथा संसदीय मामिला मन्त्री र कृषि वन तथा पर्यावरण मन्त्रीद्वारा प्रस्तुत प्रस्तावलाई सर्वसम्मतिले स्वीकार गर्दै विधेयकलाई समितिमा पठाएको हो। सम्बन्धित समितिमा पठाइएका विधेयकमा कानून मन्त्री सुविता गौतमद्वारा प्रस्तुत मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक, नेपाल कानून आयोग पहिलो संशोधन विधेयक र निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक रहेका छन्। यसै गरी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि समितिमा पठाइयोस् भनी राख्नुभएको प्रस्ताव पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ।
3: आगामी दशैंमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप व्यवस्थापन गर्न 65,000 भन्दा बढ़ी सार्वजनिक सवारी साधन आवश्यक पर्ने भएको छ। पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको अध्ययन समितिले आज पूर्वाधार विकास मन्त्री सुनिल लम्सारलाई बुझाएको प्रतिवेदनमा यस वर्षको दशैंमा करिब 6,50,000 देखि 9,75,000 यात्रुले उपत्यका छाड्ने अनुमान गरिएको छ। विशेष गरी घटस्थापनादेखि नवमीसम्म र त्यसमा पनि फूलपातीको आसपासका दिनमा सड़क तथा यातायातमा अत्यधिक दबाव पर्ने प्रतिवेदनमा उल्लेख छ। दशैंमा हुन सक्ने कालोबजारी ओभरलोड र सड़क दुर्घटना रोक्न उपत्यका ट्राफिक प्रहरीले 1300 भन्दा बढ़ी जनशक्ति परिचालन गर्ने भएको छ। यस्तै सड़क विभागले सम्भावित जोखिमलाई ध्यानमा राख्दै 18 स्थानमा आपतकालीन उद्धारका लागि ठूला उपकरण र जनशक्ति तयारी अवस्थामा राख्ने जनाएको छ। प्रतिवेदन बुझ्दै पूर्वाधार विकास मन्त्री लम्सालले यात्रालाई सहज र सुरक्षित बनाउन प्रतिवेदनका सुझाव तत्काल कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउनु भएको छ।
4: हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भौतिकोशी त्रिशूल विपद सम्बन्धी संसद विशेष समितिको सभापतिमा प्रतिनिधि सभा सदस्य गणेश पराजुले चयन हुनुभएको छ। सभापति चयन भए लगत्तै आज बसेको समितिको पहिलो बैठकमा बोल्दै उहाँले निष्पक्ष अध्ययन वैज्ञानिक प्रमाण र साझा सहकारीका आधारमा परिणाममुखी प्रतिवेदन तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अध्ययनलाई तथ्यपरक बनाउन स्वदेश तथा विदेशमा रहेका भूगर्भविद जलवायु विज्ञ र अनुसन्धानकर्तालाई आफ्नो अध्ययन र सुझाव उपलब्ध गराउन समितिले आह्वान गरेको छ।
3: नेपालको पूँजी बजारले पारदर्शी र लगानी मैत्री बनाउन धितोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल तर्जमा गरी संसदमा प्रस्तुत गर्न प्रतिनिधि सभाको अर्थ समितिले सरकारले निर्देशन दिएको छ। सरकारवाला संघको छलफलपछि समितिले नेपाल धितोपत्र बोर्ड सेवन र अर्थ मन्त्रालयले नयाँ विधेयकको प्रक्रिया अघि बढ़ाउन भनेको हो। समितिका सभापति डाक्टर कृष्ण हरिबुढाथोकीका अनुसार धितोपत्र निष्कासन बजार संचालन तथा लगानीकर्ताको हित संरक्षणमा सम्बद्ध निकायको जिम्मेवारी स्पष्ट हुने गरी विधेयक ल्याउन निर्देश दिएको छ। यसैगरी समितिले शेयर बजारमा हुने मेलेमतो कृत्रिम मूल्य वृद्धि कर्निङ तथा पम्प एण्ड डम्प जस्ता गैर कानूनी चलखेलमाथि कड़ा निगरानी राख्न र दोषीलाई तत्काल कार्यवाही गर्न सेवन र नेप्सेलाई निर्देशन दिएको छ। त्यस्तै कम्पनीहरूलाई प्राथमिक शेयर आईपीओ निष्कासनको अनुमति दिनुअघि तिनको वित्तीय अवस्था र नेटवर्थका आधारमा स्तरीकरण गर्न नेप्सेको अनलाइन प्रणालीको स्तरोन्नति गर्न र लामो समयदेखि रिक्त रहेका नेप्से तथा सीडीएसटीका प्रमुख कार्यकारी अधिकृतको पद तत्काल पूर्ति गर्न समेत अर्थ समितिले मन्त्रालयलाई ताकेता गरेको छ।
4: नेपालमा संचालित छाला प्रशोधन ट्यानिङ उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्रारम्भिक सुनवाई गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वन तथा वातावरण मन्त्रालय लगायतका विपक्षीलाई लिखित जवाब पेश गर्न आदेश दिएको हो। जनस्वास्थ्य एवं वातावरणीय संवेदनशीलतालाई ध्यानमा राख्दै अदालतले प्रस्तुत निवेदनलाई अग्राधिकारमा राख्ने निर्णय समेत गरेको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: आफू एकमात्र डिटिए सेवा जित्छौ।
1: खुसीको कनेक्सन यो हो हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। खानेपानी सिंचाई तथा अनुसार विकास कार्यालय मोगुका तत्कालीन प्रमुख राजीव रिमाल सहित आठजना विरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ। हुम्ला र मोगु जोड्ने जलविद्युत आयोजनाको बत्ती विस्तार कार्यमा नभएको कामको पनि बढ़ी भुक्तानी दिएर भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरूद्ध आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको हो। मुद्दा दायर गरिएकाहरूमा तत्कालीन कार्यालय प्रमुख रिमालसँगै सब इन्जिनियर विश्वराज भण्डारी, लेखापाल रून बहादुर सेजवाल, सोरू गाउँपालिका वडा नम्बर तीनका तत्कालीन वडाध्यक्ष लालू धामी र उपभोक्ता समितिका पदाधिकारीहरू रहेका छन्। आर्थिक वर्ष 2077-78 संचालित उक्त आयोजनामा फिल्डमा वास्तविक भएको कामभन्दा बढ़ी मूल्यांकन गरी भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ। आयोगले उनीहरूबाट 9,26,000 बिगो कायम गर्दै बिगो जफत, कैद सजाय र जरिवानाको माग दावी गरेको छ।
2: मेडिकल व्यवसायी दुर्गा प्रसाईले पक्राउ गर्नुको कानूनी आधार र कारण पेश गर्न सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ। प्रसाईको गैर कानूनी हिरासत दावी गर्दै दायर गरिएको बन्दी प्रत्यक्षकरण रिटमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले नेपाल प्रहरी र साइबर ब्यूरोलाई कारण देखाउ आदेश जारी गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद रचना खड्कालाई लक्षित गरी दिएको अभिव्यक्तिलाई लिएर साइबर ब्यूरोले प्रसाईलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो। सर्वोच्चको यस आदेशपछि अब प्रहरीले प्रसाईलाई पक्राउ गर्नुको कारण र हिरासतमा राख्नुको कानूनी आधार समेटेर अदालतमा लिखित जवाब पेश गर्नुपर्नेछ। प्रहरीको जवाब आएपछि प्रसाईको हिरासतको कानूनी वैधानिकतामाथि थप सुनवाई अघि बढ़नेछ।
3: नेप्से परिसूचक घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ। हिजो 9 अंक घटेको नेप्से आज 5 अंकले घटेको हो। शेयर बजार सुधार्न अर्थ मन्त्रालयले जारी गरेको 21 बुधे शेयर बजार सुधार कार्य योजनाले पनि लगानीकर्ताको मनोबल बढ़ाउन सकेन। सरकारले ल्याएका कार्य योजनालाई नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड लगायत सम्बन्धित निकायले संशोधन समेत गरेको अवस्थामा समेत बजार सकारात्मक हुन नसकेको हो। त्यसपछि प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आज सरकारवालासँग छलफल गरेको छ। समितिले धितोपत्र ऐन संशोधन गर्न नयाँ विधेयक सदनमा प्रस्तुत गर्न सरकारलाई निर्देशन समेत दिएको भए पनि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएन। आज बजार सूचकसँगै कारोबार रकममा पनि कमी आएको छ। हिजो 5,38,00,00,000 रूपियाँ बराबरको शेयर कारोबार भएको बजारमा आज 4,76,00,00,000 सीमित भएको छ। आज 109 कम्पनीको शेयर मूल्य बढ़दा 157 कम्पनीको शेयर मूल्य घट्यो भने 13 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएको छ। इराकबाट अमेरिकी सैनिकको पुनः बहिर्गमन सदाम हुसैनलाई सत्ताच्युत गरेको अमेरिकी नेतृत्वको सैन्य हस्तक्षेपको 23 वर्षपछि भएको हो। अमेरिकाले आफ्ना बाँकी सैनिक फिर्ता बोलाएपछि इरान र उसका सहयोगी समूहले यसलाई ऐतिहासिक जीत भन्दै उत्सव मनाएका छन्। लामो समयदेखि अमेरिका र इरानबीच शक्ति संघर्षको थलो बन्दै आएको इराकमा अब पश्चिमी सैन्य उपस्थिति नरहँदा इरान समर्थक समूहले सत्ताका नीति निर्माण र मुख्य निकायहरूमा आफ्नो प्रभाव बढ़ाउने चिन्ता व्यक्त गरिएको छ। इराक सरकारले इरान सम्बद्ध पपुलर मोबिलाइजेशन फोर्सेस पीएमएफ अन्तर्गतका सशस्त्र समूहलाई हतियार बिसाउन भनेको छ। इराकमा सुरक्षाको पूर्ण जिम्मेवारी सरकारी सेनालाई दिने तयारी भइरहँदा अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले भने इराकमा इरानी प्रभाव कम गर्न कड़ा रणनीति अपनाउन खोजेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
3: होर्मुज जलमार्ग पुनः खोल्न इरानले राखेको शर्तमा अमेरिकाले आफ्नो आधिकारिक जवाब पठाएको छ। इरानका सरकारी प्रवक्ता फाते मेह मुहाजेरानीका अनुसार कतारी मध्यस्थताकर्ता मार्फत प्राप्त अमेरिकी प्रस्ताव मन्त्री परिषद बैठकमा पेश गरिएको छ। अमेरिकी प्रस्तावको विस्तृत विवरण भने अझै गोप्य राखिएको छ। इरानमा निर्णय प्रक्रिया जटिल भएकाले सर्वोच्च नेता, मन्त्री परिषद, सेना र इस्लामिक रिभोल्युसनरी गार्ड कप्स बीच विभिन्न तहमा समीक्षा र छलफलपछि मात्र औपचारिक निर्णय लिइने इरानले बताएको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार। विश्व एसियाली खेलकुदमा कास्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली आज स्वदेश फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारी तथा समर्थकले टोलीको सम्मानमा भव्य स्वागत गरेका थिए। प्रतियोगिताको सेमी फाइनलमा भारतसँग 48-24 पराजित भएपछि नेपाल कास्य पदकमै सीमित बनेको थियो। स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै टोली के कप्तान मानमती विष्टले नेपालको मुख्य लक्ष्य फाइनल पुग्ने भए पनि सेमी फाइनलमा बलियो प्रतिद्वन्दी भारतसँगको प्रतिस्पर्धा निकै चुनौतीपूर्ण रहेको बताइन्। भौतिक पूर्वाधारको अभावका बीच पनि 6 महिना अघिदेखि निरन्तर मेहनत गरेर देशका लागि पदक जित्न पाउँदा टोली उत्साहित र सन्तुष्ट रहेको उनको भनाई छ।
3: र नेपाली क्रिकेट टोलीका बायाँ हाते स्पिनर ललित राजवंशीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको T20 आई बलिङ वरियतामा 38 स्थानको छलाङ मारेका छन्। आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियता अनुसार ललित 468 रेटिङ अंकसहित 80 स्थानमा पुग्न सफल भएका हुन्। जापानमा भएको एसियन गेम्स अन्तर्गत अफगानिस्तान विरूद्धको खेलमा 4 ओभरमा 13 रन दिएर 3 विकेट लिएका ललितको सोही उत्कृष्ट प्रदर्शनका आधारमा वरियतामा सुधार आएको हो। यस्तै बलिङ वरियतातर्फ सन्दीप लामिछाने 2 स्थान सुधार गर्दै 47 र दिपेन्द्र सिंहरी 1 स्थान माथि उख्लदै 59 स्थानमा पुगेका छन्। अलराउण्डर वरियतातर्फ भने दिपेन्द्र सिंह ऐरी विश्वकै 4 स्थानमा यथावत छन्।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: सरकारको 6 महिने समीक्षा चल्दै विपक्षी भन्छन् विकासमा असफल सत्ता पक्षका सांसद बचाउमा।
2: जेएनजी आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्न सिफारिस। दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण माग।
3: हिमलुङ हिमालमा हराइरहेका मध्ये आज थप 300 भेटिए। सामा गाउँ र साम्दो क्षेत्रमा खाद्यान्न संकटको जोखिम।
2: इराकमा अमेरिकी सैन्य उपस्थिति अन्त्य। इरानी प्रभाव बढ़ने चिन्ता। हर्मुज खोल्ने ईरानी शर्तमा अमेरिकाले पठायो आधिकारिक जवाब।
3: र काश्य पदक विजेता महिला कबड्डी टोली स्वदेश फिर्ता। ललित राजवंशीको आईसीसी वरियतामा 38 स्थानको छलाङ।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। समीक्षा र अप्सरा बिदा हुन्छौ। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न, यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ,
3: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
2: औ लु समस्याको समाधान भनेकै म हो,
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट भएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीँबाट जाने
2: लाखै सल्लाह देखेर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525-51-094 98-12-36-77-42 र व्हाट्सएप नम्बर 97054-58-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
7: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
6: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
7: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
8: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी गरिन्छ।
9: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
8: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

0: sir, may I come in? Morning, sir.
1: Morning, sir.
2: Morning, sir. Sir, मेरो छोराको विवाह हुँदैछ। एक महिनाको बोनस र एक हप्ताको छुट्टी पाउन पाए आभारी हुने थिए।
3: यो लिनुहोस् श्यामजी, छ महिनाको बोनस अनि एक हप्ताको विदा।
1: सर, यसरी बोनस दिन थाल्यो भने त?

0: एनएमसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा केही जेएनजी आन्दोलनकारीमाथिका मुद्दा फिर्ता लिन सकिने निष्कर्षमा अध्ययन समिति, सरकारलाई प्रतिवेदन बुझाउने तयारी,
1: प्रतिवादीहरूको बयान अरू प्रमाणहरू उपलब्ध भएसम्म हामीले हेरेका छौँ, त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही बुझाउने हो भोलि।
0: बाढ़ी पछिको चुनौती बीच विश्वमञ्चमा उठाइएका मुद्दामा नेपालले कस्तो प्रतिक्रिया पायो?
2: पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने जुन प्रकोप हामी परेका छौँ त्यसप्रति पनि एकबद्धता रहेको मैले पाएको छ।
0: र इजरायल जाँदै गरेको विमानको ककपिटमा देखिएको तनाव दुर्घटना गराउने प्रयास जस्तो देखिएको नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इजरायली प्रधानमन्त्रीले तेल अविवतर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। बेन्जामिन नेतान्याहुले आफूलाई एकजना यात्रु र एक चालक दलका सदस्य ककपिटको ढोका फोडेर धारिलो हतियार प्रहार गर्ने पाइलटलाई काबुमा लिन सफल भएको जानकारी दिइएको बताए। त्यसपछि चालक दलका अर्का सदस्यले विमानलाई

0: तस्वीर बनाएको नेतान्याहुले बताए। आक्रमण गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। फ्लाई दुबईको उक्त विमानमा सवार एक यात्रुले बीबीसीसँग भने, विमानमा अगाडि दुईजना पाइलटहरू थिए, एकले अर्कामाथि धारिलो हतियार प्रहार गरे र अर्को उडान भर्ने जिम्मा पाएका दुईजना चालक पनि सो विमानमा थिए। उनीहरू युरोपेली देशका पाइलट थिए, जसमध्ये एक ब्रिटिस नागरिक थिए। उनी भित्र प्रवेश गरे, विमानलाई माथि ल्याए, स्थिर बनाए अनि हामीलाई साउदी अरेबियामा ओह्राले। एक यात्रुको भनाई। राष्ट्रपति जेलेन्स्कीले युक्रेनका विभिन्न ठाउँमा गरिएका पछिल्ला रूसी ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 7 जना मारिएको र 24 जना घाइते भएको बताएका छन्। उनले किएव र आसपासका क्षेत्रमा अवस्थित ऊर्जा पूर्वाधारहरूलाई मुख्य निशाना बनाइएको बताए। आवासीय भवन, एउटा गोदाम र एउटा सुपर मार्केटमा पनि आक्रमण गरिएको छ। जेलेन्स्कीले साझेदारहरूले हालै उपलब्ध गराएको नयाँ हवाई प्रतिरक्षा प्रणालीले रूसी बलिस्टिक क्षेप्यास्त्र खसालिदिएको र धेरै ज्यान जोगाएको पनि बताएका छन्। नाइजेरियाका अर्बपति अलीको डाङ्गोटेले केन्याको तटीय क्षेत्रमा एउटा विशाल तेल रिफाइनरी परियोजनाको शिलान्यास गरेका छन्। उनले त्यसलाई अफ्रिकाको औद्योगिक यात्रालाई उज्जवल भविष्यतर्फ डोर्याउने नयाँ अध्यायका रूपमा चित्रण गरे। लामो बन्दरगाहमा 60 अर्ब डलर लागतमा निर्माण गरिने उक्त परियोजनाको दैनिक क्षमता 7 लाख ब्यारल हुने भनिएको छ। शिलान्यास समारोहमा केन्या, युगाण्डा र इथियोपियाका नेताहरू सहभागी थिए। श्रीलंकाको सर्वोच्च अदालतले विपदको प्रतिकार्यमा प्रयोग गर्नुपर्ने सवारी साधन व्यक्तिगत कामका लागि उपभोग गरेकोमा एकजना पूर्व मन्त्रीलाई 20,000 अमेरिकी डलर जरिमाना तिर्न र 3 वटा समाचार पत्रमा क्षमा याचना प्रकाशित गर्न आदेश दिएको छ। विशेष स्रोत साधन सम्पन्न एउटा टोयोटा ल्याण्ड क्रुजर एएचएम पाउजी विपद व्यवस्थापन मन्त्री भएको समयमा उनको घरमा पठाइएको थियो, तर उनले त्यसलाई करिब 5 वर्ष निजी सम्पत्ति सरह प्रयोग गरेका थिए। अदालतले सार्वजनिक जनविश्वासलाई घात गरिएको एउटा ठूलो उदाहरणका रूपमा उक्त घटनालाई लिएको छ। र न्यून प्रजनन दरसँग जुझिरहेको सिंगापुरले सरकारी कर्मचारीहरूलाई लक्षित जोड़ी खोज्न सघाउने सेवा स्थापना गरेको छ। फर्स्ट डेट 21 देखि 35 वर्षका स्टाफहरूका लागि खोलिएको हो र प्रयोगकर्ताहरूले केही प्रश्नको जवाब दिएपछि निश्चित समयमा एल्गोरिदमले डेटका लागि समय मिलाइदिने भनिएको छ। अघिल्लो वर्ष सिंगापुरमा 30,000 भन्दा कम बच्चा जन्मिएका थिए, जुन 6 दशक यताकै न्यून हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। जेएनजी आन्दोलनका क्रममा भएको विध्वंससँग सम्बन्धित विभिन्न कसूरमा मुद्दा चलाइएकाहरूको मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने भन्ने विषयमा अध्ययन गर्न गठित समितिले केही व्यक्तिको हकमा मुद्दा फिर्ता लिन सकिने निष्कर्षसहित प्रतिवेदन तयार पारेको समितिका संयोजकले बताएका छन्। गृहमन्त्रीका रूपमा सुदन गुरूङको पुनरागमन भएको केही दिनपछि सरकारले पूर्व न्यायाधीश बाबुराम रेग्मीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो। समितिले पाएको 2 महिनाको अवधि हिजो सकिएको र भोलि सरकारलाई प्रतिवेदन बुझाइने संयोजक रेग्मीले बीबीसीलाई बताए। एक रिपोर्ट। तात्कालिक सुशीला कार्की नेतृत्वको सरकार र जेएनजी पक्षबीचको सम्झौतामा जेएनजी आन्दोलनसँग सम्बन्धित राजनैतिक विरोधका गतिविधिमा सहभागी भएकै आधारमा फौजदारी अनुसन्धान वा अभियोजन नगरिने उल्लेख भए पनि ध्वंसात्मक गतिविधिसँग जोड़िएका मुद्दा फिर्ताको विषय पेचिलो रहँदै आएको छ। जेएनजी अभियान कर्मीहरूले मुद्दा फिर्ताका लागि दवाब दिँदै आए पनि कानूनी जटिलताका कारण सरकारले निर्णय लिन सकेको छैन। मुद्दा फिर्ता गर्न सकिने वा नसकिने बारे अध्ययन गर्न सरकारले गठन गरेको समितिका संयोजक रेग्मीका अनुसार 33 जिल्लाका विभिन्न अदालतमा आपराधिक उपद्रव सहितका कसूरमा 445 मुद्दा दायर छन्, जसमा 1,887 जना प्रतिवादी छन्। 2 महिना लगाएर तयार पारिएको प्रतिवेदन बारे उनले बीबीसीसँग भने,
2: त्यहाँ विभिन्न परिस्थितिका छन् होइन, अब जस्तो व्यक्तिका घरहरू क्षति भएका, हानि भएका, उनीहरूको जाहेरी परेका कुराहरू पनि छन्। अब केही सरकारी पुस्का छन्, केही व्यापारिक प्रतिष्ठानहरूका छन्, अब त्यो मध्ये केही खानखाना दिएको भाकाहरू पनि छन्, कोही क्षति नै उल्लेख नभएका जाहेरी दिएर मुद्दा आएका पनि छन् होइन। यो सबैको पहिला हामीले क्याटेगोराइज गरेर त्यो मध्ये यो सम्म होला भन्ने हिसाबमा जहाँ हामी पुग्यौं, सबै प्रतिवादीहरूको बयान सयान पनि हामीले हेरेका छौँ, प्रहरीमा भएको बयान कोही अदालतमा छ भने त्यो पनि हेरियो, अरू प्रमाणहरू पनि अलिअलि के पेश छ त्यो पनि उपलब्ध भएसम्म हामीले हेरेका छौँ होइन। त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही रिपोर्ट चाहिँ बुझाउने हो भोलि।
1: तपाईँहरूले केही त्यस्ता त्यहाँ चाहिँ नियतवश संलग्न नभएकाहरूलाई फिर्ता लिन सकिन्छ त भन्नुभएको छ नि त,
2: केहीको हकमा जान्छ त्यो।
1: कतिपय जेएनजी नेताहरूले मुद्दा फिर्ताको विषयमा सरकार उदासीन देखिएको आरोप लगाउने गरेका छन्। यद्यपि आपराधिक नियत भएका र नभएकाहरूबीच वर्गीकरण गरिनुपर्नेमा भने उनीहरू पनि सहमत छन्। जेएनजी अभियान कर्मी सरिष्मा थापाले भनिन्,
3: सुनियोजित रूपमा, संगठित रूपमा र आपराधिक मनाशैली आपराधिक गिरोहद्वारा नै गराइएको छ भने मात्रै कारवाही होस् भन्ने चाहिँ हाम्रो सम्झौताले नै मागेको कुरा हो। त्यो बाहेक अरू आवाजमा, राजनीतिक प्रतिशोधमा या पोलिटिकल कुनै पनि संस्थानहरूसँग सरकारसँग चित्त नबुझाई भएर आउनु भएको व्यक्तिहरूलाई चाहिँ राज्यको संयन्त्रले चाहिँ अपराधीकरण नगराओस्।
1: कानूनी मामिलाका कतिपय जानकारहरूले मुद्दा फिर्तालाई अपवादका रूपमा मात्रै लिनुपर्ने बताउँदै आएका छन्। अध्ययन समितिका रेग्मी पनि समितिले प्रतिवेदन बुझाएपछि समेत मुद्दा फिर्ताको प्रक्रिया सहज नहुने बताउँछन्।
2: हामीले पठाइसकेपछि क्याबिनेटले निर्णय गर्छ, त्यसपछि सरकारी वकिल महान्यायदेवताको राय हुन्छ, त्यो लिइसकेर फिर्ता लिने ठिक छ सबै कुराले भने अदालतमा जान्छ। जुन अदालतमा मुद्दा दायर भएको थियो त्यो अदालतमा गएर यो मुद्दा फिर्ता पाऊ भन्न निवेदन सहित गएपछि त्यहाँ पनि सुनवाई भएर कोर्टले ओके भन्न फिर्ता दियो भने फिर्ता हुने हो। कोर्टले होइन यो मुद्दा त फिर्ता हुँदैन, यो त हाम्रै कानूनी प्रक्रियाबाट जानुपर्छ भन्ने हो भने हामीले सिफारिस गरेको भरमा मात्रै कोर्ट मान्छ भन्ने पनि छैन।
1: जेएनजी आन्दोलनसँग सम्बन्धित करिब 50 मुद्दामा भने अदालतले फैसला गरिसकेको बताइएको छ। अब अर्को विषय, परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी त्रिशुली बाढ़ीबाट सिर्जित चुनौतीबीच संयुक्त राष्ट्रसंघको 81 महासभा नेपालको हित र प्राथमिकता प्रवर्धन गर्ने दृष्टिले फलदायी भएको बताएका छन्। आज स्वदेश फर्किएका मन्त्री खनालले महासभाका क्रममा विभिन्न राष्ट्र तथा सरकार प्रमुखसँग भएका भेटवार्तालाई नेपालको जलवायु न्यायको मुद्दा प्रभावकारी रूपमा उठाउने अवसरका रूपमा सदुपयोग गरेको बताए। प्रधानमन्त्री वालेन शाह महासभालाई सम्बोधन गरी स्वदेश फर्किएपछि उनी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकमा सक्रिय भएका थिए। ती भेटवार्ताहरूबारे मन्त्री खनालले भने,
4: बाढ़ी पछिको पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने समग्रतापन नेपालले जलवायु संकटले निम्त्याइरहेको जुन प्रकोपमा हामी परेका छौं त्यसप्रति पनि विश्व समुदायको एकबद्धता रहेको र नेपालले जसरी आफ्ना अप्ठ्यारोहरूलाई विश्व मञ्चमा उठायो र त्यसमा पनि सबैको चासो रहेको मैले पाएको थिएँ।
1: नेपाल जस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरू थप असुरक्षित बन्दै गएकाले आफूहरूले जलवायु संकटको विषयलाई उच्च प्राथमिकताका साथ उठाएको मन्त्री खनालले बताए। उनका अनुसार भेटवार्तामा तात्कालिक राहत तथा विपद व्यवस्थापनसँगै जलवायु संकटको दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणका उपायमा समेत विशेष जोड़ दिइएको छ।
4: भोलिसम्म पर्न सक्ने प्रभावलाई हेरेर क्लाइमेट फाइनेन्ससँग सम्बन्धित बलिया संयन्त्रहरू बन्नु पर्यो र हरेकचोटि प्रकोप भएपछि मात्रै हामी विश्व समुदायसँग कतिपय अवस्थामा पुनर्निर्माणको लागि खालि लोन मात्रै लिनुपर्ने जुन बाध्यता छ त्यो अन्त्य होस् र लस एन्ड ड्यामेज फण्ड जस्ता संयन्त्रहरू छन् ती चाहिँ बलिया बनून्, नियमित रूपमा ग्रान्ट बेस्ड फाइनेन्सियल मेकानिजम्सहरू चाहिँ हुनु पर्यो। हामी जस्तै अरू मुलुकहरू पनि छन्, साना मुलुकहरू, भल्नरेबल मुलुकहरूले पनि त्यो मेकानिजमबाट स्रोत पाउनुपर्छ भन्ने हाम्रो अहिलेको दावा हो।
1: प्रेस ब्रिफिङका क्रममा उनलाई प्रधानमन्त्री शाहको भारत भ्रमणबारे पनि सोधिएको थियो। त्यसबारे मन्त्री खनालले भने,
4: उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन, हामी पनि अपेक्षा गर्दैछौ परिणाममुखी भ्रमण होस् भन्ने चाहना दुवै पक्षको छ।
1: सरकार गठन भए लगत्तै प्रधानमन्त्री शाहलाई भारतबाट भ्रमणको निम्तो पठाइएका विवरणहरू आएका थिए। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। केही दिनदेखि हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल अकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब एकैछिन लागौ नुवाकोट तर्फ। भोटेकोशी त्रिशुली बाढ़ीपछि होल्डिङ सेन्टरमा बसिरहेका कतिपय दीर्घ रोगीको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको बताइएको छ। त्यहाँ स्वास्थ्य कर्मीहरू उपलब्ध भए पनि क्यान्सर लगायत विशिष्ट स्वास्थ्य सेवाको खाँचो पर्ने बिरामीहरू बढ़ी प्रभावित भएका हुन्। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
5: विदुर नगरपालिका वडा नम्बर 1 त्रिशुलीका अमृतमान श्रेष्ठलाई डाक्टरको सल्लाह अनुसार समयमा अस्पताल पुग्नुपर्नेमा बाढ़ीको कारण समयमा अस्पताल पुग्न सकेन। झोलिलो खानेकुरा मात्र निल्न सक्ने उनलाई होल्डिङ सेन्टरको बसाई निकै कष्टकर भएको बताए।
6: सात हप्ता थेरापी सेकाइ गर्यो, सात हप्ता किमोथियो, यता आयो ट्याम ट्याम जानु पर्ने, पहाडी आफै चाहिँ ट्याममा जानु पाएन, 20-25 दिन ढिला भयो। त्यो कारणले गर्दाखेरि अहिले पनि थुक मिल्न अलिक गाह्रो छ, पानी मिल्नलाई पोल्छ घाँटी चाहिँ, मिक्सचर गरेर जाउनु भयो, ट्याम ट्याममा चेक गर्न जानुपर्छ।
5: त्यस्तै विदुर एक ढुङ्गेका सुन्दरी तामाङको पनि बाढीले घरसँगै स्वास्थ्य परीक्षणको रिपोर्ट र औषधिहरू बगायो। उनी भन्छन्
7: पनि अब आउँदा जाँदा पनि अब खर्चै हुन्छ, मलाई पनि त्यहाँ फ्रीमा पाउँछ खानलाई, बिरामी कुरालाई खर्चै चाहिएको खुवाउनलाई, त्यही भएर नै समस्या छ, बुढा पनि बिरामी म पनि बिरामी।
5: होल्डिङ सेन्टरमा निशुल्क स्वास्थ्य परीक्षण र औषधिहरू वितरण गरेकाले औषधि नियमित खान सहज भएको ज्ञान बहादुर खातीले बताए।
8: तिनवटा औषधि खाने, त्यो मध्ये प्रेसर भयो, थायराइड भयो, कोलेस्ट्रोल, औषधि सबै भइहाल्यो नि, त्यो निकाल्नै पाएन नि कागज पत्र, यता त्यो दिन खाने औषधि थिएन, मैले मेडिकलबाट लिएँ, शिविर क्याम्पमा चाहिँ औषधि ल्याएको छु, त्यही शिविरबाट लिएर आउने खाएँ।
5: धनजनको क्षतिले दीर्घ रोगीहरूमा मानसिक तनाव र मनोवैज्ञानिक समस्याहरू देखिन थालेका छन्। एकातिर बाढीले घर खोस्यो, अर्कोतिर रोगसँग लडिरहेका आफूहरूलाई पहिलेकै अवस्थामा फर्किन र जीवन कसरी चलाउने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इजरायली

0: संकेत अति दक्षिणपन्थी सुरक्षा मन्त्री इटामर बेन गिरले दिइसकेका छन् जसले उक्त घटनालाई आतंकवादी कदम भन्दै आफ्ना सबै शत्रु पराजित नभएसम्म इजरायलले लड़िरहनु पर्ने बताए।
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोर्याब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई, मिठो सम्झना मेरो मुटु परदेशीलाई, क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई, यादहरू कति कति क्षितिज पारीबाट, यादहरू कति कति क्षितिज पारीबाट, ज्यान यता मन उता गाह्रो रहेछ परदेशीलाई, क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई। प्रिय मन, अब तपाईलाई हामी कार्यक्रम क्षितिज पारीको बसाई मार्फत तपाईँको आफन्तीसम्म जोड्नेछौ, अनि तपाईँले पोख्नुहुनेछ गीत मरुन्जेल, तपाईँका मनका छालहरू। रेडियो अरुणको तरंगमा हरेक साताको आइतबार, बुधबार र शुक्रबार राति मीडिया प्रेमी मनहरूको संयोजनमा कार्यक्रम क्षितिज पारी। रेडियो कार्यक्रम क्षितिज पारीलाई प्रायोजन गर्ने साथीहरू छविलाल राई, पहौले साइला, चैनपुर नगरपालिका नौ, किराँत चौक भित्रे शंखुवा सभा,
1: सपना सासाङखर, मादी नगरपालिका चार, देवढुङ्गा शंखुवा सभा,
0: जीवन फावेन, सभा पोखरी गाउँपालिका चार, शंखुवा सभा हाल मलेसिया,
1: युनिसा तामाङ, धर्मदेवी नगरपालिका चार, मामलिङ शंखुवा सभा,
0: निशान युङहाङ, मांगसेबुङ गाउँपालिका तीन, इलाम
1: ठुलदाई, श्रीराम दाहाल, चैनपुर नगरपालिका एघार, लोहाकोट शंखुवा सभा,
0: राज विरही काइला, इटहरी सुनसरी हाल मलेसिया,
1: निरुषा खालिङ राई, चैनपुर नगरपालिका नौ भित्रे शंखुवा सभा,
0: देवराज राई, चैनपुर नगरपालिका दस, लेवारिङ शंखुवा सभा हाल काठमाडौँ,
1: हिमाल चामलिङ राई, सभा पोखरी गाउँपालिका दुई, ज्यामिरे शंखुवा सभा हाल मलेसिया,
0: सुजन कुलुङ राई, सिलिचोङ एक, बैसिन्दा शंखुवा सभा हाल कतार,
1: जुनिता चामलिङ राई, फिदिम नगरपालिका पाँच, सरसिउला केराबारी पाँचथर हाल कुवेत,
0: विजय लिम्बु, पाँच खपन नगरपालिका एक, कुसुवा शंखुवा सभा हाल मलेसिया,
1: सन्तोष यखा, चैनपुर नगरपालिका एघार, लोहाकोट शंखुवा सभा हाल कुवेत,
0: प्रदेशी ललित बल, भोजपुर एक, भांगराङ भोजपुर हाल साउदी अरब,
1: विश्वजित जिमी, धर्मदेवी नगरपालिका दुई, तामाफोक शंखुवा सभा हाल कतार,
0: नवीन गुरुङ, पाँच खपन नगरपालिका नौ, शंखुवा सभा हाल मलेसिया,
1: शुक्रराज यखा, चैनपुर नगरपालिका दस, खराङ शंखुवा सभा,
0: गजेन्द्र जिमी, चैनपुर नगरपालिका एघार, लोहाकोट शंखुवा सभा,
1: सन्तोष काफले, सदानन्द नगरपालिका आठ, दिङला भोजपुर,
0: सुरज राई तुम्सा, पोवादुम्मा गाउँपालिका पाँच, भोजपुर हाल मलेसिया,
1: र सुमिता याखा लिम्बुखिम, चैनपुर नगरपालिका

0: दसैँ तिहार नजिकैदैछ नरुनु है आमा, दसैँ तिहार नजिकैदैछ नरुनु है आमा, छोरो या छोरी परदेशी भयो नरुनु है आमा, छोरो या छोरी परदेशी भयो नरुनु है आमा, छुट्टी पाएन यो साल नि घर आउन पाउन्न आमा, छुट्टी पाउन्न यो साल पनि घर आउन पाउन्न आमा, फोनबाटै आशीर्वाद दिनु नरुनु है आमा, फोनबाटै आशीर्वाद दिनु नरुनु है आमा, बाँचे भने अर्को वर्ष पक्कै फर्किन्छु नि आमा, बाँचे भने अर्को वर्ष पक्कै फर्किन्छु नि आमा, यो वर्ष त यस्तै भयो नरुनु है आमा, यो वर्ष त यस्तै भयो नरुनु है आमा। दसैँ तिहार भन्न पाइँदैन परदेशीहरूले, दसैँ तिहार भन्नु पाइँदैन परदेशीहरूले, पठाइदेऊ न दसैँ खर्च नरुनु है आमा, पठाइदेऊ न दसैँ खर्च नरुनु है आमा। हेलो हजुर, रात्रिकालीन नमस्ते नमस्कार कार्यक्रम क्षितिज पारीको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको विषयमा म भने तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता कार्यक्रम क्षितिज पारीको यो विषयमा उपस्थित भइसकेको छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै, अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर हामीलाई संसारै भरबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यसै गरी नेपाली पात्र हाम्रो पात्र मोबाइल एप्स राम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम क्षितिज पारेको व्यवसायलाई तपाईँले हप्ताको तीन दिन आइतबार बुधबार शुक्रबार साँझ रातको समय भनौँ योभन्दा केही दिन अगाडि तपाईँले 8 बजेदेखि 9 बजेसम्म सुन्दै आउनु भएको थियो भने अस्ति आइतबारदेखि हामी तपाईँहरूसँग 9 बजेदेखि 10 बजेसम्म जोडिरहेका छौं होइन। अब तपाईँहरूसँग हामी निरन्तर रूपमा हामी 9 बजेदेखि 10 बजेसम्म पक्कै पनि हामी तपाईँहरूसँग जोडिनेछौ। एकदमै रातको समय छ साथीहरू, यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ तपाईँहरू, जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। एकदमै रातको समय छ, कतिपय साथीहरू त्यति बेला निदाइसक्नु भयो होला, कतिपय साथीहरू यति बेला बिस्तारामा पल्टिराख्नु भयो होला, कतिपय साथीहरू यति बेला खाना खाँदै हुनुहुन्छ होला, कतिपय साथीहरू त्यति बेला खाना खाइसकेर पनि त्यतिकै होइन आफ्नो घरैसी काम भाँडाकुँडाहरू बाँड्दै हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। विशेष गरी कार्यक्रम क्षितिज पारेको व्यवसायलाई चाहिँ मिडिया प्रेमी मनहरूले पनि प्रायोजन गर्नुभएको छ, मिडिया प्रेमी साथीहरूले पनि यस कार्यक्रममा जोडिएर सहकार्यमा जोडेर साथ दिनुभएको छ। विशेष गरी हाम्रा जम्मा 22 जना मिडिया प्रेमी मनहरूलाई व्यवसायमा म विशेष धन्यवाद दिन चाहन्छु मनैबाट, र म सम्झन पनि चाहन्छु। एकदमै रातको समय छ साथीहरू, यति बेला तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंगबाट कार्यक्रम क्षितिज पारेको व्यवसायलाई। तपाईँहरू अब जोडिन सक्नुहुनेछ, फटाफट फोन डायल गर्दै गर्नुहोला 98 40 68 68 23 लाइन खुल्ला छ। एकदमै तपाईँ जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ हामीलाई सुनेर साथ दिनुहोला भन्न चाहन्छु, र तपाईँ नेपालमा रहनुहुने साथीहरूले हामीलाई फोन लाइन खुल्ला छ, स्टुडियोको मोबाइल नम्बर सहभागिता जनाउनुहोला 98 40 68 68 23 लाइन खुल्ला छ भने, जहाँ चाहिँ देशभन्दा बाहिर हुनुहुन्छ प्रवासमा हुनुहुन्छ हाम्रो प्रवासी मनहरूले चाहिँ वाट्सएप नम्बर खुल्ला छ 98 40 68 68 23 लाइन खुल्ला छ। सुन्दै हुनुहुन्छ भने तपाईँले पनि फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु, वाट्सएप नम्बर मार्फत तपाईँहरूले चाहिँ व्यवसायमा सहभागिता जनाउनुहोला जहाँ देशभन्दा बाहिर हुनुहुन्छ। तपाईँले चाहिँ व्यवसायमा वाट्सएप नम्बर मार्फत सहभागिता जनाउनुहोला, नेपालमा रहनुहुने साथीहरूले फोन लाइन खुल्ला छ 98 40 68 68 23 लाइन खुल्ला छ। कतिपय साथीहरू त यति बेला झुकिराख्नु भयो होला होइन, अब कार्यक्रम सधैँ 8 बजेदेखि 9 बजीसम्म हुन्थ्यो भने कतिपय साथीहरू त कतिपय साथीहरूले थाहा नहुन सक्छ होइन, कार्यक्रम सरेको छ भनेर कतिपय साथीले थाहा नहुन सक्छ। तपाईँहरूको माध्यमबाट हो होइन, साथीको साथी माध्यमबाट तपाईँले जानकारी पनि गराउनुहोला, कार्यक्रम यति बजेदेखि आउँदैछ भनेर तपाईँले साथीहरूलाई पनि जानकारी गराइदिनुहोला भन्न चाहन्छु। र यो सही तपाईँको लागि भनेर छुट्याएको अबको 10 बजीसम्म म तपाईँकै साथमा रहन्छु, तपाईँको विशेष सम्झना सन्देशहरू व्यवसायमा समेटेछु। आउनुहोला तपाईँले व्यवसायमा आएर तपाईँका आफ्ना गुड नाइट विशेषहरू राख्न सक्नुहुनेछ, नेपालमा रहनु साथी विदेशमा रहनुहुने साथी तपाईँको लागि दुवै माध्यम खुल्ला छ। र अब भने चाहिँ म ढिला गर्दिन, कार्यक्रम क्षितिज पारेको व्यवसायमा म साथीहरूसँग नै व्यवसायमा जोडिन्छु। यति बेला फोन लाइनतिर फोन आइरहेको छैन साथीहरू, कता सुति जानुभयो कि के हो होइन, अब रात त लगभग छिपि नै सकेको छ होइन, के गर्ने साथीहरू। हुन्छ, म आजको लागि फर्स्ट एन्ड लकी कलर यता वाट्सएप नम्बर मार्फत लिन्छु। यति बेला कहाँबाट को हुनुहुन्छ म उहाँले अन्यार गर्छु, वाट्सएप नम्बर पनि खुल्ला छ, तपाईँ सहभागिता जनाउँदै गर्नुहोला भन्न चाहन्छु। आजको लागि फर्स्ट एन्ड लकी कलर साथी वाट्सएप नम्बरमा हुनुहुन्छ। हेलो, गुड इभिनिङ, नमस्ते। हजुर, गुड इभिनिङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर, भोजपुर घर भइहाल मलेसियाबाट सुरज राई तुम्छा बोल्दै हुनुहुन्छ है? हजुर, अनि के छ हाम्रो सुरज राई तुम्छाको खबर खबर सुनाउनुहोस् न, एकदमै ड्युटीतिर हुनुहुन्छ कि रुमतिर हुनुहुन्छ तपाईँ? हजुर, हाम्रो पनि खबर खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। म पनि यसरी तपाईँहरूसँग नै कुराकानी गर्दैछु, रातको समय छ भन्नुपर्छ है त। हजुर, ल हुन्छ सुरजी, आइपुग्नु भएको छ कार्यक्रम क्षितिज बारीको व्यवसायमा। तपाईँका सम्झना सन्देशहरूतर्फ लागौँ, को कसको लागि राख्नुहुन्छ?
1: त्यस्तै गरेर भोजपुरको पौधमा तिर हुनुहुन्छ मेरो घर परिवार लगायत सम्पूर्ण आफन्तजनहरूमा आरामदायी आरामको कामना गर्दै गुड नाइट सोसम पनि भन्न चाहन्छु भने केही साथीहरूको नामै लिनुपर्दा सर हुनुहुन्छ तीर्थ राई, रमन मुक्ता तामाङ, यङको आयुष तिनजन, रञ्जित राई, योग राई, लिम्बु विजय, लक्ष्मी राई, काइला कोर्बेलिया, काश राई सर, राज सदेव मगर, आई किङ्गम राई, मातृका बस्ने कृष्ण तामाङ सर हुनुहुन्छ भने प्रदीप धारिन राई सर हुनुहुन्छ, अनु शेर्पा, अस्मी छोटम, राजकलक पुलुङ, अनुसा दीक्षित राई, सानुमाया शेर्पा, काली कमला ओलेन लिम्बु, ईश्वरी देवङ, डोमा शेर्पा, प्रतिभा स्पर्शी, अनिता नको, सुनिता कोलुङ, सरस्वता पोखरेल, पुष्पाञ्जली राई, सुस्मिता राज, तिरिङना नभूमिका राई, एनिका बस्ने, सुमित्रा प्रभाकिन तामाङ, रोशनी चामलिङ राई, सलिम शेर्पा, रिमा धामी, सपना तामाङ भोक्तान, सोनी बजेल, सन्ध्या थोमा, करिना मगर, अनुष्का शेर्पा, साइली सोनिया कुलुङ, लिम्बु शेर्पा, अनमोल छेत्री, दिउँदो खिरिया, चामलिङ निर्मला, सरिना गुरुङ, दाई दिगो छ, सनिसा दुर्गा कटुवाल हुनुहुन्छ भने मिला मिना चामलिङ, मिडिया प्रेमी राई अनिसा, अनि राई सफल आयुष हुनुहुन्छ, लगायत मलाई सुरज राई हुन्छ भनेर चिनाउने सबै सबैलाई भन्दै हजुरको बसेबाट छुट्टीमा चाहे अवस्था। नमस्ते, शुभरात्री।
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुरज राई तुम्छ, भोजपुर गर्वै हाल मलेसियाबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना सम्झना सन्देश व्यवसायमा राखेर छुटिसक्नु भएको छ। यति बेला फोन लाइनतिर लाग्छु, फोन लाइनमा आजको लागि फर्स्ट एन्ड लकी कलर साथी हुनुहुन्छ। हेलो, गुड इभिनिङ, नमस्ते। हजुर हजुर, गुड इभिनिङ, नमस्ते। झन्डै गुड आफ्टरनुनतिर गयो है कि मर्निङतिर गयो? हजुर, बेला बेला के भइजान्छ, माइन्ड गर्नु हुँदैन, कहिले काहीँ यस्तै हो, हलिले झुक्किनु पाइन्छ होइन? हजुर, अनि के छ हाम्रो सपना तामाङ बोल्दै हुनुहुन्छ शङ्खुवा सभा पाँच भन्नुभएको थियो होइन र? हजुर, अनि के छ तपाईँको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ?
2: यतिखेर त्यतिकै अब खाना साना खाएर त्यतिकै प्रोग्रामहरू सुन्दै कल ट्राई गर्दै थिएँ, लागिहाल्यो, खुसी छु भनौँ न।
0: हजुर, भनेपछि खाना खाइसकेर यति बेला सुतिसक्नुभयो, जे होस् अब कार्यक्रमको पर्खाइमा हुनुहुन्थ्यो, पर्खाइको घडी समाप्त भइसक्यो अनि बत्तिकै बसिराख्नु भएको छ है?
2: हजुर
0: हजुर, ल हुन्छ, अनि आइपुग्नु भयो कार्यक्रम क्षितिज बारीको व्यवसायमा, तपाईँको सम्झना सन्देश तर्फ लागौँ, तपाईँको कसको लागि राख्नुहुन्छ?
2: हुन्छ, मेरो सम्झना सन्देश राख्नु पर्दा फर्स्टमा त अब हजुरहरूलाई नै मिठो पाएँ मिठो सम्झना, अनि ठुलो सपानी पनि भन्न चाहेँ, अनि हुन्छ साथीहरू हुनुहुन्छ राणा युनिसा तामाङलाई पनि गुड नाइट शुभ सपानी भन्न चाहन्छु, अनि भाइ हुनुहुन्छ रोमन मक्तान, कल गर्दै हुनुहुन्थ्यो हाम्रो सुरज राई तुम्छ, राजु राई काइला, निमा शेर्पा, कृष्ण तामाङ, भावना मगर, जुनिता चामलिङ, सम्झना रुमाङ्छ, निमु शेर्पा, चन्द्रमाया तामाङ, रिमा थामी, साथीहरू त धेरै हुनुहुन्छ मलाई सपना भनेर चिन्नुहुने सबै सबैलाई भनिदिएको है। नमस्ते, टेकियर, बाई बाई।
0: हजुर, नमस्ते, टेकियर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सपना तामाङ मोक्तान, शङ्खुवा सभा पाँच भवनको साथी, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना सम्झना सन्देश सबै सबै साथीहरूमा व्यवसायमा राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना साथी वाट्सएप नम्बरमा हुनुहुन्छ। हेलो, रात्रिकालीन नमस्ते, नमस्कार हजुर। हजुर धर्म मलेसियाबाट राई पिके राई भन्नुभयो हजुर हजुर ला एकदमै झन् म यहाँनिर अलिकति झनै बोल्नु समस्या झनै भयो यता के गर्दाखेरि अलिकति खोज्नुलाई एकदम जोड भइरहेको थियो होइन अलिकति मिस्टेक भयो अनि के छ हाम्रो राई पिके राईजीको यति बेला खबर खबर सुनाउनुहोस् न कता ड्युटीतिर हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ हजुर मेरो खानापिना भइसक्यो भन्नुपर्छ मेरो खानापिना अघि नै भनौँ 7 बजेतिर लगभग खाएर म चाहिँ कार्यक्रमतिर आएको भनौँ न अब ढिलो कहिले ढिलो कहिले चाँडो यस्तै हुन्छ होइन हजुर हजुर ल हुन्छ राई पिकेजी हुन्छ आफ्नो ख्याल गर्नुहोला अनि आउनुभयो कार्यक्रम क्षितिज पारेको व्यवसायमा तपाईँको सम्झना सन्देशतर्फ लागौँ कसको लागि राख्नुहुन्छ
3: शुभरात्री गुड नाइट भन्न चाहन्छु अनि ती साथीहरूको नाम फेरि भन्न सक्छ हुनुहुन्छ तर अघि भर्खरै कुरा गर्दै हुनुहुन्छ सविता शेर्पालाई पनि धेरै मिस गरेपछि सम्झेछु गुड नाइट भन्न चाहन्छु अर्पण जोशी अनि हुनुहुन्छ चामली अनि त्यस्तै गरेर सबैतिर हुनुहुन्छ अनु शेर्पालाई धेरै मिस गरेपछि सम्झेछु गुड नाइट
0: हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला राई पिके राई मोरङ केराबारी घर भइहाल यति बेला मलेसियाबाट हुनुहुन्थ्यो उहाँसँग म छुटे उहाँले पनि आफ्ना सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ यति बेला फोन लाइन तर्फ लाग्छ कोही मित्र आउनुहुन्छ हेलो रात्रिकालीन नमस्ते नमस्कार हजुर
4: हेलो रात्रिकालीन नमस्ते
0: हजुर रात्रिकालीन नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर धरानबाट तीर्था राई बोल्दै हुनुहुन्छ अनि के छ हाम्रो तीर्थजीको खबर खबर अनि यति बेला के गर्दै हुनुहुन्छ
4: हजुर मेरो खबर एकदमै ठिकै छ है अस्ति बिमारी थिए बिमारी चाहिँ ज्वरो निको भयो अब रुगा मार्कीले चाहिँ एकदमै माया गरिराखेको छ भन्नुपर्छ अरू सबै ठिकै छ समग्रमा भन्नुपर्छ धरानको
0: हजुर हजुर भनेपछि एकदमै रुगा मार्कीले गाह्रो गाह्रै बनाएको थियो जे होस् रुगा मार्की लाग्दैछ होइन जे होस् ज्वरोले चाहिँ छोड्यो अब खोकीले चाहिँ छोड्नै बाँकी छ है तपाईँलाई अझै
4: हजुर
0: ल अब चाँडै ब्रेकअप दिनुपर्छ है त हजुर ल हुन्छ तपाईँलाई गेट वेलसन पनि भन्छु है त हजुर हजुर ल हुन्छ अनि आउनुभयो तीर्थजी व्यवसायमा तपाईँको सम्झना सन्देश तर्फै लागौँ है
4: हस् हुन्छ मेरो सम्झना सँगसँगै गुड नाइट विशेष राख्नु पर्दाखेरि फर्स्ट अफ अल त तपाईँलाई रेडियो हर्नुहोस् टिमलाई नै गुड नाइट सुबुद्ध पनि भन्न चाहन्छु अनि अघि भर्खरै मात्रै कल गर्दा जानुहुने सर सुरज राई तुम्का मिडिया प्रेमी निम शेर्पा तनुमय शेर्पा रिमा थामी भूमिका राई सुस्मिता नास्त्रिङ राईजी बिटामी सनिसा हुनुहुन्छ अनि मिडिया प्रेमी राई अनि सर रञ्जना बाइङ राई अनि पुष्पा अञ्जली राई अमित शेर्पा लगायत साथी त धेरै हुनुहुन्छ ज जसले मलाई तीर्थ भनेर दिनुहुन्छ सम्पूर्ण साथीहरूलाई गुड नाइट सुबुद्ध पनि भने हजुरको बचाइबाट उजेल हुन्छु नमस्ते शुभरात्री
0: हजुर नमस्ते टेक युर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला तीर्थ राई हुनुहुन्थ्यो सङ्खुवा सभा खातबारी घर भइहाल यति बेला धरानबाट उहाँसँग म छुटे यति बेला वाट्सएप नम्बरतर्फ लाग्छु कोही मित्र हुनुहुन्छ लाइनमा म उहाँलाई अन्यर गर्छु हेलो रात्रिकाली नमस्ते नमस्कार हजुर हजुर रात्रिकाली नमस्ते नमस्कार आवाज एकदमै सानो छ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर शङ्खुवा सभा पाँच खपन घर भइहालको बेटबाट सानो माया शेर्पा बोल्दै हुनुहुन्छ हजुर अनि के छ हाम्रो सानो माया शेर्पाको खबर खबर सुनाउनुहोस् न मेरो चाहिँ सबैकुरामा खबर एकदम ठिकठाक छ, राम्रै छ भन्नुपर्छ भनेपछि तपाईँ योभन्दा अगाडि बिरामी हुनुहुन्थ्यो, बिरामी भएर पनि भर्खरै अब अलिकति सन्चो हुँदै गर्दाखेरि हामीलाई व्यवसायमा सम्झनु भएको छ है। हजुर ल, एकदमै तपाईँ अर्काको ठाउँमा हुनुहुन्छ, आफ्नो ख्याल गर्नुहोला, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, टाइममा औषधिहरू खानुहोला, होइन आफ्नो ज्यानलाई चाहिँ होइन हेलचेक्राइ नगर्नुहोला एकदमै यो समय। अब नेपालतिर मात्र नभइकन होइन यता नेपालतिर पनि प्रायः जस्तो सबैजना बिरामी नै छ, यो समय रुगामर्गी मौसम चेन्ज हुने बेला हो यतातिर चाहिँ, त्यही भएर नि बिरामी नै धेरैजना साथीहरू पनि हुनुहुन्छ, तपाईँ पनि बिरामी हुनुहुँदो रहेछ, तपाईँले एकदमै शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरे है त। हजुर हजुर ल हुन्छ, अनि आउनुभयो सानुमायाजी व्यवसायमा, तपाईँको सम्झना सन्देश तर्फ लागौ न त, कसको लागि?
5: अघि मात्रै कल गर्दै हुन्छ हाम्रो छोरा चाहिँ तीर्थ राई अनि सपना तामाङ भुक्तान अनि प्यारी बहिनी मिडिया बहिनी शेर्पा अनि नानी धेरै मिस गरेर जुन छोरा छ पनि भन्न चाहन्छु अनि जुदो सुनिया अनि राजु राई गाँदा अनि यो ज्ञानी रञ्जित राई अनि कृष्ण तामाङ सोनी शेर्पा अनि जीवन थापा निर्देश राई भूमिका राई अनि श्रीमती राई अनि दिलुर भन्छ सुजन थापा अनि जनजन मगर दिवार भट्टाई थापा जुन मिडिया बहिनी राई हुन्छ अनि यहाँको मेट्री हुन्छ कृष्णा श्रेष्ठ मेरो मिसबाट चाहिँ भन्न चाहन्छु अनि समीक्षा शेर्पा अनि ढकल महाराज अनि सोनिम राई सुस्मिता नाचिरिङ अनि सरोज छेत्री अनि मेरो प्यारो मान्छे तिमी अनि जुनिको तामु राई सारी सफल आयु अनि सीमा थामे अनि सबसबली राई हुन्छ अनि समीक्ष राजेश कुलुङ अनि पुष्प अञ्जली राई अनि अनुभव छेत्री अस्मी सुदङ अनि शेर्पा लगाइपछि पनि सानोमा उठ्दा भन्ने सुनेन पनि सबैको लागि साथमा नाम छुट्टेको साथीहरू सबै छोड्याउँछु नाम लिन नसकिने भन्दै छुट्टेला।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सानुभाइ शेर्पा, सङ्कुवा सभा पाँच खपन गर्दै हाल कुवेतबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना सम्झना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। कोही मित्र फोन लाइनमा हुनुहुन्छ, हेलो रात्रिकालीन नमस्ते, नमस्कार हजुर। हजुर रात्रिकालीन नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
6: म चाहिँ राजगुलुङ भन्ने मान्छे ठ्याक्कै यता भोजपुरबाट बोल्दैछु है।
0: हजुर राजगुलुङ भन्ने मान्छे हाल भोजपुरबाट बोल्दै हुनुहुन्छ?
6: हजुर हजुर, सर्वप्रथम आज हजुरसँग बोल्नु पाइरहेको छु, खुसी लागिरहेछ। पहिला चाहिँ हाम्रो सरसँग बोल्ने गर्थे, अहिले धेरै भइसक्यो उहाँसँग पनि अब कार्यक्रममा म सहभागी बनिरहेको छुइनँ। आज नयाँ
0: हजुर हजुर भनेपछि यो भन्दा अगाडि हाम्रो कुराकानी भएको थिएन, जे होस् मसँग फर्स्ट टाइम कुराकानी हुँदैछ है। हजुर एकदमै मलाई पनि खुसी लाग्यो।
6: सरसँग त म बोलिरहेको थिएँ पहिलातिर, अहिले चाहिँ अब हजुर आउनु भएर चाहिँ आज म फर्स्टचोटि फेरि रेडियो अरुण 2 बजेदेखि कार्यक्रम आउँथ्यो, सधैँ आउँदैन थियो अनि के भइरहेछ भनेर आज ठ्याक्कै फेरि ट्राई गरेको कार्यक्रमलाई।
0: हजुर ल एकदमै मलाई पनि खुसी लाग्यो होइन, तपाईँसँग त मेरो लगभग 1 वर्षको यात्रा यहीँ रह्यो, र पनि तपाईँसँग कुराकानी भएको थिएन मेरो जुनै कार्यक्रममा पनि, तपाईँसँग मैले नै कुराकानी गर्नु पाउँदाखेरि एकदमै खुसी लागिरहेछ। आउँदो वर्षमा पनि यसरी नै सहभागिता जनाउँदै गर्नुहोला राजजी, र अब पनि व्यवसायमा तपाईँको सम्झना सन्देशतर्फ लागौँ है।
6: श्रोताको मन जित्न सक्ने भोइसको धनी हुनुहुँदो रहेछ कार्यक्रम सञ्चालिका श्रेष्ठ हजुरलाई नै गुड नाइट शुभेच्छा पनि भन्न चाहन्छु। त्यस पछाडि जति पनि देश विदेशमा रहेर रेडियो एफएम मार्फत सुन्नु भएको छन् जुन यो अहिलेको बसाईको कार्यक्रम, उहाँहरू सम्पूर्णलाई गुड नाइट शुभेच्छा एकजनालाई भने कार्यक्रमबाट म पनि भन्न चाहन्छु श्रेष्ठ।
0: हवस् त नमस्ते, टेक केयर, बाई बाई। हजुर ल नमस्ते टेक केयर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला राज गुलुङ भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना सम्झना सन्देश सबै सबै साथीहरूमा एक मुष्टमा राखेर व्यवसायीबाट छुटिसक्नुभयो। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो रात्रिकालीन नमस्ते नमस्कार। वाट्सएपमा हुनुहुन्छ। हेलो रात्रिकालीन नमस्ते। हेलो रात्रिकालीन नमस्ते। हजुर बोलिदिनुहोस् न, फोन लाग्यो तपाईँको। हेलो नमस्ते। हजुर साथी लाइनमा हुनुहुन्थ्यो वाट्सएपमा, मैले उहाँसँग कुराकानी गर्न सकिनँ, कता व्यस्त हुनुहुन्छ होला, फोन म्युटमा छ तर उहाँले म्युट अन गर्नु भएको छैन अहिलेसम्म। कहाँबाट को साथी हुनुहुन्थ्यो उहाँसँग मैले कुराकानी गरिनँ, फेरि पनि आउनुहोला भन्न चाहिँ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ वाट्सएप कलमै हुनुहुन्छ। हेलो रात्रिकालीन नमस्ते। हेलो रात्रिकालीन नमस्ते। हजुर हजुर नमस्ते नमस्ते रात्रिकालीन नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भनेपछि बादल पारीबाट जुनिता चामलिङ राई बोल्दै हुनुहुन्छ, बादल वारीबाट सुमिता याखा बोल्दैछ होइन? हजुर हजुर ल पक्कै पनि। अनि के छ हाम्रो बादल पारी भएको साथीको, हाम्रो जुनिता चामलिङ राईको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? हजुर मेरो समग्रमा मेरो खबर खबर पनि एकदम सबै ठिकठाक छ, राम्रै छ भन्नुपर्छ। मेरो खानपिन अघि नै भइसकिसक्यो, फेरि पनि खाने बेला आउन लाग्यो, तर रातको समय भएर मात्रै हो, नत्र भने त खाइन्थ्यो होला होइन। सब ठिकठाक छ, राम्रै छ भने चाहिँ अब साथीहरूसँग लुडो उता खेल्दै यता हामीलाई पनि फोन गर्नुभयो, सुन्दै पनि हुनुहुन्छ होला होइन? हजुर हजुर ल एकदमै खुसी लाग्यो कुराकानी भयो व्यवसायमा, हामीलाई तपाईँ हामीलाई तपाईँहरूले सुन्दै हुनुहुन्छ, खुसी लाग्छ। अनि सहभागिता नै जनाउनु भयो, विशेष धन्यवाद छ। र अब पनि तपाईँको सम्झना सन्देशतर्फ लागौँ न त, कसको लागि?
7: प्रोग्राम चलाउने हजुरलाई यो हामीले सम्झना शिवरात्रि सपनामा चाहिँ बादल बारीको मान्छे देख्नुलाई भन्न चाहन्छु। अनि त्यसै गरी हुनुहुन्छ जनताली छोरा कृष्ण तामाङ, सुनिता कुलुङलाई पनि धेरै मान्छे सम्झना कृष्ण शिवरात्रि भन्न चाहन्छु। अनि त्यसै गरी हुनुहुन्छ प्यारी बुनु दुर्गा राई घर भएमा थामलाई अनि कृष्ण शिवरात्रि धेरै मान्छे सम्झना भन्न चाहन्छु। अनि त्यसै गरी हुनुहुन्छ चालु जीवन भाविन दाई लिम्बू विजय राजधानी मगर राजधा कायलाई पनि गुड नाइट शिवरात्रि भन्दै जति मलाई जुन त जमिन राई भनेर चिन्ने सम्पूर्ण साथीहरूलाई गुड नाइट शिवरात्रि भन्ने बुझाउन चाहन्छु है। चाहन्छु भाइ।
0: हजुर नमस्ते टेक्योर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला क्षितिज बारीबाट पाँच तर्फिदिम गर्वै हालको बेदबाट जुनिता चामलिङ राई, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना सम्झना सन्देश व्यवसायमा एकमुष्टमा राखेर छुटिसक्नु भएको छ। र अब भने हामी लगभग कार्यक्रम क्षितिज बारीको बसाइमा हामी आधा भागतिर छौँ। व्यवसायमा तपाईँहरूमा एकदमै मिठो गीत राख्दैछु, नपाउन सक्छु तिम्रो माया नबाच्न सक्छु तिमी बिना, यो अन्जु पन्ताको आवाजमा रहेको एकदमै मिठो गीत छ। यो गीत सुन्दै रहनु होला, गीतपछि म फर्केर आउने नै छु। कार्यक्रम क्षितिज बारीको बसाई तपाईँ सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रम चाहिँ सारेको व्यवसायमा एकदमै मिठो गीत राखेको थिएँ मैले, नपाउन सक्छु तिम्रो माया, नबाँच्न सक्छु तिमी बिना, एकदमै मिठो गीत तपाईँहरू माझ मैले राखिसकेको थिएँ। अन्जु पन्तको आवाजमा रहेको गीत पश्चात पूर्ण स्वागत छ। र अब भने म फेरि पनि फोन कल तर्फै लाग्छु, तपाईँहरूसँग मैले व्यवसायमा कुराकानी गर्नुपर्छ, तपाईँ धेरैजना साथीहरूलाई मैले व्यवसायमा समेट्नुपर्ने हुन्छ, तपाईँका विशेष सम्झना सन्देशहरूलाई चाहिँ मैले व्यवसायमा अटाउनु पर्ने हुन्छ। यति बेला म फोन लाइन तर्फै लाग्छु, कोही मित्र लाइनमा हुनुहुन्छ, म उहाँले अन्यार गर्छु। हेलो, रात्रिकालीन नमस्ते हजुर।
1: हेलो नमस्ते,
0: रात्रिकालीन नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, आशिष नाइन बोल्दै हुनुहुन्छ काठमाडौँबाट। हजुर, अनि के छ हाम्रो आशिषको खबर, खबर सुनाउनुहोस् न। ओहो, भनेपछि एकदमै अब खाना खाने भन्दा नै खाना खाँदै हुनुहुन्छ है?
1: खाना खाइसक्यो अनि फोन गरेको ठ्याक्क लाग्दै मेरो चाहिँ, अनि यसो हजुरसँग कुराकानी गर्ने अवसर मिल्यो, तर मैले सुन्न चाहिँ सुनेको छैन, अब सुन्छु होइन।
0: हजुर, ए ल ठिक छ, हजुर ल ठिक छ, केही छैन, अब खाना खाने हुँदो रहेछ, हतार हतारमा फोन गर्नु भएको रहेछ हामीलाई, अब सुन्ने अवसर अझै पाउने भएको छैन, ठिक छ, समय भएसम्म हामीले सुन्नु न है। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रम क्षितिज पारेको व्यवसायमा, तपाईँका विशेष सम्झना सन्देश तर्फै लागौ न त।
1: विशेष गरी यहाँहरू रेडियो इन्डिया टिमलाई नै शुभरात्रि, मिठो निगरीको कामना गरे, अनि साथीहरू भन्नुपर्दाखेरि भुवन सुन्दास, अनि आज जन्मदिन परेको थियो हाम्रो भान्जा निर्पल मुखिया भान्जालाई जन्मोत्सवको धेरै धेरै शुभकामना, विशेष गरी कमला मुखिया, मुना मुखिया, सृजना मुखिया तर्फबाट पनि, अनि आफ्नै साथी सुन्दै होला वरुण चन्चरी, ठकाल दरबार, सुमी लिम्बू, निर्मला भट्ट, एक्सन मिराज गोचुर, सपना खड्का, बुनु दिलसा राई हुन्छ इलामबाट, स्वच्छता पोखरेल, अनि जङ्खुनालाई, अनि अश्विन छेत्री, सुनिल छेत्री, कमला के अरे सानु कमला, अनि हाम्रो कृष्ण तामाङ, अनि जीवन थापेन, राज घलेमग, अनि बहिनी सुनिता कुलुङ, त्यस गरी चामलिङ निर्मला, चञ्चली कुलुङ शर्मिला,
0: हजुर नमस्ते, टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला आशिष नयन बस्नेत काठमाडौँबाट, उहाँसँग म छुटेँ, उहाँले पनि आफ्ना रात्रिकालीन सम्झना सन्देश सबै सबै साथीहरूमा राखेर यो सबैबाट छुटिसक्नु भएको छ। यति बेला वाट्सएप नम्बरमा एकजना मित्र हुनुहुन्छ, हेलो रात्रिकालीन नमस्ते, हेलो रात्रिकालीन नमस्ते हजुर, यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा, म उहाँले अन्यार गर्छु, कहाँबाट को हुनुहुन्छ? हेलो रात्रिकालीन नमस्ते, हेलो रात्रिकालीन नमस्ते भन्दा नि साथीको फोन एकदम बढी आइरहेछ, तैँले मैले साथीलाई रिसिभ गर्न सकिरहेको छैन, कोही साथी हुनुहुन्छ? अह रात्रिकालीन नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर राजबिराई काइला बोल्दै हुनुहुन्छ मलेसियाबाट। हजुर अनि के छ हाम्रो राजबिराई काइला दाईको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? हजुर हजुर, भनेपछि एकदमै कार्यक्रम सुन्दै हुनुहुन्छ है? हजुर ल हुन्छ, राम्रोसँगले सुन्नु होला, अनि सन्चै आरामै हुनुहुन्छ होला नि होइन? हजुर राम्रो पनि खबर, सबै ठिकै छ, राम्रै छ, हामी सबैजना आरामै छौँ भन्नुपर्छ है त। हजुर हजुर हासन छ, तपाईँले पनि मैले सही कामना गरे राजी, अनि आउनुभयो कार्यक्रम क्षितिज पारेको व्यवसायमा, तपाईँको सम्झना सन्देश तर्फै लागौ, को कसको लागि राख्नुहुन्छ?
1: त्यसै गरी इन्टरभ्यू हुने घर परिवारमा सबैमा एकदम धेरै सम्झना भन्न चाहन्छु, र केही साथीहरूसम्म पनि हाम्रो लिम्बू विजय सर हुनुहुन्छ, त्यसै गरी लक्ष्मी छोटा कुन्दा श्री रामबाल हुन्छ, निता राजभरि मगर, कृष्ण तामाङ हुन्छ, वरुण चन्द्री सानमा शेर्पा हुनुहुन्छ, सुनिल छोपा, जुनिता चाम हुन्छ, दिशा राई, हाम्रो विद्या प्रेमी शेर्पा हुन्छ, तिर सपना तामाङ हुन्छ, अनि हाम्रो सुशान्त नाचेन हुन्छ, सोनु सर छेत्री हुन्छ, लगायत जति पनि अहिले अब रेडियो अरुण सुनेर बस्ने र क्षितिज भाइ सुनेर बस्ने सम्पूर्णलाई एकदम धेरै धेरै सम्पूर्ण साथमा छुट्याएकोले चाहिँ ठुलो भयो।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला राजविराही काइला, मलेसियाबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना रात्रिकालीन सम्झना सन्देश सबै सबै साथीहरूमा राखेर छुटिसक्नु भएको छ। यति बेला फोन लाइन तर्फ लाग्छ, कोही मित्र हुनुहुन्छ। हेलो रात्रिकालीन नमस्ते। हजुर
2: हेलो नमस्ते।
0: हजुर रात्रिकालीन नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर अरुण पारी भोजपुरबाट, वरुण चञ्चले बोल्दै हुनुहुन्छ। अनि वरुणजी यति बेला रातको समय के गर्दै हुनुहुन्छ, सुतिसक्नु भयो? हजुर भनेपछि एकदमै कामतिर व्यस्त हुनुहुन्थ्यो, जे होस् हामीले सुन्न पाउनु भएन, अब चाहिँ सुन्ने तर्खरमा हुनुहुन्छ है? हजुर हजुर ल, एकदमै राम्रोसँगले सुन्नुहोला। अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँको सम्झना सन्देश तर्फै लागौ।
2: हुन्छ, विशेष गरी तपाईँलाई एकदम गुड नाइट सुरक्षा पनि भन्न चाहन्छु। अनि आज जन्मदिन मनाउने हाम्रो इनामको भान्जो सबलाई मुसाएको छोरोलाई जन्मदिनको धेरै शुभकामना। अनि त्यसै गरी पहिलो हिमाराई, अनि हाम्रो आशिष बसे, ढकाल धर्मराज, सुमी लिम्बू, सबिन मगर, भाइ निमा शेर्पा, सुमिता कुलुङ, सुमु सुनिता, सानु कमला, हाम्रो अस्मितो ताङपुरबेली आकाशाई, सरस्वता पोखरेल, कमला मुखिया, मुना मुखिया, हाम्रो अर्लभ सुजन थापा, रोमन मुखर तामाङ, कविता राई, अनि हाम्रो चित्र तामाङ, सोलिन शेर्पा, सुरज श्रेष्ठ, लिम्बू जी नेपाल हुनुहुन्छ, अनि शिशिर चन्तले, अनि उनिसा तामाङ, अनि हाम्रो राजविरे काइला, रैनी राजतला पनि हुनुहुन्छ, अनि आसन विराज, सरिना गुरुङ, रतन लामा, सन्तोष काफ्ले, मन्दिरा काफ्ले, खिना गुरुङ, सन्ताली गुरुङ, शर्मिला ऐश्वरी म्याङ, राज झले मगर, अनि हाम्रो सचिन म्याङ, काली कमला वानन, श्रीराम दाहाल लगायत धेरै साथीहरू हुन्छ। सबै सबैलाई एकदम गुड नाइट शुभेच्छा पनि भन्दै सिकिन्छु। बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट, सरी वरुण चञ्चले हुनुहुन्थ्यो, वरुणजीसँग म छुटे। उहाँले पनि आफ्ना सम्झना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ वाट्सएप नम्बरमा। हेलो रात्रिकालीन नमस्ते। हजुर रात्रिकालीन नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर शङ्कुवा सभा घर भइहालको वेदबाट अनु शेर्पा भन्नुभयो। हजुर अनि के छ हाम्रो अनु शेर्पाको खबर खबर सुनाउनुहोस् न, यति बेला ड्युटीतिर हुनुहुन्छ कि कता हुनुहुन्छ? हजुर हाम्रो म मात्रै नभइकन होइन, हामी सबैजना ठिकै छौँ, म पनि ठिकै छु, र चैनपुरतिर पनि एकदम खबर खबर ठिकै छ, राम्रै छ, दिउँसो मजाले घाम लाग्छ, यही त हो बेलुकाको समय एकदमै राति चिसो चिसो हुन्छ, बिहान चिसो हुन्छ, घाम लाग्न थालेपछि गर्मी गर्मी हुन्छ, यस्तै छ भन्नुपर्छ है त। हजुर हस् हुन्छ, तपाईँलाई पनि सोही कामना गरे, सधैँभरि यस्तै खबरहरू सुनिराख्नु पाऊ, सन्चै रहेको खबरहरू सुनिराख्नु पाऊ है त। हजुर ल हुन्छ, अनि आइपुग्नु भएको छ कार्यक्रम क्षितिज पारीको व्यवसायमा। तपाईँका गुड नाइट विशेषहरू कसको लागि राख्नुहुन्छ?
3: अनि त्यो छोरी आर्य तामाङ, मेरो घर फ्यामिली सबैजनालाई म साँच्चै छु भनेर जानकारी गराइदिएको साथीहरू हुनुहुन्छ।

0: लगायत सम्पूर्ण साथीहरूलाई गुड नाइट, कसैले पनि बिर्सेको छैन, सबैले धेरै माया सम्झना भन्ने गयो है। बाई,
1: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला शङ्खुवा सभा गर्वै हालको।

0: हजुर सरस्वता पोखरेल बोल्दै हुनुहुन्छ बुटुवालबाट। अनि के छ हाम्रो सरस्वताजीको खबर खबर सुनाउनुहोस् न। मेरो पनि खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ, तपाईँको जस्तै हो मेरो पनि होइन, एकदम रमाइलो छ जिन्दगी, रमाइलो छ, सँगले चलिरहेको छ भन्नुपर्छ है त। हजुर हजुर ल हुन्छ। अनि रातको समय यति बेला के छ, खानपिन भइसक्यो? हजुर ल मेरो खाना अघि नै भइसक्यो भन्नुपर्छ, खाना खाएर म पनि तपाईँहरूलाई साथ दिनु भनेर आइसकेको छु भनौँ न है। हजुर ल हुन्छ। अनि आउनुभयो सरस्वताजी व्यवसायमा, तपाईँको सम्झना सन्देश तर्फै लागौँ, को कसको लागि?
1: हजुर भइहाल्नु भयो। अनि सनिम शेर्पा हुनुहुन्छ, त्यस गरी राजवीर काइला, अनि कृष्ण तामाङ, सुरज राई तुम्सा हुनुहुन्छ, रमन मुक्तन तामाङ, दिदी भूमिका राई, लक्ष्मी छेत्री हुनुहुन्छ, अनि सानुमाया शेर्पा धेरै सम्झना, अनि प्यारी हुनुहुन्छ जुनित चामलिङलाई पनि धेरै सम्झना सँग मिठी धेरै लगायत सबै सबैलाई सुधार चाहिँ भन्दैछु। हुन्छ नमस्कार है।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला बुटुवालबाट सरस्वता पोखरेल, उहाँसँग छुटे, उहाँले पनि आफ्ना रात्रिकालीन होइन सम्झना सन्देश व्यवसायमा राखेर छुटिसक्नु भएको छ। यति बेला वाट्सएप नम्बरतर्फ लाग्छु, कोही मित्र हुनुहुन्छ वाट्सएप नम्बरमा। हेलो रात्रिकालीन नमस्ते। हजुर रात्रिकालीन दर्शन नमस्ते, सेवारो सेवारो लिम्बु विजयजी बोल्दै हुनुहुन्छ है? हजुर हजुर लिम्बु विजय भन्ने मान्छे बोल्दै हुनुहुन्छ। अनि के छ हाम्रो विजय सरको खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि एकदमै ड्युटीतिर धेरै व्यस्तै हुनुहुन्छ, व्यस्तै त हुनुहुन्न होला, व्यस्तै धेरै नै भएको भए त हामीसँग पक्कै पनि कुराकानी हुन्थेन होला। त्यो ठिक ठिक व्यस्त हुनुहुन्छ है? हजुर जे होस् कल लाउनु निकै गाह्रो नै भयो, अन्तिमतिर आउनु भएको छ होइन, अन्तिमतिर भन्दा नि हामी बिचतिरै छौँ, हजुर हजुर प्रतिस्पर्धा गर्नै नसकिने भयो। जे होस् प्रतिस्पर्धामा तपाईँ भिड्नु हुन्छ, जे होस् अनि सफल पनि हुनु भएको छ नि त भिड्दाखेरि। हजुर ल हुन्छ। अनि व्यवसायमा आइपुग्नु भएको छ लिम्बु विजयजी, तपाईँको सम्झना सन्देश तर्फ लागौँ न त, कसको लागि राख्नुहुन्छ?
2: अनि सर्वप्रथम मेरो घर परिवार फ्यामिलीहरू पनि बिचमाया सम्झना उहाँलाई बिसाइ रहेको जानकारी पाउन चाहन्छु। अनि संसार तिर्थ नाम लिनु पर्दा चाहिँ अब हाम्रो राखी राई टाइम सर हुनुहुन्छ, अनि घर परिवार साथी समीक्षा सानुमाया शेर्पा सुरज राई तुम्सा जुनिता चामलिङ लक्ष्मी सोताम अस्मिता घोरी राई अनि वरुण चञ्चले हिमा राई कृष्ण तामाङ अनि जीवन पाटिला पनि विशेष सम्झना अनि साई लुङ प्रविधि शेर्पा अनि विजय शेर्पा सम्झना गुड नाइट भन्न चाहन्छु। अनि हाम्रो भर्खरै कल गर्दै हुनुहुन्थ्यो स्वच्छताको उद्देश्यले पनि विशेष सम्झना गुड नाइट भन्न चाहन्छु। अनि दिशा राई अनि सन्तोष कार्ले अनि सबिता लिम्बु श्रेया लिम्बु श्रीवन लिम्बु जसलाई अब यतिखेरको व्यवसायमा रेडियो अन्तिम अन गरेर सुनेर बस्नुहुन्छ सम्पूर्ण सम्पूर्ण विजयप्रिय साथीहरूलाई जसको नाम सुकेको छ उहाँहरूलाई विशेष विशेष रूपले गरी सम्झना भन्दै
0: हजुर नमस्ते सेवारो टेक केयर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला लिम्बु विजय सङ्खुवा सभा पाँच खपन गर्वै हाल मलेसियाबाट, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना रात्रिकालीन सम्झना सन्देश सबै साथीहरूमा राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, हेलो रात्रिकालीन नमस्ते।
3: हेलो नमस्ते नमस्कार।
0: हजुर नमस्ते नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?

0: हजुर बोल्दैछु काठमाडौँको बानेश्वरबाट सपना खड्का। हजुर अनि के छ हाम्रो सपना खड्काजीको खबर खबर सुनाउनुहोस् न।
1: मेरो त एकदम ठिकै छ, अलिकति रुगा मर्की लागेर यतिकै बसिरहेको थियो भन्नुभएको
0: छ है। ओहो भनेपछि एकदमै खबर ठिकै छ भन्नुभयो, तर हल्का रुगा मर्कीले सताइरहेछ है। हजुर ल एकदमै आफ्नो ख्याल गर्नुहोला, हजुरलाई शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्छु है त। हजुर ल हुन्छ, अनि आउनुभयो सपनाजी कार्यक्रम क्षतिज बारीको व्यवसायमा। तपाईँको सम्झना सन्देशतर्फ लागौ, को कसको लागि?
1: सर्वप्रथम त हजुरको लागि। यति बेला सुन्दै हुनुहुन्छ प्यारो साथी मन्जु थापा, सुजी नाम्चन, आशिष नयन, ढकाल धर्मराजन, धेरै धेरै सम्झना, वरुण चञ्चले हुनुहुन्छ, हाम्रो सुनिल शेर्पा, सरस्वती पोखरेललाई धेरै धेरै सम्झना लगायत धेरै हुनुहुन्छ है। सम्पूर्ण साथीहरूलाई कोही कतैलाई बिर्सेको छैन, नाम लिएन भनेर नसम्झना। सम्पूर्ण साथीहरूलाई निरस्यलाई पनि सम्झाएको छु भन्ने छुट्टी छैन।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सपना खड्का काठमाडौँ बानेश्वरबाट हुनुहुन्थ्यो, उहाँसँग पनि म छुटे, उहाँले पनि आफ्ना सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ व्यवसायमा। यति बेला पनि म वाट्सएप नम्बरतिर लाग्छु, कोही मित्र हुनुहुन्छ वाट्सएप नम्बरमा, कहाँदेखिको हुनुहुन्छ? हेलो नमस्ते। एहे भनेपछि त्यसरी घुइकाइहाल्नु हुँदैन नि त होइन, अब के गर्ने, फोन लाउन निकै गाह्रो हुन्छ। ए भनेपछि टाउकोमै ताकेर हाल्ने हो र, त्यसरी नहालिदिनुहोस् न फेरि, तपाईँको मेरो टाउको भन्दा नि तपाईँको फोन फुट्यो भने अलिकति गाह्रो हुन्छ नि त। होइन होइन टाउको त त्यस्तो फुट्दैन होइन, हतपत टाउको फुट्ने खालको टाउकै छैन मेरो, अब त्यस्तो फुट्ने खालको टाउको भएदेखि त यति बेला कतिचोटि थेचारिँदा पछारिँदा फुटिहाल्थ्यो होला, तर फुट्न सकेको छैन है त अहिलेसम्म। हजुर फलामकै पनि नभनौँ होइन, हुन त अब हड्डी छाला मासुकै छ, तर पनि अलिकति अब कुन खालको छ त्यो मैले नै बयान गर्न सकिनँ है त। हजुर ल हुन्छ, अनि ढकाल धर्मराज बोल्दै हुनुहुन्छ है। हजुर हजुर एकदमै कल अत्याधिक बढी कल आइरहेको छ होइन, अब कुनै कुनै बेला हामीले यतैबाट नि काट्नुपर्ने हुन्छ, उता फोन रिसिभ गरेपछि ठ्याक्कै फोन आइदिन्छ, आएपछि यता बोलाउनु पनि होइन होइन, यस्तो अब ठ्याक्कै फोन आउँछ, फोन आएपछि रिसिभ गरिन्छ, रिसिभ गरेपछि त्यसमा बोलाम हामीले बढाउनु पर्ने हुन्छ, त्यसमा थिच्न पाइँदैन, त्यही भएर हामीले फोन काट्नको लागि बाध्य हुनुहुन्छ। कुनै कुनै समयमा फोन पनि काटिन्छ, कुनै समयमा हामीले काट्नु पनि अब त्यसरी काटि पनि हाल्नु हुँदैन होइन, अब ठ्याक्कै कुनै बेला हटाउनु पनि मिल्छ, कुनै बेला त्यो घरिघरि चाहिँ ठ्याक्कै त्यो बोलाम बोलाउने बेलामा ठ्याक्कै त्यहाँ आइदिन्छ, ठ्याक्कै आउँदाखेरि चाहिँ हामीले अलिकति काट्नुपर्ने बाध्य परिन्छ नि त। हजुर त्यसरी होइन, त्यसरी काटेको चाहिँ छैन धर्मराजी होइन, अब कुनै कुनै बेला हामीले वाट्सएपमै बोल्दाखेरि चाहिँ हामीले कुनै कुनै खण्डमा चाहिँ हामीले अब त्यही गाह्रै परेको खण्डमा चाहिँ हामीले काट्नु बाध्य हुन्छौँ, त्यसै त हामी काटेनौँ नि त फोन त, अब आइरहेको हुन्छ होइन, मैले आलो पालो लिइरहेको छु यति बेला, देशको परदेशको होइन मिलाइ मिलाइ लिइरहेको छु। हजुर ल हुन्छ, अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न। हजुर भनेपछि ठिकै छ, राम्रै छ, सधैँ भने यस्तै राम्रै रहनु होला, यस्तै खबरहरू सुनिराख्नु पाऊँ ढकाल धर्मराजी। हजुर ल हुन्छ, हामी अन्तिमतिर छौँ, तपाईँको सम्झना सन्देशतर्फै लागौँ है।
2: सम्झना सन्देशतर्फ लाग्नु पर्दाखेरि यति बेला कार्यक्रम क्षतिज बारी रेडियो अरुणमा सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई सम्झना चाहे, विशेष गरी सम्झनु पर्दाखेरि हाम्रो साथीहरू सुन्दै हुनुहुन्छ, आशिष नयन, सुमिर लिम्बुमा राई, वरुण चञ्चले सम्झिन्छ, सुता पोखरेल, सपना खड्का, मन्जु थापा, निस्काई नवीन, भाइ निमा शेर्पा, लक्ष्मी छेत्री, अनि भूमिका राई, तारा पुजेल, अस्मी सोताङ, स्वनिम शेर्पा, कमला मुखिया, भाइ जीवन तामेन, कृष्ण तामाङ, अनि एक्सन विराट, पूर्वेली आकाश राई, बहिनी स्वरिना गुरुङ, निशान्ति बिसी, अनि कला लिम्बू, अनि लक्ष्मीकार सन्तोष, बहिनी सुता गुरुङ, नाना सुनु सुनिता, सानु कमला, अनि हुनुहुन्छ काली कमला भने नानु करोडा, सहयात्री स्वरू, अनि सानु माया शेर्पा, अनि निम्बु शेर्पा, भाइ अजय राई, सञ्जय नेपाल, प्रीति थामी, प्रवीण मगर, रन्दबहादुर थापा लगायत जति पनि साथीहरूले कार्यक्रममा सुन्दै हुनुहुन्छ, सबैलाई एकदम मिठो सम्झना, शुभरात्री भन्दै बिदा भए तौ कि, बाई बाई।
0: हजुर नमस्ते टेकियोर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला ढकाल धर्मराज अबिर तमर चापा गर्वै हेल्थ वेबाट उहाँसँग छुटे उहाँले पनि आफ्ना रात्रिकालीन सम्झना सन्देश सबै सबै साथीहरूमा एक मुष्टमा राखेर समयबाट छुटिसक्नु भएको छ यति बेला अर्कोजना मित्र हुनुहुन्छ हेलो रात्रिकालीन नमस्ते हजुर रात्रिकालीन नमस्ते कहाँबाट को बोल्नुभयो हजुर रेनिसा राई बोल्दै हुनुहुन्छ धनकुटाबाट हजुर अनि के छ हाम्रो रेनिसाको खबर खबर हजुर मलाई पनि एकदमै ठिकै छ राम्रै छ भन्नुपर्छ है त हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रम क्षतिज पारेको व्यवसायमा तपाईँको सम्झना सन्देश तर्फ लागौँ को कसको लागि राख्नुहुन्छ
3: अनि वारान्टी रहन्छ मेरो दाइ रोहितले एकदम धेरै सम्झना भन्छु अनि दिल्सले पनि धेरै सम्झना अनि घन्टिया जान्ने हुनुहुन्छ बिपिन किरण अनि अन्जनालाई पनि एकदम धेरै सम्झना शुभरान्टी भन्छु अनि जिना हुनुहुन्छ बाँकी यो टाइममा प्रोग्राम सुनेर बस्नुहुने सबै साथीहरूले एकदम धेरै सम्झना अनि
0: हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला रेनिसा राई धनकुटाबाट उहाँसँग म छुटे उहाँले पनि सम्झना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ व्हाट्सएप नम्बर खुल्ला छ साथीहरू कता हराउनु भयो कि त टुइकी टुई कल आएको आएकै थियो अहिले पछिल्लो समय कल आइरहेको छैन र हामी पनि अब लगभग अन्तिमतिर छौँ एकजना नेपाली साथीसँग कुराकानी गर्छु कहाँबाट को हुनुहुन्छ त्यसपछि म नि बिदा मागेर जानुपर्ने हुन्छ कोही मित्र हुनुहुन्छ हेलो नमस्ते हजुर रात्रिकालीन नमस्ते कहाँबाट को बोल्नुभयो हजुर खातबारीबाट अस्मी सुताङ बोल्दै हुनुहुन्छ के छ हौ अस्मीजी अनि यति बेला के गर्दै हुनुहुन्छ हजुर हजुर भनेपछि सुरुवातबाट फोन गरेको अन्तिममा रिसी बोझियोस् लक्की छु भनेर सोच्नु होला है अब ए ल ठिक छ बिचबाट गर्ने भए पनि अह साथी हुनुहुन्थ्यो यति बेला अस्मी सुताङ उहाँको फोन डिस्कनेक्ट भयो के गर्ने साथी तपाईँको नेटमा केही समस्या थियो कि अब भने मैले कल लिने कि नलिने यही अब म आधारमा छु केही छैन हुन्छ साथी अस्मी सोताङ हुनुहुन्थ्यो खानबारीबाट जति पनि साथीले उहाँ अस्मी सोताङ भनेर सुन्नुहुन्छ उहाँहरू सम्पूर्ण साथीलाई उहाँले सम्झिराख्नु भएको छ भन्दै भन्दै म अब भने थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ समयले नेटो काटि नै सक्यो लगभग 10 बज्न आँट्यो स्टुडियोको घडीमा मैले पनि कार्यक्रमबाट बिदा मागेर जानुपर्ने हुन्छ के गर्ने साथी हो अब यस्तै हो होइन अब कार्यक्रम क्षतिज पारेको बसै अहिले भर्खर आएको जस्तो लाग्छ तर कति छिटो समय बित्छ पत्तै पाइँदैन एकदमै रातको समय छ रात पनि धेरै गइसक्यो भन्दै भन्दै आजको बसै कार्यक्रम क्षतिज पारेको व्यवसायीलाई तपाईँलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु त्यसै गरी तिन जसम्म हामीलाई सुनेर साथ दिनुहुने कार्यक्रममा फोन गर्नुहुने फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे आज फोन लागेन भनेर निराश नहुनुहोला फोन लागेन बोल्नु पाएन भनेर आज केही अन्यथा मन नदुखाउनुहोला फेरि आउँदो बसाइमा पनि म तपाईँहरूसँग जोडिनेछु यसरी नै साथ दिनुको लागि भनेर पनि म फेरि पनि तपाईँहरू साथमा उपस्थित हुने नै गर्छु होइन कुनै कुनै समयमा केही अन्यथा नगर्नुहोला भन्न चाहन्छु र विशेष गरी यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिने हाम्रो जम्मा 23 जना त नभनौँ 22 जना मिडिया प्रेमी मनहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै गर्दै अन्तिममा एकदमै यो मिठो प्रमोद खरेलको आवाजमा रहेको परदेशी नै थिएन र त बाध्यताले परदेशी यो गीत छोड्दै आजको बसै कार्यक्रम क्षतिज पारीबाट फेरि पनि तपाईँहरूमा उपस्थित हुने बाचा गर्दै आजको बसैबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमित याखा बिदा हुन्छु हवस् त नमस्ते तपाईँको बाँकी पल शुभ रहोस् र शुभ सपनी शुभरात्री।

0: अरे यार यहाँ पनि हामीले तयार गरेर खानुपर्छ यार, होइन हामी त बिचालमा परिहाल्छु यार।
1: के हेर्नु साथी यार, अब प्रलोभन देखाएर बोलाउने साथी यहाँ आएर अनि उनीहरू गर्ने कस्तो साथी तिमी यार।
0: अरे यार तिमीलाई बुझ्ने
1: भयो साथी, तिमी आफ्नै गाउँको भएर यस्तो गर्छ मलाई होइन, सिक्छ कि नगर कि नगर सिक्छ कि साथी होइन,
0: यसो माइन्ड नगर कि म विचार गर्दै गर्छु त केही हुन्न
1: भयो साथी, के रूपबाट निकालिहालिस होइन, यो पनि तपाईँले के गर्नु।

0: साथी
1: हजुर
0: म आउँदैछु या त्यतातिर परदेश आउनु पर्यो मैले पनि नेपालमा ऋण लिएर लास्ट सताएको साथी
1: ल

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक।

रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: साल असोज 15 गते बिहीबार आश्विन कृष्ण पञ्चमी 1 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
3: भन्दा ठूलो हल्लाले थलियो पर्यटन। प्रधान न्यायाधीश शर्माको भूमिका उप न्यायाधीशहरूको आलोचना। संसद अधिवेशन अन्त्य गरेर
4: फेरि अध्यादेश ल्याउने तयारी। हिउँदमा भारतकै बिजुलीको भर र बुढ़ेउलीतर्फ नेपाल छैन राज्यको तयारी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको प्रभावकारी बन्यो पेन क्लिनिक शीर्षकको शुभ समाचार।
0: ईश्वरी महत थापा 22 वर्षदेखि ढाड र दाहिने खुट्टाको दुखाईबाट पीड़ित हुनुहुन्थ्यो। पेशाले स्वास्थ्यकर्मी थापाले सुरुमा चाभैली स्थित निजी अस्पतालमा उपचार गराउनुभयो। केही समय आराम भए पनि समस्या पुनः दोहोरिएपछि उहाँले काठमाण्डुकै अर्को निजी अस्पतालमा उपचार गराउनुभयो। त्यहाँबाट पनि समस्या समाधान नभएपछि राष्ट्रिय ट्रमा सेन्टरको पेन क्लिनिकमा 4 महिनादेखि उपचार गराइरहनुभएकी थापाको दुखाई निकै कम भएको छ। पहिले हातले टेकेर हिँड्नुपर्ने अवस्था थियो, अहिले स्वास्थ्य संस्था जानेदेखि अन्य कामका लागि राम्रैसँग हिँडुल गर्न सक्छु। पहिल्यै ट्रमा सेन्टरको पेन क्लिनिकमा जानुपर्ने रहेछ उहाँले भन्नुभयो। यस्तै केही महिना अघि रूखबाट लडेर घाइते हुनुभएका दीपक भुजेललाई लामो समयसम्म दुखाईले सतायो। विभिन्न प्रकारका दुखाई कम गर्ने औषधि सेवन गर्दा पनि दुखाई सहन नसकेपछि राष्ट्रिय ट्रमा सेन्टरको पेन क्लिनिकमा पुग्नुभयो। चिकित्सकको सल्लाह अनुसार दुखाई कम गर्ने उपचार पाएपछि अहिले उहाँको दुखाई धेरै कम भएको छ। धेरै समयदेखि दुखाई थियो, पेन किलर जाँदा खाँदा पनि ठिक नभएपछि ट्रमा सेन्टरमा उपचार गराए, अहिले धेरै आराम भएको छ उहाँले भन्नुभयो। राष्ट्रिय ट्रमा सेन्टरका पेन फिजिसियन डाक्टर पवन कुमार हमालले कुनै पनि कारणले भएको दुखाई 3 महिना भन्दा बढ़ी समयसम्म रह्यो भने त्यसलाई दीर्घकालीन दुखाई अर्थात क्रोनिक पेनका रूपमा लिन सकिने बताउनुभयो। उहाँले 3 महिना भन्दा बढ़ी समयसम्म दुखाई रह्यो भने त्यसको कारण पहिचान गरेर उपचार गर्नुपर्नेमा जोड़ दिनुभयो।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: हेल्दी

0: मसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाड पर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउरे खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

0: को अवसर साथ ही हरेक महीना होने भाग्यशाली उपहार आइडिया को साइड बाई साइड रेफ्रिजरेटर जितने मौका साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इंडक्शन निःशुल्क फ्रंट लोड वॉशिंग मशीन में 6 केजी टॉप लोड में 4 केजी र सेमी ऑटोमेटिक में 2 केजी सॉफ्ट एक्सेल निःशुल्क डिश वॉशर किन्दा 2 वटा वॉशिंग टैबलेट निःशुल्क आइडिया दसैं को खुशी घर घर में उपहार
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बाढ़ी भन्दा ठूलो हल्लाले थलियो पर्यटन शीर्षकमा खबर छ। वर्षा फुटेपछि बाढ़ी पहिरोका कारण पर्यटन क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएकै छ। तर मध्य नेपालमा भएको क्षतिलाई देशभरि नै भएको जस्तो हल्लाको असर नेपालको समग्र पर्यटन क्षेत्रमा परेको छ। देशका 80% भन्दा बढ़ी पर्यटकीय क्षेत्र र पदमार्गहरू सुरक्षित र खुल्ला भए तापनि गलत सूचनाका कारण हजारौं विदेशी पर्यटकले बुकिङ रद्द गर्दा स्थानीय अर्थतन्त्र र व्यवसाय समेत संकटमा परेका छन्। भौगोलिक दूरीका हिसाबले हेर्ने हो भने भोटेकोशी र सुदूरपश्चिमको विकट हुम्ला स्थित हिल्सा नाकाका बीचमा 100 किलोमिटरको फरक छ। तर भोटेकोशीमा आएको भीषण बाढ़ीको खबर जब अन्तर्राष्ट्रिय संचार माध्यम र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो त्यसको अनौठो र नमिठो त्रास सुदूरपश्चिमको हिल्सा नाकासम्म पुगेर ठोकियो। मानसरोवर कैलाश यात्राका लागि हजारौं भारतीय तीर्थयात्रीहरूका लागि प्रमुख प्रवेशद्वार मानिने हिल्सामा यति बेला पर्यटकीय चहलपहल हुनुपर्नेमा पर्यटकहरू यात्रा रोकेर सुरक्षित हुनतर्फ लागेका छन्। बाढ़ी मध्य नेपालमा आएको थियो तर त्यसको अदृश्य तरंगले हुम्लाका पर्यटन होटल विमान सेवा हेलिकप्टर र भारी बोकेर जीवन धान्ने भरियाहरूको रोजीरोटी समेत खोसिदिएको छ। मानसरोवर कैलाश यात्राका लागि मेदेखि सेप्टेम्बरसम्मको समय उत्तम मानिए पनि अगस्त सेप्टेम्बरलाई मुख्य सिजन मानिन्छ। तर भोटेकोशीको बाढ़ीपछि सिंगो नेपाल नै ठप्प भएको गलत सन्देश जाँदा सेप्टेम्बर अन्तिमसम्मका लागि बुकिङ गराएका करिब 4,000 भारतीय तीर्थयात्रीहरूले आफ्नो यात्रा रद्द गरेका छन्। त्यस्तै बाढ़ी र पहिरोको बेल मनसूनसँगै बगेर गयो तर त्यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल ध्वस्त भयो भन्ने गलत सूचनाको बाढ़ीले सिंगो देशको पर्यटन अर्थतन्त्रलाई नै सोत्तर बनाएको छ। ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपालका अनुसार सगरमाथा अन्नपूर्ण कञ्चनजंघा र डोल्पा जस्ता 80% भन्दा बढ़ी पर्यटकीय क्षेत्र पूर्ण सुरक्षित र खुल्ला छन् तर बाढ़ीका तस्विर र अतिरञ्जित हल्लाका आधारमा हजारौं विदेशी पर्यटकले ऐन सिजनको मेन सिजनको मुखैमा बुकिङ रद्द गर्दा आर्थिक क्षतिका साथै त्रासको मनोवैज्ञानिक बाढ़ीले नेपालको आर्थिक मेरुदण्ड मानिने पर्यटन क्षेत्रलाई नै धराशायी बनाएको छ। पश्चिम नेपालको पर्यटकीय मुटु मानिने मनाङमा भने बाढ़ी र पहिरोले स्थानीय पूर्वाधारमै ठूलो वज्रपात पारेको छ। लमजुङ हिमालको आधार शिविरबाट बगेर आएको गर्टे खोलाले ल्याएको लेदर ढुङ्गाका कारण मर्स्याङ्गी नदीको बहार समेत थुनिन पुग्यो। नदीमा पानीको सतह वात्तै बढ़ेपछि चामे बजारको मुख्य मोटरेबल पुल पानीमा डुब्यो र स्याङ्दी नदी आफ्नो पुरानो बाटो छाडेर पुलको दायाँ बायाँबाट बग्न थाल्यो। यसले माथिल्लो मनाङ जोड्ने मुख्य सड़क सम्पर्क 4 दिनभन्दा बढ़ी समयसम्म पूर्ण रूपमा विच्छेद हुन पुग्यो। त्यस्तै कड़ालीमा पनि यसको उस्तै प्रभाव परेको छ। असोज महिना कड़ालीका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चहल पहल बढ़ने समय हो। मुगुको राराताल हुम्लाको मानसरोवर र डोल्पाको सेफोक सुन्डो घुम्न देशका विभिन्न ठाउँबाट पर्यटक कड़ाली पुग्ने गर्छन्। यही समयमा सुर्खेतदेखि दैलेख कालीकोट जुम्ला हुँदै मुगुसम्मका सड़क छेउका होटल तथा रेस्टुरेन्टमा पर्यटकको भीड़ हुन्थ्यो। तर यस वर्ष भने निरन्तर वर्षा बाढ़ी र पहिरोका कारण कड़ालीको पर्यटन क्षेत्र प्रभावित भएको छ। पर्यटकीय गन्तव्य जाने मुख्य सड़कमा पटक पटक अवरोध भएपछि आन्तरिक पर्यटकको अनुमान घटेको छ भने होटल व्यवसाय समेत सुनसान बनेका छन्। विगतका वर्षमा असोज लागेसँगै कड़ाली राजमार्गमा पर्यटक बोकेका सवारी साधनको चाप बढ़ने गरेको थियो। तर अहिले सड़कमा नयाँ पर्यटक बोकेका गाड़ी निकै न्यून देखिन्छन्। अस्थायी प्रहरी चौकी खुलालुमा कार्यरत ट्राफिक प्रहरी ओम ढकालले भने यस वर्षको असोजमा कर्णाली राजमार्गमा गुड्ने गाड़ी तथा मोटरसाइकलहरूमा पर्यटकको चहलपहल देखिएन। भारी वर्षाका कारण बाढ़ी र पहिरोले एक दिन सड़क खुल्ने अर्को दिन बन्द हुने अवस्थाले त्यहाँको पर्यटक आगमन समेत निकै प्रभावित बनेको छ।
3: सड़क सर्वोच्च अदालतको पूर्ण बैठकमा प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको भूमिकालाई लिएर अन्य न्यायाधीशहरूले आलोचना गरेका छन्। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले मध्यरातमा उठाएको घटनाबारे छलफलका लागि सोमबार दुई घण्टा चलेको बैठकमा अधिकांश न्यायाधीशहरूले शर्माले नेतृत्व सम्हालेपछि अवस्था बिग्रिँदै गएको भनेर आलोचना गरेका हुन्। पूर्व प्रधान न्यायाधीश जबराको पक्राउको विषयमा धारणा बनाउन बसेको बैठकमा अघिल्ला प्रधान न्यायाधीशहरूको कार्यकालमा मौन रहने पूर्व प्रधान न्यायाधीश जबरा डाक्टर शर्माको पालामा एकाएक सक्रिय हुनु संयोग मात्रै नभएको भन्दै न्यायाधीशहरूले प्रधान न्यायाधीशसँग जवाब माग गरेका हुन्। यही समयमा जबरा विरूद्धको रिट खारिज भएर उहाँले पेन्सन पट्टा पाउने बाटो खोल्नुलाई पनि कतिपयले शंकास्पद भएको बताएका छन्। प्रधान न्यायाधीश शर्माको भूमिका उपर न्यायाधीशहरूको आलोचना शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो। यो सँगै सरकारी विज्ञापनमा विभेद विरूद्धको फैसला कार्यान्वयनको माग गर्दै निवेदन दर्ता उपशीर्षकमा अर्को खबर छ। सरकारी विज्ञापन निजी मीडियालाई विभेद नगर्न दिएको सर्वोच्च अदालतको परमादेशको कार्यान्वयन नभएको भन्दै फैसला कार्यान्वयन निर्देशनालयमा निवेदन दायर भएको छ। सर्वोच्च अदालतको असार 30 फैसला कार्यान्वयनको माग गर्दै अधिवक्ता अनन्तराज लुइटेलले फैसला कार्यान्वयन निर्देशनालयमा हालै निवेदन दायर गर्नुभएको हो। हालसम्म पनि फैसला कार्यान्वयन गर्न सरकारी पक्षले आनाकानी गरेको दावी निवेदनमा गरिएको छ।
2: बुढ़ेउलीतर्फ नेपाल छैन राज्यको तयारी शीर्षकमा आजको मध्याह दैनिकमा खबर छ। नेपालमा ज्येष्ठ नागरिकको संख्या तीव्र रूपमा बढ़िरहेको छ, तर बुढ़ेउली व्यवस्थापनका लागि राज्यको तयारी त्यसअनुसार विस्तार हुन सकेको छैन। परिवारको संरचना बदलिँदैछ, युवा पुस्ता विदेशिँदैछ र सन्तानले नै ज्येष्ठ नागरिकको हेरचाह गर्ने परम्परागत आधार कमजोर बन्दैछ। अब सामाजिक सुरक्षा भत्तामा सीमित सोचबाट माथि उठेर स्वास्थ्य, आवास, हेरचाह, सुरक्षा र ज्येष्ठ नागरिक मैत्री सेवा सहितको दीर्घकालीन योजना बनाउने बेला भइसकेको छ। काठमाडौँ डल्लुका 79 वर्षीय राजबहादुर मानन्दन विगत 13 वर्षदेखि काठमाडौँको एक हेल्थ केयरमा बस्दै आएका छन्। उनका छोरा अमेरिका र छोरी अस्ट्रेलियामा छन्। झण्डै 60 वर्षको उमेरसम्म अध्यापन गरेका मानन्दनले छोराछोरीलाई अध्ययन गराएर विदेश पठाए। उनकी श्रीमती बाथरोगबाट पीड़ित थिइन्। श्रीमतीको हेरचाहका लागि उनी हेल्थ केयरमा पुगेका थिए। श्रीमतीको निधन भएपछि पनि उनी त्यहाँ बस्दै आएका छन्। छोराछोरी वर्ष दिन जतिमा भेट्न आइरहन्छन्। यता बसेदेखि नै यतै रमाइलो लाग्छ उनले भने। उमेर बढ़दै गएपछि स्वास्थ्य अवस्था कमजोर हुँदै गएको र एक्लै बस्न कठिन हुने भएकाले आफू हेल्थ केयरमा बसिरहेको उनले बताएका छन्। 68 वर्षीय रामप्रसाद श्रेष्ठको अवस्था पनि उस्तै छ। उनका दुई छोरा अस्ट्रेलियामा छन्। मुटुरोगी श्रेष्ठ हालै शल्यक्रिया गरेपछि नियमित हेरचाह आवश्यक भएकाले हेल्थ केयरमा आएका हुन्। नेपालको जनसंख्यामा ज्येष्ठ नागरिकको हिस्सा निरन्तर बढ़िरहेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 60 वर्ष वा सोभन्दा माथिका नागरिकको संख्या 29,77,318 छ। त्यो कुल जनसंख्याको 10.21% हो। एक दशक अघि 2068 जनगणनामा ज्येष्ठ नागरिकको संख्या 8.1% थियो। सरकारको ज्येष्ठ नागरिक लक्षित प्रमुख कार्यक्रम सामाजिक सुरक्षा भत्ता हो। हाल 70 वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले मासिक 4,000 रूपियाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्। साबिक प्रणालीका 60 वर्ष पुगेका नागरिक तथा देशभरका दलित ज्येष्ठ नागरिकका लागि मासिक 2,660 रूपियाँ भत्ताको व्यवस्था छ। विश्व स्वास्थ्य संगठनका अनुसार समुदायमा बस्ने 60 वर्ष माथिका करिब 6 मध्ये एक ज्येष्ठ नागरिकले हरेक वर्ष कुनै न कुनै प्रकारको दुर्व्यवहार भोग्ने गरेका छन्। हेल्थ होम केयर अध्यक्ष डाक्टर लोचन श्रेष्ठका अनुसार युवाहरू विदेशी क्रम बढ़ेसँगै बाबुआमाको हेरचाहमा समस्या देखिएको छ। त्यसैले नेपालमा ज्येष्ठ नागरिकको उचित हेरचाह र संरक्षणको व्यवस्था आवश्यक छ। त्यस्तै ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेले भन्छन् मासिक भत्ताले निम्न आय भएका ज्येष्ठ नागरिकलाई राहत मिलेको छ, तर यसले समग्र प्रणालीलाई सम्बोधन गर्न सक्दैन। त्यसका लागि राज्यले स्थानीय स्तरबाट अध्ययन गर्नुपर्छ। नेपालमा यसरी ज्येष्ठ नागरिकको संख्या तीव्र रूपमा बढ़िरहेको छ, तर बुढ़ेउली व्यवस्थापनका लागि राज्यको तयारी त्यसअनुसार विस्तार भने हुन सकेको छैन। परिवारको संरचना बदलिँदैछ, युवा पुस्ता विदेशिँदैछ भने सन्तानले नै ज्येष्ठ नागरिकको हेरचाह गर्ने परम्परागत आधार कमजोर बन्दैछ। बुढ़ेउलीतर्फ नेपाल छैन राज्यको तयारी शीर्षकमा यो खबर छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको दीर्घकालीन विकास र औद्योगिकीकरणका लागि दलीय राजनीति भन्दा बढ़ी नीतिगत सुधार तथा नयाँ विचारमा केन्द्रित हुन सांसदहरूलाई आह्वान गर्नुभएको छ। बुधबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजना गरिएको विशेष छलफलमा प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्राविधिक तथा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग परामर्श गर्दै आफ्नो ज्ञान सिप र अनुभवको अधिकतम उपयोग देशहितमा गर्न आग्रह गर्नुभएको हो। बुधबार मध्याह 12 बजेदेखि दिउँसो सभा 2 बजेसम्म चलेको सभा